0: गर्नुपर्छ। महानगरपालिकाका लागि तोकिएका मापदण्ड पुर्याउन पोखरामा लेखनाथ नगरपालिका पनि गाभियो। तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकालाई मिसाएर पोखरा महानगरपालिका बनाइएको हो। कास्कीका चारवटा गाविसलाई समेटेर 2053 सालमा लेखनाथ नगरपालिका बनाइएको थियो। कवि शिरोमणि लेखनाथ पौडेलको नामसँग जोडेर यसको नामकरण गरियो। नगरपालिका बनेपछि लेखनाथ क्षेत्रको विकासले पनि फड्को मार्यो। तर मुलुकमा संघीय गणतन्त्र स्थापनापछि राज्य पुनर्संरचनासँगै स्थानीय तहको निर्माण र सीमाङ्कन शुरू भयो। केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रीकृत गर्ने उद्देश्यसहित 2073 सालमा साविकको पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाका क्षेत्रलाई गाभेर पोखरा महानगरपालिका घोषणा गरियो। लेखनाथलाई पनि अपनत्व दिलाउने गरी शुरूमा पोखरा लेखनाथ महानगरपालिका नामकरण गरिएको थियो। पछि लेखनाथ हटाएर पोखरा मात्र राखियो। पोखरा र लेखनाथ मिसाएर महानगरपालिका बनाएपछि यसको प्रभावकारिता, भौगोलिक अनुकूलता र प्रशासनिक सेवा सुविधालाई लिएर केही प्रश्न उठेका छन्। साविको लेखनाथका नागरिकले पोखराबाट अलग हुनुपर्ने माग गर्न थालेका छन्। अहिले पोखराका कारण ओझेलमा पर्नु परेको गुनासो लेखनाथ क्षेत्रका नागरिकको छ। कतिपयको माग छ, पोखराबाट अलग भएर लेखनाथको पुनस्थापना गरिनुपर्छ। संघीय संरचना बीच नै अनमेल, स्थानीय तह पुनर्संरचना आवश्यक। आजको नागरिक दैनिकमा मुख्य खबर छापिएको छ।
1: तपाईँले बनाएको 80 दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ, शीर्षकमा अन्नपूर्ण पोस्ट खबर कान्तिपुर दैनिक खबर लेख्छ। कसैको जीवन 80 वा 90 दशकतिर फर्किएको छ। पुरानो फोटो एल्बममा होइन, मोबाइलको स्क्रिनमा फराकिलो काँध भएका पहिरन, पुरानै हेयर स्टाइल, फिक्का छिपछिपे रंगका तस्विरमा धेरैजना आफ्नो काल्पनिक विगतसँग रमाइरहेका छन्। तर यो न वास्तविक विगत हो, न त दशकौं अघि खिचिएका तस्विर, मात्र एआईले केही सेकेण्डमै तयार पारिदिएको कृत्रिम नोस्टाल्जिया हो। स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ट्रेन्डका पछाडि भने हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत खपत र पानीको अदृश्य मूल्य जोडिएको छ। दक्षिण एसियाका प्रख्यात राजनीतिज्ञ, खेलाड़ी र कलाकर्मी समेत यो एआई नोस्टाल्जिया ट्रेन्डमा सामेल छन्। भर्चुअल दुनियाँमा यो ट्रेन्ड जति रमाइलो र सहज देखिए पनि वातावरणीय असर उत्तिकै जटिल छ। यस्ता तस्विर बन्ने एउटा प्रक्रिया हुन्छ, इन्टरनेटको भाषामा जसलाई क्लाउड भनिन्छ। यो क्लाउड कुनै आकाशको बादल भने होइन, यो जमिनमै रहेका भौतिक पूर्वाधार हुन्। प्रयोगकर्ताले मोबाइलबाट दिएको निर्देशन फाइबर अप्टिकल केबल हुँदै हजारौं किलोमिटर टाढा रहेका विशाल डेटा सेन्टरमा पुग्छ। त्यहाँका हजारौं ग्राफिक्स प्रोसेसिङ युनिट जीपीयूले विद्युत खपत गर्दै गणितीय जोड घटाउ मार्फत उक्त तस्विर निर्माण गर्दछन्। तपाईँले बनाएको 80 दशक झल्किने तस्विरले वातावरणलाई कति भार पर्छ, शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।
0: भारतबाट 654 मेगावाटसम्म बिजुली किन्ने बाटो खुल्ला शीर्षकमा आजको अभियान दैनिकमा खबर छ। नेपालले भारतबाट आगामी पुष 15 आवश्यकता अनुसार दैनिक 654 मेगावाटसम्म विद्युत आयात गर्न सक्ने बाटो खुल्ला भएको छ। भदौ 10 गतेको विनाशकारी बाढीका कारण नेपालका संचालित र निर्माणाधीन हरेक गरेर 1 दर्जन जलविद्युत आयोजनाहरूमा व्यापक असर परेको बेला भारतबाट विद्युत आयातको बाटो खुल्ला गरिएको हो। नेपाल विद्युत प्राधिकरणका अधिकारीहरू भने अहिलेको बाढीले जलविद्युत परियोजनाहरूमा असर गरे पनि विद्युत अभाव नै हुने गरी समस्या भने नआउने बताउँछन्।
2: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
3: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
2: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
3: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
2: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
3: फोन नम्बर 0525776644, मोबाइल 9848202353 र 9807709720।
2: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर र हासपोसामा पनि।
4: हरेक तिथि हरेक क्षण पञ्चाङ्ग र सूचनाको ताजा संस्करण नेपाली पात्रो विश्वसनीय एप आजै डाउनलोड गर्नुहोस् है।

0: सुन्दै नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्यक्रम छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आगामी शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्ति नै चिन्ता बढेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ।
2: सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो मन्त्री र सांसदहरूलाई लक्षित गरी जिम्मेवारीबाट फिर्ता बोलाउन सक्ने राइट टू रिकल सम्बन्धी व्यवस्था लागू गर्ने तयारी अगाडि बढाएको छ। जनप्रतिनिधिलाई असल आचरण र अनुशासनमा राख्ने औजारका रूपमा प्रयोग गर्न यस सम्बन्धी दस्तावेज निर्माण गर्न लागिएको हो।
1: नवलपुरको हुप्सेकोट गाउँपालिका 6 पेलेगा स्थित धामी धेर भीरबाट निरन्तर बारूदको जस्तो गन्ध आउने धुवा निस्किरहेको छ। प्लेगा गाउँबाट करिब 500 मिटर दक्षिण पश्चिममा रहेको घाँगी भीरबाट निरन्तर धुवाको मुस्लो निस्किरहेको हो। पेलेगा र भडारी गाउँको बीचमा पर्ने पहाड़मा झरेको सानो पहिरोबाट धुवाको मुस्लो निस्कने र आगो लाग्ने गरेको स्थानीयको भनाई छ।
2: नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। बाढी प्रभावित नुवाकोटका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष बैठकमा सहभागी भएका गाउँपालिकाका अध्यक्ष तामाङ सोमबार सिंहदरबारबाटै पक्राउ परेका हुन्।
1: पहाड़ी राजमार्गमा पानीको निकास नहुनु पहिरोको दृष्टिले अति जोखिम मानिन्छ। यही जोखिम नियन्त्रण गर्ने उद्देश्यले पृथ्वी राजमार्गको कृष्णभीरमा राजमार्गसँगै सर्फेस ड्रेनेज सतही पानी विकास निकास प्रणाली निर्माण गरिएको छ। कृष्णभीरबाट निस्कने पानीले राजमार्गलाई असर नपरोस् भन्ने उद्देश्यले सर्फेस ड्रेनेज निर्माण गरिएको हो।
2: प्राकृतिक विपदबाट घरबार तथा जीविकोपार्जनमा क्षति बेहोरेका नागरिकहरूलाई पुनर्स्थापनामा सघाउने गरी सरकारले सहुलियतपूर्ण कर्जाको व्यवस्था थप पुनर्संरचना गरेको जनाएको छ।
1: कृषि प्रधान मुलुकका रूपमा परिचित भए पनि नेपालले वर्षेनी ठूलो मात्रामा विदेशी धान तथा चामल आयात गरिरहेको छ। मुलुकको कृषि क्षेत्रले जनताको जीविकोपार्जन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आए पनि नेपाली उपभोक्ताको रोजाईमा आएको परिवर्तनका कारण विदेशी चामलमाथिको निर्भरता ह्वात्तै बढेको छ।
2: अब शेयर सम्बन्धी खबर। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गत साता घोषणा गरेको पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना अर्थ मन्त्रालयले जारी गरेको छ। नेपालको अर्थतन्त्रमा विगत केही समयदेखि आएको शिथिलता, बैंक तथा वित्तीय क्षेत्र, उद्योग वाणिज्य एवं पूर्वाधार विकासमा परेको असरका साथै मन्दीको चक्रबाट अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण तथा पुनर्स्थापना कार्ययोजना 2083 सार्वजनिक गरेको छ।
3: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
4: केही गर्नै पर्दैन। इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
3: ओहो गजबको अफर आएछ त।
4: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
3: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 9845240032, 9818580756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर आमा सुगर
1: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
2: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।

0: छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। विश्वका ठूला एआई कम्पनीका प्रमुखहरूले तीव्र गतिमा भइरहेको विकासबाट उत्पन्न जोखिमबारे चेतावनी सहित विकासको गति सुस्त पार्न आह्वान गरेपछि सोमबार विश्वभर एआईसँग सम्बन्धित कम्पनीका शेयरमा ठूलो गिरावट आएको छ। यसलाई एआई उद्योगमा भइरहेको अरबौं डलरको लगानीमाथि देखिएको अहिलेसम्मकै गम्भीर चुनौतीका रूपमा हेरिएको छ। यही लगानीले पछिल्लो समय विश्वका शेयर बजारलाई कीर्तिमानी उचाइमा पुर्याउन ठूलो भूमिका खेलेको थियो।
2: अब खेल र खेलाड़ीका प्रसंग। अखिल नेपाल फुटबल संघ एन्फामाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले लगाएको निलम्बनको विषय झन जटिल बन्दै गइरहेको छ। निलम्बन फुकुवाका लागि सरकारी पहल पर्याप्त नभएको आरोप लगाउँदै एन्फाले अब आन्दोलनको बाटो रोज्ने निर्णय गरेको छ। सोही क्रममा एन्फाले मंगलबार आज राष्ट्रिय खेलकुद परिषद राखेपा परिसरमा ज्ञापन पत्र सहित धरना दिने औपचारिक कार्यक्रम सार्वजनिक गरेको छ।
1: अब विचार विश्लेषणको पालो। शरीर दिमाग र आत्माको हेरचाह शीर्षकमा नागरिक दैनिकमा डाक्टर सुभाष पोखरेलको विचार छापिएको छ। केही युवाहरू हेर्दै बुढा जस्ता लाग्छन्। जतनले चलाएको पुरानो कार भर्खरको जस्तो देखिने अनि गैर जवाफदेही चालकले हाँकेको नयाँ गाडी समेत पुरानो जस्तो देखिए जस्तै हो मानवीय काया पनि। स्वस्थ खानकी भन्ने बित्तिकै आत्मा मारेर मन परेको मिठाई अनि तारेको भुटेको खाने इच्छा त्याग्नु हुँदैन। आखिर औषधि जस्तो खानकी खाएर बाँच्नुको के मजा भएर महिना दुई महिनामा आफूलाई मन परेको खानकी सीमित मात्रामा सेवन गरेर आनन्द मिल्छ भने प्राणलाई किन सुताउने। कहिलेकाहीँ जिब्रो फेर्दैमा स्वास्थ्य बिग्रदैन।
2: त्यसै गरी आजको कान्तिपुर दैनिकमा खोजेको र पाएको सरकार शीर्षकमा सम्झना वाग्ले भट्टराईले लेख्नु भएको छ। जेनजी शहीदका आमा बुबा तथा अन्य घाइतेहरूले प्रश्न गरिरहेका छन्। आन्दोलन पश्चात आफ्नो भविष्य खोजेका हजारौं युवाले प्रश्न गरिरहेका छन् र हामी जस्ता सामान्य नागरिक पनि प्रश्न गरिरहेका छौं। उनीहरूले के खोजेका थिए त जवाफदेही राज्य, एउटा यस्तो राज्य जहाँ नागरिकको जवाब सुनियोस्, जहाँ गल्ती गर्ने र पद शक्तिको आरमा उन्मुक्ति नपाओस्। उनीहरूले खोजेका थिए सम्मानपूर्वक बाँच्न पाउने समाज र भोलिप्रतिको भरोसा। हामीले नयाँ अनुहार मात्र होइन नयाँ राजनीतिक संस्कार पनि खोजेका थियौं। पुराना दलको कार्यशैलीको विकल्प खोजेका थियौं तर पुरानै अहंकारको नयाँ संस्कार खोजेका थिएनौं। आरोप लागेपछि आफै समिति बनाएर आफैलाई उन्मुक्ति दिने अभ्यास पनि खोजेका थिएनौ आजको कान्तिपुर दैनिकमा छापिएको छ।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: कहिले दुर्घटना त कहिले अचानक स्वास्थ्य समस्या, त्यो कठिन क्षणमा चाहिन्छ विश्वास र छिटो उपचार। आपतकालीन अवस्थामा सही अस्पतालको छनौट नै जीवनको सही निर्णय हो। नेपालकै पहिलो र सुविधा सम्पन्न विराट नर्सिङ होमको आपतकालीन विभाग लेभल 1 ट्रमा सेन्टर, 24 घण्टा दक्ष टिम र छिटो सेवा सहित विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 57-10-42 र हेल्पलाइन नम्बर 97-090-24-184।

0: स्टुडियो टाइम यति बेला 6 बजेको छ। It's 6 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली बहस।

आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई डिजिटलका हरेक प्लेटफर्महरूबाट पनि तपाईँहरूले सुनिराख्नु भएको छ। फेसबुक पेजमा जानुभयो भने नेपाली नेटवर्क सर्च गर्दा हामी प्रत्यक्ष रूपमा आइरहेका छौँ। युट्युब च्यानलमा नेपाली नेटवर्क टिभी मार्फत पनि प्रत्यक्ष रूपमा नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। विशेष गरी नेपाली बहसमा हामी सिधा प्रश्नको सिधा जवाब लिने गर्दछौ र पछिल्लो समयको राजनीतिक अवस्थालाई हेर्ने हो भने आज हामी चर्चा गर्न चाहन्छौ नेपाली कंग्रेसको राजनीतिक अवस्था अहिले के छ। कंग्रेस अब विभाजनको डेलमा पुगेको हो, नेपाली कंग्रेसभित्रको लोकतन्त्र कमजोर बन्दै गएको हो, नेपाली कंग्रेसको इतर पक्षले समानान्तर महाधिवेशनका तालिकाहरू निकाल्दै गर्दाखेरि अब कंग्रेसको भविष्य के हुन्छ त, आज निकै ठूलो चर्चा र परिचर्चा यतिखेर आएको छ। भोटेपछि बाढीले देशलाई विनाशतर्फ धकेलेको छ, निकै अप्ठ्यारो परिस्थिति सृजना भएको छ, तर पनि अब त्यसबाट माथि उठ्नुको विकल्प पनि छैन। दिवंगतहरूको चिरशान्तिको कामना गर्दै, घाइते अपाङ्ग र अङ्गभङ्ग भएकाहरूको चाहिँ शीघ्र स्वास्थ्य लाभको कामना गर्दै देश अगाडि बढ्नुपर्ने एउटा बाध्यात्मक परिस्थितिमा हामी छौ। आदरणीय श्रोता, अब देशलाई कसरी अगाडि बढाउन सकिन्छ, समुन्नतितर्फ देशलाई कसरी लैजान सकिन्छ, विकासको मोडेललाई कसरी अगाडि बढाउन सकिन्छ, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, अहिले बाढीको कहरमा जनप्रतिनिधिहरू छन्, आफन्त सहकर्मी गुमाए

र बिर्सेनन् दायित्व. जनप्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरूदेखि लिएर सङ्घ प्रदेशका जनप्रतिनिधिहरू विपदको क्षेत्रमा खटिएका छन्. आजको नेपाली बहसमा हामी यस विषयमा कुराकानी गर्दैछौ. प्रधानमन्त्रीहरूसँग पालिका प्रमुखहरूले भेट गरेका छन्. पहिले कनेक्टिभिटी अनि मात्र पुनर्निर्माण उनीहरूले एउटा अडान लिएका छन् आदरणीय श्रोता. अब याचना होइन, प्रमाण सहितको न्याय चाहिन्छ. यस विषयमा पनि चर्चा र परिचर्चा गर्न चाहन्छु, किनभने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री सहभागी हुनका निम्ति 6 गते अमेरिका प्रस्थान गर्ने नियोग प्रस्थान गर्ने कार्यतालिका छ, कार्यसूची छ. अब प्रधानमन्त्रीले जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकामा गएर, न्यूयोर्कमा गएर नेपालको रन र नेपालको स्ट्यान्ड राख्न सक्लान् त. आजको बसको मुख्य विषय यसलाई पनि हामी बनाउन चाहन्छौ. हिमाल र मानव स्वास्थ्यका लागि घातक कालो कार्बन बन्दै गएको छ, जसले नेपालले

0: दिदी बहिनीहरूसँग हामीले सोधेका छौँ, उहाँहरूसँग त्यति रमाइलो त्यति रौनक हुन सकिरहेको छैन। व्रत बस्ने परम्परा अनुसार व्रत बसे तापनि यसलाई हामीले रौनकताका साथ लिन सकिरहेका छैनौँ, उहाँले भन्नुभएको थियो। उहाँहरूले आदरणीय श्रोता, 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित छन्। खाने पानीको मुख्य समस्या छ, महामारीको जोखिम पनि सँगसँगै बढ्दै गइरहेको छ। बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा छन्। कुनै कडा महामारी नफैलिए पनि रोगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भूभागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन, तर तल्लो भेगमा यी कोली जीवाणु नै भेटिएको भन्ने खबरहरू पनि आएका छन्। अब कसरी हामी बाढी प्रभावित क्षेत्रका नागरिकहरूलाई पुनर्स्थापना र पुनर्निर्माणमा सहभागी बन्न सक्छौ त, यस विषयमा पनि चर्चा गर्न चाहन्छौ आदरणीय श्रोता आजको नेपाली बहसमा। मेडिकल व्यवसाय एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईलाई हिजो मात्र धरपकड भएको विषय पनि सँगसँगै जोडिएर आएको थियो। यो धरपकड किन भयो, किन विमानस्थलबाट बाहिरिँदै गर्दाखेरि विमानस्थलमा कार्यक्रमै गर्न खोजेका थिए त दुर्गा प्रसाईले, आजको बसमा हामी दुर्गा प्रसाईसँग पनि कुराकानी गर्न चाहन्छौ, किन उहाँमाथि धरपकड भयो त? ए, आजको यो पछिल्लो राजनैतिक अवस्थाको विषय, समसामयिक सामाजिक आर्थिक अवस्थाका विषयलाई पनि हामी जोड्छौँ। सानेपाको प्रस्ताव चुनदेवीद्वारा अस्वीकार भएको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह अब विभाजित बन्दै गइरहेको छ। छुट्टै महाधिवेशन गर्ने देउबा पक्षले निष्कर्ष निकालेको छ। असोज 3 हुने अधिवेशनमा सहभागी नहुन पनि आह्वान गरिएको छ। महाधिवेशनमा भाग नलिने डाक्टर शेखर समूहले तयारी पनि गरेको छ। अब कंग्रेसको भविष्य के हुन्छ, एउटा मुद्दा विचाराधीन अवस्थामा छ सर्वोच्च अदालतमा, तत्कालीन बेलाको आधिकारिकतामा निस्सा पाइसकेपछि अब के हुन्छ मुद्दा, यस विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको छ। केपी शर्मा ओलीले भनेका छन् आफ्नो पक्षका बाहिर फैसला हुने स्थिति वा आदेश हुने स्थिति आयो भने सही हुँदैन, एमाले बरू विभाजनको अवस्थामा पनि जान सक्छ, तर केपी कुनै पनि हालको पछाडि नहट्ने अडान दोहोऱ्याएका छन्। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्न चाहन्छौ। सिंहदरबारमा बेनको दबदबा भएको खबर पनि सार्वजनिक भइरहेका छन्। प्रधानमन्त्रीका सल्लाहकारको भूमिका र गतिविधिबारे राजसभाले किन मौनता साधिरहेको छ? साउथ ब्लकसँग गुपचुप भेट भएको छ। सम्पत्ति शुद्धिकरणलाई दबाब दिएका विषय आएका छन्। अख्तियारका पदाधिकारीलाई केरकार गरेको देखि मन्त्रालयहरूमा हावी, नियुक्तिमा परिवारवाद, आफै छड्के अनुगमनमा, यस्तो अवस्था आउँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले किन व्यवस्था गरिरहेको छ त? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, हुन्डी र क्रिप्टो करेन्सीले चुनौती बढाएको छ। नेपालमा क्रिप्टो करेन्सी र हुन्डीको कारोबार पूर्ण रूपमा अवैध छ। नेपालमा कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबार र प्रयोग गर्न निषेध छ, तर भइरहेका छन्। जोखिमका विषयगत क्षेत्रहरू छन् भ्रष्टाचार, करछली, सहकारी ठगी, साइबर ठगी, हुन्डी, क्रिप्टो करेन्सी कम्पनीको दुरुपयोग, अपराध हुने उच्च जोखिमका क्षेत्रहरू सहकारी घर जग्गा व्यवसाय, बहुमूल्य धातु तथा पत्र व्यवसाय, क्यासिनो क्षेत्र, संगठित वित्तीय अपराध, बैंकिङ प्रणाली मार्फत बनाउने रकम। अब सुधारका लागि के गर्न सकिन्छ त? वित्तीय अनुसन्धान प्रणालीलाई सुदृढ गर्नु आवश्यक छ। सरकारी डाटाबेसमा डिजिटल पहुँच उपलब्ध गराउनुपर्नेछ। जफत तथा रोक्का सम्पत्तिको अभिलेख राख्नुपर्नेछ। जोखिममा आधारित क्षेत्रबारे विशिष्टीकृत तालिम प्रदान गर्ने स्थिति आएको छ। आजको बहसमा यस विषयमा पनि चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: ओहो, अनि केटोले त नयाँ फिनिस भयो आलेछ, अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेनिङ।
1: यो सिनी भित्र आएछ, अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेनिङ।
1: लो, यो त वासिङ मेसिन, अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेनिङ।
1: अनि जम्मै सामान त्यहीँबाट?
2: भरेदी जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रेडी सिटी ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 तल। टेलिफोन नम्बर 025584001।
5: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
6: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
5: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ।

0: मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9704775472, 9525294141।
3: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
4: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
5: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
6: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल, इटहरी 9, विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 9852048510।
0: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
6: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852057291, 9801044291।
7: आज सानेपाको प्रस्ताव सुनदेवीले पटक पटक अस्वीकार गरिरहेको छ। संस्थापन पक्षको निर्णयले देउबा समूह नै विभाजित बन्ने परिस्थितिमा आयो। अब कंग्रेसलाई मिलाउन सकियो कि के भयो? व्यर्थै रह्यो यो बीचको समय।
8: कुनै पनि प्रयास पूर्णतया सफल हुने नहुने कुरा आफ्नो ठाउँमा छ। आफूले गर्ने कर्म गरिराख्ने हो। यसकारणले पार्टीको सम्पूर्ण तागतलाई एक ठाउँमा लगाउने प्रयास अझै निष्कर्ष त आइसकेका छैन। यहाँले देखाए जस्तै 99% पार्टी विभाजनको सङ्घारमा गइसक्यो, त्यो तपाईँ हामीलाई थाहा छ। तर 1% बाँकी रहेको जो विषय छ, कहिलेकाहीँ मिराकल हुन्छ, चमत्कार हुन्छ, त्यो चमत्कारको अपेक्षामा पनि छौँ हामी। लास्ट प्रयासमा अझै पार्टीभित्र एकीकृतता निर्माण गर्ने बाटो खुल्छ कि भनेर हामी लागिरहेका छौँ। सम्पूर्ण प्रयासहरूले काम गरिरहेको कारणले अझै पनि सम्भावनालाई नकार्न सक्दैनौँ।
7: तर अब प्रयासहरू त धेरै भइरहेका छन्। अब समानान्तर गतिविधिहरू पनि चलिरहेकै छन्। महाधिवेशनका मितिहरू पनि अलग अलग तोकिएका पनि छन्। यता संस्थापन इतर पक्षबाट संस्थापनतर्फ फर्किनेहरूको क्रम पनि बढ्दै नै गइरहेको छ। यसले कङ्ग्रेसलाई के गर्छ, कहाँ पुर्याउँछ? अहिलेको ठ्याक्कै वर्तमान अवस्था के हो भित्र?
8: के बाहिर देखिराख्नु भएको छ त्योभन्दा बढी भित्र छ जस्तो लाग्दैन। अब म पनि यसमा धेरै संलग्न त थिएन, तर पार्टी मिलाएर जानुपर्छ र गाउँमा बस्ने एकजना चाहिँ जो भुइँ मान्छे छ, भुइँ मान्छे भएर नेपाली काङ्ग्रेसको सङ्गठनमा काम गर्ने इच्छा राखेको छ, राम्रोसँग काम गरेको छ, तिनको पनि सुनवाई हुनुपर्छ। खालि केन्द्रमा बस्ने लिडरसिपको मात्रै होइन, नेता भनेको केन्द्रका 1% मात्रै होइन, अरू पनि देशभर छरिएका छन्। काङ्ग्रेसका शुभचिन्तक छन् र विशेष त नेपालको लोकतान्त्रिक आन्दोलन र नेपालको राष्ट्रियतालाई जगेर्ना गर्नका लागि, नेपाललाई समृद्धितर्फ लैजानका लागि योजना बुनेर लाग्ने तमाम लोकतन्त्रवादीहरू आज नेपाली काङ्ग्रेस एकै ठाउँमा हुनुपर्छ, एकीकृत भएर जानुपर्छ र यो चाहिँ शक्तिशाली बन्नुपर्छ भन्ने एउटा इच्छा, सदिच्छा, शुभेच्छा राखेर बसेका छन्। त्यो शुभेच्छाले काम गर्छ जस्तो मलाई लाग्छ। अब केन्द्रीय नेतृत्वको कारणले पार्टी बचाउन सकिने अवस्था क्रम छ।
7: अब पार्टीको विभाजन चाहिँ रोकिएला भन्नेतर्फ अलिकति समस्या सिर्जना हुँदै हुँदै गयो होइन पछिल्लो समय। नयन सिंहजी यो कुरा स्वीकार्नुहुन्छ होइन? अब चाहिँ
8: दुईटा महाधिवेशनतर्फ उन्मुख भएको परिस्थिति छ। मलाई लाग्छ त्यसलाई फर्काउनका लागि कोसिस भए पनि सम्पूर्ण रूपले कोसिसले रिजल्ट हात पारिसकिरहेको अवस्था छैन. मैले यहाँलाई भने चमत्कारिक अवस्था भयो भनेपछि हामी एक ठाउँमा उभिएर नेपाली काङ्ग्रेसको सङ्गठनलाई अगाडि बढाउन सक्छौँ. लास्टसम्म पनि हाम्रो प्रयत्न त्यही रहन्छ. अब तर हामी कति त्यसलाई फर्काउन सक्छौँ, कति यसलाई साकार बनाउन सक्छौँ भन्ने कुरा ठ्याक्कै तपाईँसँग कुरा गरिरहँदाखेरि मैले भनिसकिरहेको छैन.
7: अब छुट्टै महाधिवेशन गर्ने कुराबाट ब्याक सर्ने पनि स्थिति देखिएन. अब तपाईँको आफ्नै अवस्था पनि के रहन्छ? नयन सिंहजीले के गर्दै हुनुहुन्छ अहिले यतिखेर चाहिँ? अब कतातिर जाने, कसरी जाने? कङ्ग्रेसको रुख चिन्ह चार तारे झन्डा मुनि बसेर नै गतिविधि गर्ने कि वा के हुन्छ अबको निर्णय तपाईँको चाहिँ?
8: मैले नेपाली काङ्ग्रेसको एकताको लागि काम गरेको हो. कहिले काहीँ त एक्लै उभिनु पर्यो, कहिले काहीँ धेरै अपमान पनि सहनु पर्यो. पार्टीको संगठन निर्माणका लागि थुप्रो काम गरियो. अब पार्टी भोलि बाहिर, मैले नेपाली काङ्ग्रेस पार्टीको चुनाव चिन्ह रुख चार तारे झन्डा र अझ राणाकालको अन्तका लागि स्थापित भएको पार्टीको सामर्थ्यता बढाउनको लागि मैले काम गरेको हो. जति बेला बिपी र सुवर्णले पार्टी एकीकरण गर्नु परेको अवस्था थियो, त्यो सानो अलग अलग थलक थलक भएर राणाशाही अन्त हुने र नेपाली जनता जसरी रैतीका रूपमा थिए तिनलाई नागरिकका रूपमा स्थापित गर्नुपर्ने बाध्यता थियो. त्यो एक्लै न बिपीको पार्टीले सक्थ्यो न सुवर्णको. आज चाहिँ पनि त्यो अवस्था छ. एक्लै एक्लै गएर नेपालको सार्वभौम सत्ताको जगेर्ना, नेपालको राष्ट्रियताको यसलाई चाहिँ समृद्धि अनि हाम्रो समृद्ध नेपाल र नेपालको लोकतान्त्रिक शासन प्रणाली बचाउनका लागि त्यही बेलाको जरुरत छ. आज पनि काङ्ग्रेस एक ठाउँमा उभिनुपर्छ भनेर लागेको हो. तर दुर्भाग्यवश हामी त्यो ठाउँमा पुग्यौँ, पार्टीका दुईटा महाधिवेशन हुने स्थिति आयो भने अब नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुख र चार तारे झन्डालाई मजबुत बनाउनका लागि, यो सङ्गठनलाई प्रभावकारी बनाउनका लागि मैले काम गरेँ त्यो तिन चार महिना पार्टीको बृहत् एकताका लागि. तसर्थ अन्तमा यदि त्यो दुर्भाग्य परिस्थिति निर्माण भयो भने रुख रुख चिन्ह र सातारे झन्डा नै त्यसैको वरिपरि हुन्छु म. त्यही मेरो चाहिँ एउटा चाहिँ भविष्यको राजनीतिक एउटा सिद्धान्तको मूल कडी हुन्छ जस्तो लाग्छ.
7: अब कङ्ग्रेसको शेरबहादुर देउबा समूहले आगामी असोज 3 गतेबाट हुने 15 महाधिवेशनमा कुनै पनि गतिविधिमा सहभागी नहुन आफू पक्षका नेता कार्यकर्तालाई आह्वान गरेको विषय, अब इतर पक्षमा पनि दुईटा किता भएको छ. कङ्ग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आइतबार गरेको निर्णयले पनि गत पुस अन्तिममा भएको विशेष महाधिवेशनमा सहभागी नभएका र न्यायका लागि अदालतको ढोका ढकढकाइरहेका असन्तुष्ट समूहलाई पार्टी मूलधारमा फर्किने बाटो खुलाएको पनि छ. शेखर कोइराला लगायतका नेताहरू, पूर्णबहादुर खड्का लगायतका नेताहरू अब यता फर्किने भन्ने खालका विषय पनि जोडिएर आएका छन् भन्दा इतर पक्ष कमजोर बन्दै गयो, जे पनि संस्थापनले बाजी मार्यो होइन अहिलेको अवस्थामा.
8: सबैको आफ्नो आफ्नो योगदान छ. पुरानो पुस्ता, म फेरि नेपाली काङ्ग्रेसको संगठन युवाले मात्रै राम्रो बन्छ भन्ने पक्षको व्यक्ति होइन, किनकि नेपालको परिवर्तनमा नेपाली काङ्ग्रेस पार्टी भन्ने बित्तिकै मैले यहाँलाई भने यत्रो लामो हाम्रो करिब करिब 80 वर्षको जो हिस्ट्री छ, हामी नेपाली काङ्ग्रेसका माध्यमले नेपालको शासन प्रणालीमा जनताका अधिकारका विषयमा, राजनीतिक अधिकार होला, जनताका अरू आफ्ना दैनिक आवश्यकता पूर्तिका अधिकार होला, विकासको लागि जनताको जो आफ्नो चाहत हुन्छ त्यो पुरा गर्नका लागि काङ्ग्रेस लागेको कारणले हामी पहिलेदेखि यसको स्थापनादेखि आजसम्मको हामीले भन्छौँ, मैले तपाईँसँग धेरै कुरा गरेका छु, द ग्रेटेस्ट जेनेरेसन भन्छ, राणाकालमा लडेको 97 वर्षभन्दा अगाडिको पुस्तादेखि अहिलेको अल्फा पुस्ता, जेनजी मात्रै होइन कि अल्फासम्मको पुस्ता पनि नेपाली काङ्ग्रेसको पार्टीको सङ्गठनमा योगदान दिएर देशका लागि काम गर्ने इच्छा राखेर बसिरहेको छ र काम गर्दै आएको छ. यी सबै पुस्ताको समागम, सबैको आफ्नो उपस्थिति, सबैको आफ्नो योगदान अनुसारको त्यहाँबाट पाउने प्रतिफलका लागि सबै अधिकार राख्छन्, सबैले आफ्नो आफ्नो अधिकार राख्छन्. तसर्थ सबै पुस्ता, सबै समूहको पार्टी भएको कारणले सबै नेताहरूले योगदान दिएको थिए. मैले अहिले यो समस्या पार्टीमा आउँदै गर्दाखेरि यसको विजय यसको पराजय भन्ने अवस्थामा म छैन. मेरो म यति मात्रै के भन्दैछु कि नेपाली काङ्ग्रेसको अन्तिम यो दुईटा समान्तर अधिवेशनको प्रयासलाई विफल पारेर एकै ठाउँमा आउन सक्छ कि भन्ने लास्ट कोसिस भइरहेको छ. त्यो कोसिसले काम गरेन भने तपाईँसँग स्पष्ट भन्नुपर्छ, त्यो कोसिसले काम गरेन भनेपछि नेपाली काङ्ग्रेसको चारतारी झन्डा र चुनाव चिन्ह रुखका माध्यमले नेपालको लोकतान्त्रिक प्रणालीमा नेपाली काङ्ग्रेस पार्टीले काम गरिरहेको छ यसैको छातामुनि हामी बस्छौँ. अब म बस्छु र जसलाई अब बिचमा यो परिस्थितिसँग मेल खाँदैन अथवा विग्रह हुन्छ अथवा समानान्तर हुन्छ उहाँहरूको मैले भन्न सकिनँ, तर पार्टी अझै पनि एकताबद्ध बनाउन सकिन्छ कि भन्ने पुरै
7: अब एउटा कुरा के छ भने नि, जस्तो लामै समयदेखि निकै रस्साकसी चलेर नै आयो नेपाली कङ्ग्रेसभित्र एउटा मुद्दा विचाराधीन अवस्थामा छ, निशा प्राप्त भएको छ आधिकारिकताको विषयलाई, त्यही मुद्दामा टेकेर आगामी गतिविधिहरू अगाडि बढाउँ भन्ने देउबा पक्षको अडान पनि कायमै रह्यो, संस्थापन पक्षले केही लचकता देखाएको भन्ने खालका विषय पनि आएका थिए, केन्द्रीय समितिमा समायोजन गर्ने खालका कुरा र अलिकति छाती ब्रड बनाएको विषय पनि आएको थियो गगन थापाजीले सभापतिजीले, तैपनि यो कहाँनिर के कारणले चाहिँ हलो अट्कियो, यो महत्त्व काम चाहिँ किन यसरी चाहिँ बढ्दै गएको हो, यो के हिसाबले चाहिँ यसको एकता ठ्याक्कै आउन नसक्या, एकै ठाउँमा चाहिँ आउन नसक्या परिस्थिति के हो, तपाईँलाई के लाग्छ यो चुरो कुरा चाहिँ के हो?
8: अब युगो प्रब्लम हो, युगो प्रब्लमले संसारका ठुल्ठुला युद्धहरू पनि भएका छन्, सर्वनाश पनि भएको छ, आफ्नो हट आफूलाई लागेको कुरा मात्रै हुनुपर्छ भन्ने कहिलेकाहीँ हामी त्यो पोजिसन लिन्छौँ, त्यसपछि त्यो पुरा हुँदैन अनि हामी एकदम विनाशतर्फ गइरहेका हुन्छौँ. त्यही परिस्थिति हो जस्तो लाग्छ मलाई. अहिले धेरै कुरा काङ्ग्रेसको अगाडि लिनुपर्ने खासै केही चिजै छैन. 182 को विरुद्धमा हामी 38 संसदमा सिट छौँ, सङ्गठनको अवस्था धेरै राम्रो छैन, नयाँ नयाँ शक्तिहरूले समाजमा स्थापित हुने एउटा आफ्नो चाहिँ अभियान चलाएका छन्, त्यति बेला जनताको मन जित्ने, जनतासँग बस्ने र जनताको आदेश अनुसार अगाडि बढाउनु पर्ने बेलामा हामी नेतृत्वको आदेश अनुसार चल्न खोजिसकेपछि यो समस्या आउने नै भयो. तसर्थ यो हट त्याग्न नसकेको र बढी लिने, बढी आफू समृद्ध हुने व्यक्ति, बलियो हुने जो हाम्रो चाहिँ एउटा महत्त्वाकाङ्क्षा छ, त्यो महत्त्वाकाङ्क्षाले समस्या उत्पन्न गरेका छ.
7: अब देशमा निकै ठुलो विपत्ति आयो, भटेकोसीमा त्यत्रो बाढी आयो, धेरै जनधनको क्षति भएको छ, होइन, धेरै मानिसहरू अझै पनि बेपत्ता छन्, घरबार विहीन भएका छन्, कतिले आफन्त गुमाएका छन्, दिवंगत भएका छन्, यो शोकका घडीमा पनि अब मिल्नुपर्छ, एउटा राष्ट्रिय एकताको हिसाबले पनि अगाडि बढ्नुपर्छ, पार्टीलाई पनि मिलाएर अगाडि जानुपर्छ, जलवायु परिवर्तनका पक्षमा छ, विश्वसँग लड्नुपर्ने एउटा स्थिति छ, आफ्नो भनाइहरू राख्नुपर्ने एउटा स्थिति छ, विश्व राजनीति फरक धारमा अगाडि बढिरहेका बेला चाहिँ देशको लोकतन्त्र नै कमजोर बन्ने एउटा पुरानो पार्टी, पुरानो दल, पार्टीभित्रका समस्याहरू मिलाउन नसक्दाखेरि चाहिँ सर्वोच्चको शरणमा जानुपर्ने एउटा परिस्थिति, यी यावत कुराले चाहिँ कङ्ग्रेसको र पार्टीको स्थितिलाई त्यति राम्रोसँग चाहिँ देखाएन क्या, तपाईँहरूको यो लडाइँ, यो झगडा चाहिँ, यो इगो चाहिँ राम्रो भएन क्या?
8: छिन्जी यहाँले भने जस्तै वास्तवमा देशमा राम्रो अवस्था छैन, बाढी भोटेपछिको बाढीले भयावह अवस्था आयो, हामी 3 जिल्ला प्रभावित भएर पुरै नेपाल नै प्रभावित भएको छ, अझै पनि घरबार विहीनमा भएका छन्, मान्छेहरू हराइरहेका छन्, कैयौँको मृत्यु भयो, कैयौँ राहतको पर्खाइमा छन्, पुनर्स्थापनाको पर्खाइमा छन्, सरकारको तदारुकता देखिएको छैन, सरकार आफूलाई धेरै बलियो ठाने पनि समाजको सबै पक्ष, पत्रकार होस् कि कृषक होस् कि टिचर होस् कि प्राध्यापक होस् कि वकिल होस् कि दफ्तर होस् कि कर्मचारी होस् अथवा सरकार

0: आकस्मिक रूपले हिँड्दा हिँड्दै बैरुटको बाटोमा हिँड्दा हिँड्दै सरकार निर्माण भएको तपाईँ हो, तर त्यो सरकारले जनताका लागि के गर्छ, अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्न सक्छ कि सक्दैन, सानो दुईटा ठुला छिमेकीको बिचको नेपालले आफ्नो अन्तर्राष्ट्रिय सम्बन्ध कसरी कायम गर्न सक्छ। भर्खरै तपाईँले ब्रिक्सको सम्मेलन भारतमा सम्पन्न भएको, बडो सजदसका साथ सम्पन्न भएको तपाईँले देख्नु भएको छ, तर नेपाल जोसँग आज चाहिँ यत्रो जलवायु परिवर्तनका कारणले भोटेपछि मात्रै हो कि हाम्रा वाटर टावरहरू हिमालहरू आज खतरामा पर्ने सम्भावना छ, यो समेत आज अन्तर्राष्ट्रिय मञ्चमा उठाउनु पर्ने लगिङ गर्नुपर्ने बेलामा नेपाल बेखबर रह्यो, नेपालको सरकारलाई छिमेकीले निम्तासम्म पनि नगर्ने अवस्था आयो। यो अवस्थाले दुनियाँका सबै देश संसारका सबै राष्ट्रहरूसँग नभेटेर उसँग संवाद नगरेर नेपाल बाँच्छ कसरी, नेपालले कसरी अन्तर्राष्ट्रिय सम्बन्ध काम गर्छ, यो त एउटा कुनै प्रधानमन्त्री बालेन शाहको विषय मात्रै होइन नि, 3 करोड नेपाली जनताको भविष्य अन्तर्राष्ट्रिय सम्बन्ध कायम नगरे भनेर बन्दैन नि, एउटा देशसँग नगर्ने कुरा अलग हो, कुनै देशसँग पनि संवाद नगर्ने, जनतासँग संवाद नगर्ने, पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, आफ्नै पार्टीभित्र संवाद नगर्ने, आफ्नै मन्त्रीहरूसँग कुराकानी छलफल नगर्ने, प्रधानमन्त्रीले देश कसरी चलाउनन् भन्ने आज सबैले प्रश्न गरिरहेको अवस्था छ। तसर्थ यो बेलामा हामीले शक्ति फेरि पुनस्थापित गरेर लाग्नुपर्ने बेला भएको छ, मलाई विश्वास छ अझै पनि।
1: एउटा कुरा के छ भने नि, जस्तो अब देश अहिले अप्ठ्यारो परिस्थितिमा नै छ, निकै ठुलो अप्ठ्यारो परिस्थितिको सामना गर्नु परेको छ, प्रधानमन्त्री यो जलवायु परिवर्तनको मुद्दा लगेर संयुक्त राष्ट्रसङ्घको महासभामा जाने तयारी गर्नुभएको छ, असो 6 गते उहाँ जाँदै हुनुहुन्छ, नेपालको उपस्थिति कस्तो रहन सक्छ, नेपालको स्ट्यान्ड चाहिँ के रहनुपर्छ अन्तर्राष्ट्रिय मञ्चमा?
0: अब हामीले गर्दै नगरेको कामको सजाय हामी भोगिरहेका छौँ। जलवायु परिवर्तनमा हामीले कुनै योगदान दिएका छैनौँ, संसारका विकसित मुलुकहरूले यसमा योगदान दिएका छन् जलवायु परिवर्तनका कारणले, तर त्यसको नकारात्मक असर चाहिँ हामीले बेहोरिरहेका छौँ। यस कारणले जलवायु परिवर्तन मा संसारलाई ध्यानाकर्षण गराउनु पर्ने स्थिति छ। मलाई प्रधानमन्त्रीलाई मेरो शुभकामना छ, उहाँले चाहिँ संयुक्त राष्ट्रसङ्घमा नेपालको आफ्नो लामो समयदेखि राख्दै आएको विषय, यस त्यो बाफत पाउनुपर्ने नेपालले पाउनुपर्ने क्षतिपूर्तिदेखि लिएर नेपालको थप एउटा व्यवस्थापनको विषय त्यहाँ उठ्नेछ भन्ने मलाई विश्वास छ। तर मेरो सुझाव चाहिँ के हो भनेपछि, उहाँ जानुभन्दा अगाडि नेपालको सम्पूर्ण रूपले राष्ट्रिय एकता कायम गर्नका लागि प्रधानमन्त्रीले सधैँ विदेश जाँदाखेरि पूर्व कम्पनीमा प्रधानमन्त्री राजनीतिक दलहरूसँग संवाद गरेर जलवायु परिवर्तनसँगै नेपालका थप समस्या पनि होलान्, यी समस्याहरूका बारेमा एउटा छलफल गरेर राष्ट्रिय ताकत निर्माण गरेर उहाँ संयुक्त राष्ट्रसङ्घमा पुग्नुभयो भनेपछि त्यसले अझ विश्वभरि छरिएका नेपालीको शिर पनि उचो हुन्छ र नेपालको एउटा समग्र एकता सहितको मुद्दा चाहिँ संसारले थाहा पाउँछ जस्तो मलाई लाग्छ। यसमा यो काम उहाँले गर्दाखेरि अझ प्रभावकारी होला।
1: विपत्र बाढीमा चाहिँ कस्तो उद्धार राहत खोज को काम चाहिँ कस्तो रह्यो सरकारको, तपाईँले कसरी हेर्नुभयो?
0: केही कुरा त हामीसँग सामर्थ्य छैन, खेमबमजी पनि प्रधानमन्त्री हुनुभयो भनेपछि संसारले, चीनले, भारतले, अमेरिकाले, अस्ट्रेलियाले गरेको जस्तो रेस्क्यू तत्कालै गर्न सक्ने अवस्थामा त हामी हुँदैनौँ, हामीसँग प्रभावकारिता त्यति नहोला स्रोत साधनको कारणले। तर इच्छा शक्ति चाहिँ भयो भने धेरै काम सकिन्थ्यो होला। तपाईँले उदाहरणको लागि टनेलभित्र अरू मान्छेलाई नै प्रवेश गर्न दिएन, जबकि टनेल निर्माण गर्ने कम्पनीहरूभित्रसँग आफ्नै एक्सपर्ट विशेषज्ञ पनि थिए, त्यति बेला केही 5-7 दिनसम्म उनीहरूलाई जान दिएन, 3-4 दिनसम्म विदेशका एक्सपर्टहरूलाई आउन दिएन, लास्टमा दुइटै कुरालाई खुला गर्नु पर्यो जति बेला मान्छेको मृत्यु भइसकेको थियो। यो अवस्थामा सरकारको रवैया उसको ढङ्ग पुगेन, म सरकारको गल्ती त मैले भन्दैन, सरकारको ढङ्ग नपुगेर चाहिँ बाढीको जति जुन टाइपले पुनर्स्थापना अथवा राहत हुनुपर्थ्यो, जसरी मान्छेको चाहिँ जीवनलाई बचाउन सकिन्थ्यो, त्यो कुरामा सरकार चाहिँ धेरै असफल भएको देखिन्छ। सरकारको ढङ्ग नपुगेर त्यहाँको जति क्षति भयो त्यो क्षतिलाई धेरै कम गर्न सकिन्थ्यो जस्तो लाग्छ मलाई।
1: र अब जाँदा जाँदै पछिल्लो नेपालको राजनैतिक अवस्था, अन्तर्राष्ट्रिय समीकरण, कूटनीतिको स्थिति, भारतमा मात्र ब्रिक्स सम्मेलन भयो, नेपालले निम्तो प्राप्त गर्न सकेन, यद्यपि यसभन्दा अगाडिका कतिपय मन्त्रीहरू वा साइडलाइन रूपमा भए पनि भेटघाट भएका उदाहरणहरू पनि छन्, यो शक्तिशाली दक्षिण एसियामा आफूलाई सुपर पावर बनाउने

0: होडमा रहेका चीन भारत जसको बीचमा हामी छौँ, आज नेपालको कूटनीतिक अवस्था र त्यहाँको उपस्थिति वा चाहिँ अन्तर्राष्ट्रिय जगतसँग आफ्नो नजिककाहरूसँगको उपस्थिति चाहिँ कस्तो छ?
1: संसारसँगको कूटनीतिक रूपमा वर्तमान सरकार असफलतातर्फ अगाडि बढेको छ। अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति ज्यादै न्यून भएको छ। नेपालका मुद्दा जसले उठाउनु पर्ने हो कार्यकारी प्रमुख प्रधानमन्त्री, उनले संवाद गर्ने भेटघाट गर्ने जमर्को गरेको खासै देखिँदैन। न संसारसँग भेटघाट र सम्बन्ध अथवा संवादको जरुरी देख्नु भएको छ, न त जनतासँग, न त बहुदलीय शासन प्रणालीमा राजनीतिक दलहरूसँग गर्नुपर्ने हो, न नागरिक समाजसँग छ। यस्तो किसिमले नेपाल चल्छ कसरी भन्ने कुरा दुनियाँको नौलो अभ्यास भइरहेको छ। यस तसर्थ हामी जहाँ जहाँ समस्या आइरहेको छ त्यो समस्या समाधान गर्नका लागि नेपाल सफलता प्राप्त गर्न सकिरहेको छैन। यो विषय मैले भने नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीको विषय मात्रै होइन, राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट बनेको उहाँको मार्फतको सरकारको मात्रै होइन, यो प्रधानमन्त्रीको मात्रै विषय होइन, मेरो अभिभावकको सरकार, जनताको अभिभावकको सरकार, 3 करोड नेपाली जनताको अभिभावकत्व दिन जरुरी थियो र त्यो सकिरहेको जस्तो देखिएको छैन। त्यस कारणले मेरो सरकारलाई अनुरोध हो, यो खेमजीको एउटा पपुलर रेडियो मार्फत मैले सरकारसँग अनुरोध गर्न चाहन्छु, सरकार एक्लै, त्यसमा पनि एउटा व्यक्ति एक्लै, सानो समूहको माध्यमले जसरी सबै समाजका सबै क्षेत्रमा वितण्डा मचाइरहेको, व्यापारीमा पनि वितण्डा मचाएको छ, कर्मचारीमा पनि मचाएको छ, जलाई पायो त्यसलाई त्यहीँबाट त्यहीँ थुनिदिएको छ, सुनवाई छैन, मान्छेको चरित्र हत्या गरिदिएको छ। यो टाइपले सरकार आफ्नै नागरिकलाई तर्साउने, जसरी चाहिँ यो हामीले पहिले पहिले चाहिँ गुन्डागर्दी भन्थ्यो, त्यो गुन्डागर्दीको नमुना भन्नुहुन्न। सरकार त अभिभावक हो, उसले चाहिँ समस्या केलाउनुपर्छ, समस्या केलाइसकेपछि गलत छ पनि त्यसलाई थुन्ने हो, त्यसलाई सजाय दिने हो, तर मान्छेको चरित्र हत्या गरेर पछि सुन्ने अगाडि थुन्ने क्रियाकलापले धेरै राम्रो भइरहेको छ घेमजी। यसलाई मलाई विश्वास त सुधार गर्नुपर्छ र नेपाली काङ्ग्रेसको सङ्गठनभित्र बसेका यसका शुभचिन्तक सम्पूर्ण साथी सम्पूर्ण आदरणीय मित्रहरूमा मेरो अनुरोध छ, लास्ट पटक छ, अन्तिम प्रयास भएको छ, यो विषयलाई सबैले आफ्नो चाहिँ एउटा वैल शुभेच्छा राखेर पार्टी अझै पनि एक ठाउँमा उभिन्छ कि भन्ने प्रयासमा लागौँ। भएन भने त मैले भने 4 तारे झन्डा र रुख सिंहको छाताभित्र जसरी हामी बस्दै आएका छौँ, बसेका छौँ, यसैका माध्यमले देश परिवर्तन गर्ने इच्छा राखेर राजनीतिमा लाग्ने साथीहरू हामी यो भित्र क्रियाशील हुने नै छौँ। र अन्तमा यहाँलाई मैले भन्नुपर्छ, तिजको शुभकामना छ खेमजी लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा। अहिले तिज चाहिँ पहिले पहिले नारीहरूको महान पर्व भनिन्थ्यो, नारीहरूको हुँदाहुँदै अब पुरुषको, समाजको सबै वर्गको एउटा चाहिँ राष्ट्रिय पहिचान, अन्तर्राष्ट्रिय पहिचान बनाउँदैछ तिजले। यो तिजको अवसरमा पनि सबै आदरणीय दाजुभाइ दिदीबहिनी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। सरकारलाई जनताका प्रति जिम्मेवार बनाउने कार्य सफल हुन सकोस् र नेपाली काङ्ग्रेसको समग्र सङ्गठन एक ठाउँमा राख्न सकियोस्। हाम्रो 15 महाधिवेशनबाट नेपाली काङ्ग्रेसको पूर्ण एकता कायम भएर नयाँ नेतृत्व स्थापित भएर पार्टी सञ्चालन एउटा पद्धति अगाडि बढोस् भन्ने कुरा राख्न चाहन्छु।
0: हस्, आउनुहुन्थ्यो नेपाली काङ्ग्रेस, हस्, यहाँलाई धेरै धेरै धन्यवाद, नमस्कार।
1: धन्यवाद खेमजी, आफ्नो कुरा राख्ने मौका दिनुभएकोमा।
0: उहाँ हुनुहुन्थ्यो नेपाली कङ्ग्रेसका नेता, पूर्व अधिवेशनका अध्यक्ष नयन सिंह, उहाँहरू आदरणीय श्रोता नेपाली बसमा। छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: कता हिँड्नु रामजी काका?
3: बसको टिकट पाइन्छ कि भनेर बस पार्क समय हिँडेको नि, भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको।
2: ए किन काका?
3: के हुनु, काकी मुटु दुखेर एकैछिनमा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए।
2: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो। काका सुन्नु त,
3: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि।
2: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त। यही अब आउने शुक्रबार नै होला शहीद गंगालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त।
3: अनि काठमाडौँकै गंगालालबाट हो त?
2: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा। यही शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको ईसीजी, इको, एबीपीएम लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 0525-583-774 र 9820-75-54-61 हो।
4: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सिक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
4: फ्याक्ट्री तथा घरायसी कामका लागि इमानदार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
4: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
2: फोन नम्बर 0255-882-92-42-42-053 र 97-13-800-7-53।
5: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
6: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
5: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98-520-22-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed to juice. For the stretched out poses to tongue out poses. For the selfie queen or whatever.
2: Ka saathma priti tayari chau chau. Global IMI Bank. Sabai Kalati Bank. This home internet.
3: यतिखेर हाम्रो बिचमा नेकपा एमालेका नेता एवं पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद सर।
3: अब नेकपा एमालेको पछिल्लो अवस्था त यहाँले नजिकैबाट राम्रैसँग हेरिराख्नु भएको छ। ओलीको अडानले एमाले पुनर्गठन कार्यदल नै बन्धक बनेको परिस्थिति आयो। अब के हुन्छ एमालेको परिस्थिति स्थिति अभिगत?
4: सर्वप्रथम म चाहिँ आज हडतालिका तीजको दिन देशभरिका सबै दिदी बहिनीहरूप्रति म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु र यो रसुवा घटनाबाट पीडित र दिवंगत सबैप्रति म श्रद्धा सुमन व्यक्त गर्न चाहन्छु र त्यहाँबाट पीडामा रहनुभएका सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू सबैलाई अब शीघ्र पुनस्थापित गर्न सफलता मिलोस् भन्ने शुभकामना दिन चाहन्छु। र तपाईँले उठाउनु भएको यो विषय भने चाहिँ कुनै पनि म पनि जमानादेखि अब अलि धेरै पहिलेदेखि नै विभिन्न कार्यदलको संयोजक भएर काम गरेका मान्छे हो र उच्च स्तरीय भूमिसर आयोगको अध्यक्ष, त्यसपछि गएर चाहिँ पोखराको केवाताल अतिक्रमित समस्याको चाहिँ कार्यदलको चाहिँ संयोजक भएर, त्यसपछि चेज एयर घटना जुन भएको थियो त्यसको संयोजक भएर र धेरै साथीहरू हुन् त्यहाँ, त्यसै गरी धनुषा महोत्तरीमा पार्टीभित्रको विवादसँगलाई समाधान गर्ने को चाहिँ संयोजक भएर र अरू पनि धेरै संयोजक भएर म काम गरेको छु। तर संयोजक त्यो कार्यदल बनिसकेपछि कार्यदलमा रिपोर्ट चाहिँ त्यो विषयमा चासो राख्ने अथवा इन्ट्रेस्टहरूको चाहिँ राय लिएर निर्णय गर्ने भन्ने बित्तिकै त्यो कार्यदलको कुनै अर्थै हुँदैन। अनि कार्यदलमा चाहिँ यो राखौँ कि त्यो राखौँ भनेर सुन्न अन्त जाने हो भने त्यो त्यस्तो कार्यदललाई कार्यदल भन्न पनि मिल्दैन, अब केही पनि भन्न मिल्दैन। त्यसले गर्दा कार्यदल बनाएपछि कार्यदलको निर्णय जे छ त्यसलाई स्वीकार्ने नस्वीकार्ने, त्यसलाई अगाडि बढाउने नबढाउने त्यसपछिको चाहिँ सम्बन्धित अन्तिम निर्णयकर्ताको कमिटीको काम हो। त्यसले गर्दा कार्यदलमा यो राख यो नराख भन्ने कुरो हो भने त्योभन्दा अलोकतान्त्रिक र जनताको बहुदल जनवादी कार्यक्रमको विपक्षमा अरू केही पनि खोज्नै पर्दैन।
3: होइन, अब कार्यदलमा पेश भएका दुवै प्रतिवेदन मर्ज हुने स्थिति आएको छ। अब जसले कार्यदल जसरी बनेको थियो, जसको नेतृत्वमा बनेको थियो, त्यो कार्यदलले फेरि अब पुनर्लेखन गर्नुपर्ने परिस्थिति, अब यदि आफू अल्पमतमा पर्ने परिस्थिति आउँदाखेरि रामलाल थापा बादललाई चाहिँ कार्यक्रममा स्थगित गरेर आउनुहोस्, बैठकै स्थगित गरेर आउनुहोस् वा चाहिँ बहिष्कार गरेर आउनुहोस् भन्ने निर्देशन, अब यसले एमालेलाई बलियो बनाउँछ कि कमजोर बनाउँछ भने के?
4: अब होइन, मैले अघि पनि भने म त्यसलाई स्ट्रेस फेरि पनि दिन चाहन्छु र त्यो कुनै पनि कार्यदल बनाएपछि कार्यदलमा कुनै इस्यु हुन्छ, इस्युको पक्ष विपक्ष हुन्छ, त्यहाँ सल्लाह गर्दै अनि त्यसपछि चाहिँ के लेखौँ, कुन शब्द राखौँ, कुन नराखौँ भनेर अन्त सोध्नियो भने त्योभन्दा अयोग्यताको अरू केही प्रमाण खोज्नु पर्दैन। त्यसले गर्दा प्रश्न के छ भने नि कार्यदल बनाउँदाखेरि सोच्नुपर्ने हो, बनाइसकेपछि त्यसले जे निर्णय ल्याउँछ त्यसबारेमा चाहिँ अन्तिम निर्णय भनेको चाहिँ पार्टीको महाधिवेशन वा केन्द्रीय कमिटी अब अथवा चाहिँ सचिवालय त्यहाँबाट चाहिँ टुङ्गो गर्ने विषय हो। त्यसले गर्दा अब यो विषयमा संयोजकको अलगै र चाहिँ त्यसको त्यो सदस्य सचिवको अलगै भन्ने कुरो आउने बित्तिकै त्यो कार्यदल बनाउनु र नबनाउनुको कुनै अर्थ छैन। देशभरिका 13 भन्दा बढ्ता चाहिँ 7 प्रदेश भयो, त्यसपछि प्रदेश तहका पार्टी कमिटीहरू भए, विभिन्न क्षेत्रबाट आएका सुझावलाई अस्वीकार गर्ने हो भने पार्टीले गति लिन अगाडि बढ्न र आम जनताको विश्वास आर्जन गर्न कठिन हुन्छ। म यति शब्द मात्रै प्रयोग गर्न चाहन्छु।
3: अब विशेष महाधिवेशनको अवस्थाको विषयमा कुरा गर्ने हो भने नेकपा एमालेमा चाहिँ एमाले विधानको धारा 72 यसको व्यवस्था गरिएको पनि छ र केही कारणहरू दर्शाएर उपधारा कमा ठोस कार्यसूची र कारण दर्शाई दुईटीआई जिल्ला कमिटी वा बहुमत राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्यले लिखित रूपमा माग गरेमा माग पत्र दर्ता गरेको छ महिनाभित्र केन्द्रीय कमिटीले विशेष महाधिवेशन आयोजना गर्नुपर्नेछ। होइन, यसको अर्थ 77 जिल्ला कमिटी मध्ये बहुमत अर्थात 39 जिल्ला कमिटी वा बहुमतले चाहिँ यसको आह्वान गर्ने स्थिति पनि छ। अब एमालेलाई पुनर्गठन गर्ने पुनर्स्थापना गर्ने ढङ्गले चाहिँ अगाडि बढ्नुपर्नेछ कि होइन? अब जे छ चलिरहेछ, अब ओलीजी पनि महाधिवेशनबाटै निर्वाचित भएर आएकै टिम हो, उहाँकै नेतृत्वमा चाहिँ अबका बाँकी कार्यकाल जानुपर्छ भन्ने लाइन हुन सक्छ पार्टीमा।
4: अब यो विषयमा मैले तपाईँसँग योभन्दा पहिले पनि एक महिना जति पहिले होला कुरा गरेका थिएँ कि यो 11 महाधिवेशन एक वर्ष ओर सार्न जरुरत थिएन। विधान अधिवेशन त्यतिखेर गर्नै पर्ने कुनै कारणै थिएन है। अब त्यो परिस्थितिमा निश्चित उद्देश्यका साथ यो एक वर्ष ओर सारियो, त्यो नै त्रुटिपूर्ण थियो। त्यसले देशले र पार्टीले ठुलो क्षति बिहोर्नु पर्यो र लाखौँ लाख पार्टी कार्यकर्ताहरू अब अहिले चाहिँ अब बडो दुखित अवस्थामा छन्। त्यसले गर्दा म उहाँहरूलाई के भन्छु भने तपाईँहरूको आपसी अन्तर्विरोधहरूले र लाखौँ लाख चाहिँ एमाले कार्यकर्ता भन्ने बित्तिकै के राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमिकता, लोकतन्त्र, समृद्ध नेपाल, सुखी नेपाल निर्माण गर्ने अभियानमा अगाडि बढेका र चाहिँ जनताको बहुदल जनवादी कार्यक्रमको स्प्रिट बोकेका पङ्क्तिहरू हुन्। त्यो भन्ने बित्तिकै कुनै पनि निर्णय गर्दाखेरि लोकतान्त्रिक ढङ्गले छलफल गर्ने, लोकतान्त्रिक ढङ्गले सर्वसम्मत हुन सकेन भने बहुमतको निर्णय पालना गर्ने यो विधि हो र पाँचौँ राष्ट्रिय महाधिवेशनदेखि चाहिँ यही चल्दै आएको हो। यसमा के हो भने खास गरी 74-75 जनताको बौद्ध जनवादी कार्यक्रमलाई निस्तेज बनाउने, निष्क्रिय बनाउने र त्यो चाहिँ लोकतान्त्रिक पार्टीभित्र पनि लोकतान्त्रिक ढङ्गले विषयवस्तु निर्णय गर्ने र राज्यको पनि लोकतान्त्रिक अगाडि बढाउनु पर्छ भन्ने जुन अठोटका साथ जननेता मदन भण्डारीले अगाडि सार्नु भएको थियो, त्यो विषयलाई निस्तेज, निष्क्रिय र कमजोर बनाउने अभियान केही वर्षदेखि भएको छ र त्यो अवस्थाबाट चाहिँ पार्टी अगाडि बढ्न सक्दैन। त्यसले गर्दा यसबारेमा पुनः विचार गर्न र अब चाहिँ लोकतान्त्रिक ढङ्गले विषयवस्तुलाई निर्णय गर्न र कुनै व्यक्तिको रामश्याम हरि कुनै व्यक्तिको चाहिँ निर्देशन अनुसार चल्ने हो भने पार्टी नरहेर अब वान म्यान चाहिँ निर्णयको रूपमा जान्छ र त्यस्तो बाटोमा जाँदाखेरि पार्टी कमजोर हुन्छ।
3: र एउटा कुरा, अब एमालेलाई जुन ढङ्गले चाहिँ अब आफ्नो यो फागुन 21 निर्वाचनमा पराजय बेहोरेको कुरा, त्यसपछि चाहिँ अध्यक्षले यसको इनिसिएसन लिनुपर्ने कुरा, जिम्मेवार लिनुपर्ने कुरा, यो त समग्र पदाधिकारीको टिमले नै जिम्मेवार लिनु पर्ला नि त, समग्र पार्टीको आफ्नो आफ्नो भागको जिम्मेवार त लिनु पर्ला नि त, एउटैको टाउकोमा दोष थुप्र्याएर आफू उम्किन मिल्छ भन्ने प्रश्न छ नि त होइन?
4: अब यो विषय तपाईँले अलिक खण्डित कुरा मात्रै गर्नुभयो। पहिलो नम्बरमा गत वर्ष भाद्र 23-24 घटना भनेपछि देशको कार्यकारी प्रमुख भइरहेको अवस्थामा सिङ्गो देशमा 10 वर्षदेखि होइन अन्तर्राष्ट्रिय विविध सङ्घ संस्था विभिन्न गतिविधिहरू भइराखेर र पुरै प्लान वेबाट सिङ्गै देशलाई खरानी बनाउने कार्यक्रमहरू अगाडि बढाइराखेका छ भन्ने कुरो थाहै नपाएर बस्न कार्यकारी प्रमुखले मिल्छ कि मिल्दैन। सेनाको विषय भन्दाखेरि पनि सेनाको परमाधिपति राष्ट्रपति भए तापनि सैनिक क्षेत्रको पनि कार्यकारी हेडले क्याबिनेटबाट निर्णय गरेका प्रस्तावहरू उहाँले अगाडि बढाउने हो। त्यसले गर्दाखेरि चाहिँ त्यो विषय पनि चाहिँ बडो गम्भीर विषय छ, किनभने खुफिया विभाग उहाँकै अन्तर्गत थियो। चाँडै सुरक्षा निकाय कार्यकारी हेड भन्ने बित्तिकै मूल जिम्मेवार भने त प्रधानमन्त्री हुन्छ हाम्रो देशमा, रामश्याम हरि जोसुकै प्रधानमन्त्री भए तापनि त्यो भयो। त्यसपछि यो देशले खर्बौँ खर्बको क्षति मान्छेले 88 अर्ब भन्छन् र त्यो 24 घटनामा चाहिँ क्षति भनियो भने मनोवैज्ञानिक क्षति र दीर्घकालीन क्षतिको हिसाबले त
3: जिम्मेवारी कसले लिनुपर्छ भने अध्यक्षको टाउको मात्रै
4: हो होइन, मुख्य कुरो के छ त्यो विषयमा देशको प्रधानमन्त्री कार्यकारी प्रमुख भएको हुनाले त्यसको मूल जिम्मेवारी उहाँले लिनुपर्छ र बाँकी आफ्नो मातहतका संयन्त्रहरू होइन सुरक्षा निकायका चारै अङ्गहरू त्यसपछि राज्यका अन्य अङ्गहरू त्यसलाई अगाडि बढाउनुको निम्ति चाहिँ जसरी सतर्कता जसरी सजग हुनु पर्थ्यो र अगाडि बढाउनु पर्थ्यो त्यो के हो मैले भन्नु परेन। तर ती सबै कुरोको परिणाम नै फागुन 21 गतेको निर्वाचन हो। त्यो निर्वाचनमा मैले त व्यक्तिलाई कसैले दोष दिने भन्दा पनि जो जसको जहाँ जहाँ जे जे जिम्मा थियो जस्तो अब कुनै त्यो केन्द्रको मात्रै होइन, पार्टी सिङ्गो पार्टीको मात्रै होइन, जुन जुन प्रदेशको जिम्मेवारी लिनुभएको छ अनि पालिकाको जिम्मेवारी लिनुभएको छ र जिल्लाको जिम्मेवारी लिनुभएको छ, उहाँहरूले पनि आत्मसमीक्षा गरेर मेरो के ध्यान पुगेन, स्थिति कहाँ पुगे रहेछ भन्ने कुरो थाहा पाउनुभयो। जस्तो भनौँ न अब झापा जस्तो चाहिँ एउटा मुख्य सशक्त आधार भएको ठाउँमा एक र तिनमा त जनमत जफ्त भएको छ होइन, पाँचमा नेपालको 15 सालदेखिको निर्वाचनको इतिहासमा होइन 49,600 भन्दा बढी मतले पराजित हुनुपर्ने परिस्थिति हाम्रो अध्यक्षले कसरी थाहा पाउनु भएन। काठमाडौँ 9 को म 7 नम्बर वडाको 9 नम्बर वडाको भाइ चाहिँ अहिले प्रधानमन्त्री हुनुहुन्छ, उहाँ यहाँबाट त्यहाँ गएर चाहिँ 49,000 भन्दा बढी मतले चाहिँ विजय फरक मतले चाहिँ विजय जुन हासिल गर्नुभयो, त्यसले गर्दा आफू मनि के भइरहेको छ भन्ने कुरो चाहिँ थाहै नपाइकन बस्न जिम्मेवार मान्छेले मिल्छ कि मिल्दैन प्रश्न त्यहाँनिर।
3: हस् केशवजी, यहाँको महत्त्वपूर्ण समय सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। नेकपा एमालेका नेता एवं पूर्व उद्योग मन्त्री केशव भडाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछु।
5: परिवारको खुशीका लागि सफा लुगा,
6: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
5: भाँडा र कपडाको सफाईका लागि गृहिणी डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू,
6: हात धुँदा नपोल्ने,
5: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
6: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
5: परिवारलाई खुसी बनाऊ।
7: बहिनी के खालको बत्ती ल्याइस तैले, तिहारको बत्ती जस्तो जिपिक जिपिक बाहेक केही गर्दैन त।
8: किशन दाइले त्यही दिनुभयो त्यही ल्याए,
7: यो तरिका तँलाई मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्बले भने होइन।
8: ए ल ल म हिँडे, अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
9: ल ल ल ल छिटो जा छिटो जा, सस्तो राम्रो भनेकै वेगा हो।
10: अब वेगा ब्रान्डको एलइडी टिभी मात्र होइन, हिटर फ्यान स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलइडीमा 1 वर्षको वारेन्टी।
11: डिलरको लागि सम्पर्क 98525 559948।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोलीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: विषयमा तरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइएमई बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
2: आदर श्रोता, हामी नेपाली बहसमा कुराकानी गरिरहेका छौँ देशको समग्र स्थितिको विषय, सरकारको परिस्थितिको विषय, राष्ट्रिय स्वतन्त्र पार्टीको पछिल्लो अवस्थाको विषयमा पनि छलफल र बहस गरिरहेका छौँ। किनभने भोटेको सिबाडीले निकै ठूलो वितण्डा पनि बचाएको छ, सरकारका काम कारवाहीहरू कस्तो रहे, राष्ट्रिय स्वतन्त्र पार्टीको आजको एजेन्डा चाहिँ कार्यान्वयन हुन सकिरहेको छ कि छैन, गइरहेको छ कि छैन, यस विषयमा कुराकानी गर्नका निम्ति राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका नेता केशव अधिकारी हामीसँग प्रत्यक्ष जोडिनु भएको छ। अधिकारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: नमस्ते
2: केएमजी। अब अहिलेको अवस्थामा यो बिहानै हामी बहस गर्दै गर्दाखेरि देश अप्ठ्यारो परिस्थितिमा छ, यस बीचमा हरितालिका तीज पनि नेपाली नारीहरूले, महिला हिन्दू नारीहरूले मनाइ पनि रहनु भएको छ, त्यति राम्रो उल्लासमै हुन सकेको छैन भनेर उहाँले भन्दै हुनुहुन्छ। भोटेकोसी बाढीमा जुन किसिमको वितण्डा सामना देशले गर्नु पर्यो, त्यसमा सरकारको उपस्थिति कस्तो रह्यो? राष्ट्रिय स्वतन्त्र पार्टीको दुई तिहाई नजिकको सरकार छ, किनभने संस्थापक पक्षको एउटा नेता मध्येको एउटा नेता हुनुहुन्छ, स्थापना गर्दैखेरि तपाईँहरू मोटो के थियो, देशमा के गर्नका निम्ति चाहिँ यसको उदय भएको थियो, समग्रतामा कसरी हेर्नु भएको छ अहिले पछिल्ला गतिविधिहरू?
3: होइन, यसमा त हामीले यसरी बुझ्नुपर्छ, यो भइपरी आएको होइन, 81 यस्तो घटना घट्यो, त्यो त हाम्रो देश र जनता र अनि हामीमै एकदम दुःखको दुःख लागेको छ। र त्यसमाथि नै अब तपाईँ हामीले कति गर्यो गरेन भन्नु भन्दा नि हामी नेपालीमा सबैजनाको एउटै भावना छ, एक अर्कामा पर्दाखेरि एक अर्कामा सहयोग गर्ने भनेर चाहिँ हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीको ब्लडमै छ। आफू नखाएर नि अर्कोलाई खुवाउनु पर्छ र अर्कोलाई बचाउनु पर्छ भन्ने चाहिँ त्यो हाम्रो नेपालीको भावना नै हो। त्यसमा सरकारले कति के गर्यो भन्दाखेरि नि तपाईँको जुन दिन घटना घट्यो त्यो दिनको तपाईँहरूले आफैले विचार गर्न सक्नुहुन्छ, कतिवटा हेलिकप्टर र कति ठाउँमा होइन राष्ट्रिय तपाईँको चाहिँ आर्मी पुलिसहरू चाहिँ कसरी खटेर छ भने चाहिँ त्यहाँको स्थानीय जनताहरूले देख्नु भएको छ होइन। त्यो भएको कारणले चाहिँ हामीले चाहिँ सक्दो प्रयास गरेको थियो र छ, त्यो गरी अहिले पनि कति ठाउँमा चाहिँ अहिले पनि गरिरहेको छ। त्यो भएको कारणले चाहिँ उसले के भन्ला भन्ने भन्दा नि हामीले गरेको छ र गरिरहेको छ हो। त्यसमा कोही बेलामा सानो तिनो त्रुटि ऊ हुन सक्छ होला, त्यसमा
2: कतिपय ठाउँमा चाहिँ अब रेस्क्यूको पर्खाइमा बसेकाहरूले चाहिँ समयमा रेस्क्यू गर्न पाएनन्, अलिकति समस्या सिर्जना चाहिँ भयो, सरकारले चाहिँ विज्ञहरूलाई प्राविधिकहरूलाई सुरुमै परिचालन गर्न अलिक ढिलाइ गर्यो भन्ने खालका आलोचना त खेप्नु पर्यो नि त होइन?
3: त्यो त छ, तर तपाईँ कस्तो नि हाम्रो देशको भूगोल अनुसार पनि फरक पर्छ होइन र हाम्रो कस्तो हो भने त्यो ठाउँमा अलिक डाँडा काँडा भएको ठाउँ र अनि त्यो बेलाको बाढीले गर्दा लाइन गर्न नसकेको अवस्था र सक्दो हाम्रो भएको क्षमता अनुसार चाहिँ पुरै 100% दिएको थियो, तर त्यसमा चाहिँ अलिकति त्रुटि अरू विचारजनाले चाहिँ अलिकति मन दुखाएको चाहिँ छ जस्तो लाग्छ र भनेको नि छ र त्यसमा चाहिँ होइन अब हामी सक्दो प्रयास गरेको थियो र छ।
2: अब सरकारको जुन एजेन्डा छ, हामी यो देशमा रोजगारीको सिर्जना गर्छौँ होइन, यो देशलाई चाहिँ उन्नत बनाउँछौँ, समुन्नत बनाउँछौँ, यसै देशमा बस्ने वातावरणको सिर्जना गर्छौँ भन्नुभएको छ, सरकारको एउटा मोटो छ त्यसको चाहिँ, त्यसमा एकछिनमा बहस गरौँला। तर प्रधानमन्त्री संयुक्त राष्ट्र सङ्घको महासभामा सहभागी हुन अब असोज 6 गते जाँदै हुनुहुन्छ, जलवायु परिवर्तनको मुद्दा र एजेन्डामा चाहिँ नेपाल खरो रूपमा प्रस्तुत हुन सक्ला, बालिनजीले त्यो आँट गर्न सक्नु होला त्यो सभामा?
3: त्यो त 100% गर्न सक्नुहुन्छ नि, हामीलाई चाहिँ गड गिफ्ट भन्नुपर्छ, ब्यालेन्स जस्तो नेता पाउनु नै यो देशको भाग्यमानी हो र उहाँले गर्नुहुन्छ र यो उहाँले गरेर आइसकेपछि कस्तो के बोल्नुहुन्छ भने तपाईँहरूले पछि चाल पाइहाल्नुहुन्छ नि। हजुर, त्यसको त्यसको बारेमा चाहिँ हामीलाई ढुक्क भएर बस्छ हुन अनुरोध गर्छु त्यसको।
2: अब एउटा कुरा चाहिँ जस्तो अब नेपाल
3: हामीलाई ढुक्क भएर बस्छ हुन अनुरोध गर्छु त्यसको।
2: अब एउटा कुरा

0: जस्तो अब नेपालले धेरै जलवायु परिवर्तनमा धेरै इनिसिएसन छैन होइन, कार्बन उत्सर्जन नेपालले धेरै गरिरहेको छैन, तर यसको चपेटामा परिरहेको पनि छ। अन्तर्राष्ट्रिय समुदायसँग नेपाल अलिकति बलियो भएर आग्रह गर्नुपर्ने हो नि त होइन, आफ्नो क्षतिपूर्तिका कुराहरूदेखि लिएर हरेक क्षेत्रमा चाहिँ नेपालको भूमिका त्यति प्रभावकारी चाहिँ देखिया छैन होइन पछिल्ला दिनहरूमा।
1: त्यो पछिल्लो दिनमा छैन र अहिले यो सरकार आएको एक वर्ष पनि भएको छैन, त्यो भएको कारणले चाहिँ यसमा चाहिँ त्यो भएर चाहिँ अहिले चाहिँ बाल्ने सरकार चाहिँ मोदीज्यू चाहिँ अमेरिका जान लाग्नु भएको हो, त्यो भएको कारणले त्यो चाहिँ अलिकति टाइम लाग्छ।
0: देशमा रोजगारीको व्यवस्था हुन्छ, रोजगारी सिर्जना हुन्छ, मुलुक चाहिँ कायापलट हुन्छ, देशमा सुशासन हुन्छ, भ्रष्टाचारको अन्त्य हुन्छ, केशव अधिकारीजी
1: होइन, यो त्यसमा तपाईँहरू हामी ढुक्क भएर बसौँ, त्यसमा चाहिँ हामीले भ्रष्टाचार भ्रष्टाचार चाहिँ अन्त्य गर्ने भनेर छौँ, त्यसमा अहिले भर एक वर्ष पनि पुगेको छ होइन, त्यसमा तपाईँहरूले धेरैजनाले चाहिँ महसुस गरिसक्नु भएको छ, इभन तपाईँ आफै सोच्नु न हिजोको लाइसेन्स फाँटमा जानुहोस्, पासपोर्ट फाँटमा जानुहोस् होइन, कतिमा कस्तो कस्तो के थियो भनेर, अब अहिले आएर चाहिँ दुई चार महिनामै यस्तो हुन्छ भने चाहिँ लागेको छैन र यो हुँदैन।
0: समस्या पनि त छ नि त होइन, अब ग्यासहरूको लाइन व्यापक रूपमा छ, बजारमा कालो बजारी छ, सरकारले अनुगमन नियमन गर्न सकिरहेको छैन भन्ने पनि त स्थिति छ नि त, तपाईँले हेरिरहनु भएको छ नि होइन अहिलेको पछिल्लो अवस्था।
1: अबको दुई चार दिनमा चाहिँ यो हुन्छ र जस्तै तपाईँको अब अस्ति हाम्रै मन्त्री तपाईँको सांसद बोलेको होइन दुई चार शब्द बोलेको कारणले गर्दाखेरि चाहिँ मन्त्रीले राजीनामा दिनुभयो, अनि त्यो भएको कारणले चाहिँ हिजोको र आजको परिस्थिति टोटली फरक छ, त्यसमा चाहिँ अहिले जनताले बुझिसक्नु भएको छ र अहिले कतिले हेर्नु त यही स्थिति चाहिँ हिजोको पहिलाको सरकारमा भएको भए कति कति ठाउँमा आगो बालेर कति ठाउँमा के भइसक्यो भने अब अहिलेको यसमा चाहिँ त्यस्तो त भएको छैन नि, किन कसरी भन्दाखेरि अहिले नेपाली जनताहरूले नै देखिसक्नु भएको छ नि।
2: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: स्टुडियो टाइम यति बेला 7 बजेको छ. It's 7 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

नमस्कार, सटिक सवालमा स्वागत छ। म चेतन धमला। सटिक सवालमा हामी पूर्वी नेपालका चासो र सरोकारका खबरहरू प्रस्तुत गर्छौं। यस क्रममा सबभन्दा पहिला सुनसरीको दिवानगंजमा भएको घटनाको सन्दर्भमा तत्कालीन सुनसरीका प्रमुख जिल्ला अधिकारीलाई कारवाही सिफारिस भएको प्रसंग, सुनसरीको देवानगंज र सिराहाको गोलबजारमा भएको घटनामा तत्कालीन सुनसरी जिल्लाका प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरे र सिराहाका प्रमुख जिल्लाधिकारी सुरेन्द्र पौडेललाई कारवाहीको सिफारिस भएको छ। यो घटनाबारे छानबिन गर्न गठित दुईवटा समितिले छानबिन सकेर गृहमन्त्री सुदन गुरुङलाई प्रतिवेदन बुझाएका थिए। दुई समुदायको बीचमा भएको विवाद सुरु भएपछि भएको झडपमा परेर सुनसरीको देवानगंज गाउँपालिका तीन स्थित कप्तानगंजमा तीनजनाले ज्यान गुमाएका थिए। साउन 10 भएको त्यो घटनाको असर मधेस प्रदेशको सिराहामा पनि फैलिएको थियो।

साउन 14 सिराहाको गोलबजारमा प्रदर्शन हुँदा प्रहरीसँगको झडपमा परेर 18 वर्षीय गणेश यादवले ज्यान गुमाएका थिए। दुवै घटनाका मृतकलाई सरकारले शहीद घोषणा गरेको छ। कप्तानगंजको झडपमा मृत हुनेमा 30 वर्षीय ओम प्रकाश मेहता, 20 वर्षीय जयप्रकाश मेहता र 22 वर्षीय रविन्द्र मेहता छन्। चारैजनाको मृत्यु सुरक्षाकर्मीको गोली लागेर भएको छानबिन समितिको निष्कर्ष रहेको छ। कप्तानगंज घटनाबारे सहसचिव भूपेन्द्र थापा र गोलबजारमा भएको घटनाबारे गृह मन्त्रालयका अर्का सहसचिव पुष्पराज साई नेतृत्वको समितिले छानबिन गरेको थियो। दुवै समितिले सुरक्षाकर्मीकै गोलीबाट मानवीय क्षति भएको निष्कर्ष निकालेका छन्। समितिले दुईजना प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा कमाण्डरहरूलाई कारवाही गर्न सिफारिस गरेको छ। कप्तानगंज घटनामा सिडिओ सहित सुरक्षा व्यवस्थापनमा चुकेको भन्दै समितिले इलाका प्रहरी कार्यालय देवानगंजका तत्कालीन इन्स्पेक्टर राकेश राई, जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्का र सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतलाई कारवाही गर्न सिफारिस गरेको छ। गृह मन्त्रालयका एकजना उच्च अधिकृत भन्छन् प्रमुख जिल्ला अधिकारी र सुरक्षा कमाण्डरहरूलाई विभागीय कारवाही गर्न समितिले सिफारिस गरेको छ। सिराहाका प्रमुख जिल्ला अधिकारी पौडेल सहित एसपी बासु पाठक, डीएसपी रमेश पाल र इलाका प्रहरी कार्यालय गोलबजारका तत्कालीन इन्स्पेक्टर सुदन केसीलाई कारवाही गर्न सिफारिस गरिएको छ। इन्स्पेक्टर केसीलाई अहिले त्यहाँबाट सरुवा गरिएको छ। समितिले कारवाहीको प्रकृति तोकेको छैन। गृह मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार विभागीय कारवाही गर्न समितिले भनेको छ। सिराहामा प्रहरीले 7 राउन्ड हवाई फायर र 2 राउन्ड गोली प्रदर्शनकारीतर्फ फायर गरेको छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। कप्तानगंजमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले चलाएको गोली लागेर 3 मृत्यु भएको छानबिनबाट देखिएको छ। कप्तानगंजमा 20 राउन्ड गोली चलेको भेटिएको छ। कप्तानगंजमा भएको झडप नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय देवानगंजका इन्स्पेक्टर राकेश राई र प्रहरी चौकी कप्तानगंजका असै प्रकाश कुमार श्रेष्ठ खटिएका थिए। दुवै समुदायका मानिसहरूले उनीहरूलाई चिरपट, ढुङ्गा, बाँस र लाठी प्रहार मार्फत आक्रमण सुरु गरेपछि घटनास्थलमा सशस्त्र प्रहरी परिचालन गरिएको थियो। घटनास्थलमा इन्स्पेक्टर राईले गोली चलाएको छानबिनबाट देखिएको छ। पछि सशस्त्रका सुरक्षाकर्मीले पनि गोली चलाएको र मानवीय क्षति भएको छानबिन बजारमा प्रहरी गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार गोलबजारमा 7 राउन्ड डमी राउन्ड र पिस्तोलबाट 2 राउन्ड गोली चलेको भेटिएको छ। गोलबजारमा प्रहरीका इन्स्पेक्टर सुदन केसी भिड नियन्त्रणमा खटिएका थिए। उनले बोकेको पिस्तोलबाट गोली चलेको छानबिनको निष्कर्ष छ। प्रदर्शनकारी

गर्ने सिप तथा रोजगार मेला सफल बनाउन आफूहरू सकारात्मक रहेको र यसमा आवश्यक सहकार्य गर्ने बताइसकेका छन्। मन्त्रालयले उद्योग तथा व्यवसायहरूलाई आगामी 5-6 महिनामा आफूलाई कति र कुन स्तरको जनशक्ति आवश्यक पर्छ भन्ने माग स्पष्ट रूपमा दिन आग्रह गरेको छ। ती मागकै आधारमा

0: गरिएको छ। विवरण अनुसार बाढीका कारण कोशी प्रदेशका 14 जिल्लाका नागरिक प्रभावित भएका छन्, जसमध्ये सबभन्दा धेरै सोलुखुम्बुका 66 जना प्रभावित भएका छन्। हालसम्म 16 जनाको उद्धार गरिएको छ भने 2 जना सम्पर्कमा आएका छन्। सोलुखुम्बुका मात्रै 48 जना अझै सम्पर्कविहीन रहेका छन्। यसै गरी ओखलढुङ्गाका 51 जना मध्ये 17 जनाको उद्धार गरिएको छ। 8 जना सम्पर्कमा आएका छन् भने 26 जना अझै सम्पर्कमा आउन बाँकी छ। यस्तै मोरङका 18, सुनसरी र उदयपुरका 16, झापाका 13, इलामका 9, खोटाङका 8, सङ्खुवासभा र भोजपुरका 3, ताप्लेजुङ र धनकुटाका 2 तथा पाँचथरका 1 नागरिक अझै सम्पर्कविहीन अवस्थामा छन्। प्रभावित मध्ये इलामका 1 मृत्यु र 1 घाइते भएको विवरणमा उल्लेख गरिएको छ। बाढीमा बेपत्ता भएका नागरिकको पहिचान सहज बनाउन भदौ 17 गतेदेखि 27 गतेसम्म आफन्तहरूको डिएनए नमुना सङ्कलन गरिएको छ। कोशीका 11 जिल्लाबाट जम्मा 47 आफन्तको डिएनए नमुना सङ्कलन गरिएको छ, जसमा 7 महिला र 40 पुरुष रहेका छन्। सङ्कलित नमुनामध्ये 43 नेपाली नागरिक र 4 भारतीय नागरिक, झापाका 3 र मोरङका 1 आफन्तहरू रहेका छन्। डिएनए सङ्कलन गरिएका आफन्तहरूमा सोलुखुम्बुका 10, उदयपुरका 8, मोरङका 6, सुनसरीका 6, खोटाङका 2, सङ्खुवासभाका 2, ताप्लेजुङ, तेह्रथुम, धनकुटा र ओखलढुङ्गाका 1-1 नमुना सङ्कलन भएको छ। राज्यले बालबालिकालाई सुधार गरी असल नागरिक बनाउने उद्देश्यले सञ्चालन गरेका बाल सुधार गृहहरू उनीहरूका लागि सुधार गृहभन्दा पनि मानसिक तनाव र रोग जन्माउने कारागार बन्दै गएका छन्। कोशी प्रदेशका मुख्य न्यायाधिवक्ताको कार्यालयले हालै सार्वजनिक गरेको अनुगमन प्रतिवेदनले बाल सुधार गृहहरूको डरलाग्दो र गम्भीर चित्र बाहिर ल्याएको छ। प्रतिवेदन अनुसार कोशी प्रदेशका बाल सुधार गृहमा रहेका करिब 46% बालबालिका डिप्रेसन, एन्जाइटी र मानसिक आघात जस्ता ट्रमा जस्ता गम्भीर मनोवैज्ञानिक समस्याबाट ग्रसित रहेका छन्। सुधार गृहभित्रको दयनीय अवस्था, अत्याधिक भिडभाड र मनोविमर्शकर्ताको अभावले कलिला मस्तिष्कहरू मानसिक रूपमा गम्भीर रूपले विक्षिप्त बन्दै गएको तथ्याङ्कले देखाएको छ। अब एकैछिन विज्ञापन, त्यसपछि हामी आर्थिक लगायतका अन्य विभिन्न खबरहरू लिएर आउनेछौँ।
1: वासिङ मेसिन अनि कहाँबाट
2: रिद्धि सिद्धि ट्रेड लिङ्क
1: जम्मै सामान त्यहीबाट
2: भयो त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेड लिङ्कमा पाइदिरहेछ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेड लिङ्कबाट नलाई कहाँबाट ल्याउनु
3: हजुर रिद्धि सिद्धि ट्रेडलिङमा एलजी वेगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलईडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 तल टेलिफोन नम्बर 0525584001
5: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
6: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
5: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु
6: झन्झट मुक्त 50% फाइनान्स र 1 सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
7: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराटचोक
5: सम्पर्क नम्बर 9852075472 9010247474
7: 9747574 9552594141
8: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
5: हो ब्याङ्क उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
8: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ
5: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा
8: प्रोप्राइटर डम्बर बहादुर बस्नेत कार्यकारी

0: प्रमुख रुद्रराज शर्मा,
1: फोन नम्बर 0558-2724-4242-5353 र 97-13-800-7353।
2: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
3: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ, अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
4: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
0: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल, इटहरिनौ विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98528-4510।
5: विज्ञापन पछि अब बाँकी खबरहरू। विनाशकारी बाढीको असरका बीच पनि पार्टीको क्यान्डिडेट क्लबमा उत्साहजनक आवेदन परेको रासुपाले दावी गरेको छ। रासुपाले गाउँपालिकामा जनप्रतिनिधि हुन इच्छुकका लागि भदौ एक गतेबाट आवेदन सुरु गरेको थियो। आवेदन सुरु गरेको ठिक 10 दिनपछि भदौ 10 भोटेपछि बाढीले पार्टीका सबै गतिविधिहरू स्थगित हुन पुगेका थिए। बाढी आएका दिन रासुपाको सचिवालय बैठक बसेर सबै साङ्गठनिक गतिविधि स्थगित गर्ने निर्णय गरेको थियो। बैठकको निर्णयमा भनिएको थियो, यस संवेदनशील घडीमा हाम्रो सम्पूर्ण ध्यान र ऊर्जा विपद व्यवस्थापन, उद्धार र राहत कार्यमा मात्रै केन्द्रित गर्नुपर्ने भएकाले विपद प्रभावित नागरिकहरूलाई पूर्ण रूपमा साथ दिन पार्टीका पूर्व निर्धारित सम्पूर्ण आधिकारिक, राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अरूको सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको छ भनिएको थियो। पार्टीका अरू साङ्गठनिक कार्यहरू रोकिए पनि उम्मेद्वार क्लबका कार्यले निरन्तरता पाएको महामन्त्री विपिन आचार्यले जानकारी दिएका छन्। आचार्यले पार्टीले सोचेभन्दा बढी आवेदन प्राप्त भएको दावी पनि गरेका छन्। गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको उम्मेद्वार हुनका लागि हामीलाई प्राप्त आवेदनको संख्या देखेर हौसला पाइरहेका छौँ। महामन्त्री आचार्यले भनेका छन्, आवेदन सङ्कलन कार्य जारी रहेकाले संख्या भनिहाल्ने अवस्था नरहेको रासुपाले जनाएको छ। पहिलो चरणमा गाउँपालिकाको उम्मेद्वार हुन इच्छुकका लागि आवेदन खुल्ला गरिएको थियो। यसपछि नगरपालिका, उपमहानगर र महानगरका उम्मेद्वार हुन आकाङ्क्षीका लागि आवेदन खुल्ला गर्ने जानकारी गराइएको छ। गाउँपालिकाको हकमा खुल्ला गरिएको क्यान्डिडेट क्लबको आवेदन कुन मितिसम्म खुल्ला राखिने भन्नेबारे रासुपाले निर्णय लिएको छैन। गाउँपालिकाको आवेदन समय यथावत राखेर वा स्थगित गरेर नगरपालिका, उपमहानगर र महानगरमा आवेदन खुलाउन सकिने महामन्त्री आचार्यले जानकारी दिएका छन्। स्थानीय तहको निर्वाचनमा योग्य र सक्षम उम्मेद्वार छनौट गर्ने उद्देश्यले रासुपाले क्यान्डिडेट क्लबमा आवेदन खुल्ला गरेको थियो। भदौ 10 आएको बाढीले साङ्गठनिक कार्यहरू स्थगित गर्नु परेको हुँदा क्यान्डिडेट क्लबमा पनि असर परेको कोशी प्रदेशका सभापति चन्द्र राईले बताएका छन्। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारत भ्रमणका लागि जाने भएका छन्। 2 भ्रमणका लागि आगामी भारततर्फ जाने कार्यक्रम तय भएको हो। अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री वागले यस सेप्टेम्बरको 17 र 18 असोज 2 र 3 दिन भारत भ्रमणका लागि जान लागेको बताइएको छ। भ्रमणका क्रममा उनले भारतका अर्थमन्त्री निर्मला सीतारमण, विदेश मन्त्री डाक्टर एस जयशंकर र भारतका वाणिज्य तथा खेलकुद मन्त्री पीयूष गोयलसँग भेटवार्ता गर्नेछन्। स्रोतले दिएको जानकारी अनुसार अर्थमन्त्री वाग्लेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय हुन सकेको छैन। उनले यो कोसिस गरिरहेका छन्। भारतमा उनी एउटा कार्यक्रममा सहभागी हुने र त्यो कार्यक्रममा उनले हस्पिटालिटी र वेलनेस सेक्टरमा भारतीय लगानी भित्र्याउने बारेमा छलफल गर्ने स्रोतले बताएको छ। यस्तै दिल्ली स्कुल अफ इकोनोमिक्समा पनि उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। भारतीय लगानी नेपालमा ल्याउने प्रयास स्वरूप अर्थमन्त्री वाग्लेले यो भ्रमण तय गरेको स्रोतले बताएको छ। सरकारले संघीय संसदको अधिवेशन अन्त्यको तयारी थालेको छ। असोज 15 प्रतिनिधि सभाको सम्भावित कार्यसूची सहितको संसदीय क्यालेन्डर प्रकाशित भएको छ। त्यसपछि एउटा वा दुईवटा बैठक राखेर संघीय संसदको अधिवेशन अन्त्यको तयारी भएको छ। असोज 16 प्रतिनिधि सभाको बैठक राखेर त्यस दिन अधिवेशन भर भएका गतिविधि सुनाउने गरी छलफल भएको छ। रासपाका एक नेताले भनेका छन्, असोज 15 एक वा बढीमा दुईवटा बैठक बस्न सक्छ। यसबीचमा प्रतिनिधि सभामा रहेका विधेयकहरू दफावार छलफलका लागि संसदीय विषयगत समितिमा पठाउने गरी सम्भावित कार्यसूची तय भएको छ। यसबीचमा केही विधेयक आयो भने पनि त्यसलाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएर अधिवेशन

पार्टी प्रवेश गरेका छन्। कार्यक्रममा पार्टी अध्यक्ष कुलमान घिसिङले नवप्रवेशी युवा साथीहरूको साथ सहयोग र योगदानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दावी गरेका छन्। देश विकासका लागि इच्छा शक्ति, अनुभव र विज्ञताको मिश्रण आवश्यक छ, घिसिङले भनेका छन्। त्यसका लागि उज्यालो नेपाल पार्टीको विकल्प छैन, उनको भनाइरहेको छ। हवस् त, यिनी प्रसङ्गहरूसँगै अहिलेलाई बिहान 7 बजेको समाचारको समय सकिएको छ। अहिलेलाई हामी सबै बिदा हुन्छौँ। नमस्कार।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
2: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
2: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
2: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो।
3: पूर्वाञ्चल किसान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बहिना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट 98 5 20 29 373, 98 036 41 281।
4: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
1: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
4: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
1: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
4: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
1: फोन नम्बर 025 577 644, मोबाइल 98 428 20 253 र 98 047 07 920।
4: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर र हाँस पोसामा पनि।
5: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो।
1: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
6: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटी बाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ, सुलभ दरमा मुख र

0: बिमारीको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
1: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 0525809962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
2: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
3: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने।
4: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ।
3: नयाँ मोबाइल फोन ल्याउने चलाउने।
2: ओहो, गजबको अफर आएछ त।
3: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
1: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 9845480 32, 9818580756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
5: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैसा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
0: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
5: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571291, 9801044291।
4: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रूप 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
0: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
4: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255886650।
6: You're listening to Itahari FM

0: अरे सधैँ जंक फूड हे कति भन्नु हेल्थ राम्रो गर्दैन भनेर आमा सुगर
1: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त
2: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
3: बाल बालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बाल बालिकाको नियमित आँखा परीक्षण गराउनुहोस् नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 दिउँसो 3:30 सञ्चालित छ नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 39 64 नवदृष्टि स्वस्थ आँखा सुन्दर संसार

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: Don't be afraid, 92.5.

0: स्टुडियो टाइम यति बेला 8 बजेको छ। इट्स 8 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
1: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
2: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै

0: हात धुँदा नपोल्ने,
1: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने।
0: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झट्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ।
1: परिवारलाई खुसी बनाऊ। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
0: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
1: सम्पर्क नम्बर 9852075472, 9010247474,
0: 9747574, 9525594141।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
0: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
0: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
0: मुख तथा गिजाका घाउ खटिरा हुनिया, दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 025584088।
3: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
4: पशु पक्षीको सर्वोत्तम खाना, भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
3: उत्पादक सागर फुड्स प्राली, इटहरी सुनसरी। फोन नम्बर 025584141।
4: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
5: अपूर्व आवाज, इटहरी FM 92.5।

0: अहिले तपाई इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: ओहो, अनि केटोले त नआ फिरिस गो आलेछ। अनि कहाँबाट गइस?
2: रिद्धी सिद्धी ट्रेलिङ।
1: आहा, यसी नि भित्र आएछ। अनि कहाँबाट?
2: रिद्धी सिद्धी ट्रेलिङ।
1: लो यो त वासिङ मेसिन। अनि कहाँबाट?
2: रिद्धी सिद्धी ट्रेलिङ।
1: अनि जम्मै सामान त्यहीबाट?
2: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिइहाल्छ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525584001।
5: हाट जोड्ने दुखाइ, चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगायत हाट जोड्ने तथा नसा रोग सम्बन्धी सम्पूर्ण उपचार सेवा उपलब्ध छन्। अनुभवी विशेषज्ञहरूको साथमा फेरि सहज र आत्मविश्वासपूर्ण जीवनतर्फ फर्कनका लागि सधैँ सम्झनुहोस् विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121-5144, 5710-42 र हेल्पलाइन नम्बर 97090-24184।
6: दाई, हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
7: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
6: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
7: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
6: तपाईँले खोज्नु भएको सबै छ दाई। अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
7: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो।

0: मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
1: सम्पर्क नम्बर 98 525 75 472, 98 10 24 17 74,
3: 97 417 74 72, 98 520 59 41।
1: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
4: हाम्रा 24 घण्टा सेवाहरू,
1: बिरामी जाँच सेवा,
4: आकस्मिक उपचार सेवा,
1: डिजिटल एक्सरे सेवा,
4: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
1: 24 घण्टा ल्याब, फार्मेसी सेवा।
4: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
1: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म।
4: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे।
1: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट।
4: दैनिक बालरोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म।
1: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि।
4: फोन नम्बर 0525909888।
5: अपूर्व आवाज इटहरी FM 92.5।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
2: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल किन चिन्ता गरेको, त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
3: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98424217, 98424217।
4: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो।
5: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
6: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान बिपी केआईएचएस बाट बीडीएस तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा एमडीएस गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ, सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
7: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025580962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू, तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293, 98036141281।
8: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ त राम्रो गर्दैन भनेर। आमा सुगर,
9: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
10: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10वर्षिक उत्सवको अवसरमा मालामाल अफर। 10वर्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
11: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9947775472, 9052594141।
3: ओहो, मेरो दाँत
4: के भयो, बाँच्यो?
3: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
4: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
3: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
4: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ BDS डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
1: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
0: फोन नम्बर 0525-583-561-582-341।
5: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
6: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
5: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
6: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ। यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
5: भनेपछि नामै ओखती, कामै ओखती।
7: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग, काठमाडौँ।
2: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 9841414970।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खानेपानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम बैंक भएको भवनको पहिलो तला, निकेश विष्ट 98520293, 98036142181।
2: Isn't it amazing when the internet just works? For binge watcher to binge shoppers. For the dancing shoes to midnight truce. Speed the juice. For the stretched out poses to tongue out poses. For the selfie queen or whatever that means. Private chatter, but gossip matters. Very antic, but very romantic. For the weird poses and funny noses. Subi Sue, gig fiber. Exceeding expectation.
3: For more detail, it's a hurry contact 025-580-079.

0: स्टुडियो टाइम यति बेला 10 बजेको छ। इट्स 10 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: हरियाका 92.5 मेगाहर्ज।

0: चहरी एफएम 92.5 मेगाहर्ट्ज
1: सपनाको सहरमा तपाईको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
1: सम्पर्क नम्बर 9852075472, 9010247474,
3: 9747472, 9552594141।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
4: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
4: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
4: मुख तथा गिजाका

0: पार्ट्स सुन्दर हरैचा मोरङ प्रोप्राइटर शरद भण्डारी 9852571 9801044291
1: ओहो मेरो दाँत
2: के भयो बाँच्यो
1: हैन हिजोदेखि दुखेको आज त झन गाह्रो पार्यो
2: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि
1: गरेको तर पार लागेन झन गाह्रो हुँदैछ
2: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ साथै दैनिक चेक जाँच एक्सरे सेवा दाँत सफा गर्ने दाँत खोल्ने बच्चाको दाँत खोल्ने दाँत भर्ने दाँतको जरादेखि उपचार गर्ने फिक्स दाँत लगाउने दाँतको खोल लगाउने पुरै सेट दाँत लगाउने दाँतको शल्यक्रिया गर्ने बाङ्गोटिङ्गो दाँत मिलाउने दाँतको प्रत्यारोपण गर्ने साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ
3: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली इटहरी 9 सुनसरी विराटनगर लाइन
0: फोन नम्बर 0525-583-561-582-341
4: रिसानी माफोस् कैलाशपति महादेव पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो
5: पुत्र गणेश प्रकट हौ
6: प्रणाम कैलाशपति पिता महादेव
5: पुत्र गणेश तिम्रो असन्तुष्टिको कारण के हो
6: पिता हजुर यो मुसोमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर
7: ठिक छ त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ जाऊ आफूलाई मन परेको मोडल छानी संसार सयर गर
6: यामाहाको मोटरसाइकल किन्ने इटहरी गए बन्द हडताल सबै फिर्ता लिए हजुर
8: तिरुपति अटो सिटी इटहरी पश्चिम लाइन फोन नम्बर 0525-587-053 मोबाइल 9852-48-232
9: यस यामाहा
10: के तपाईलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण त्यस्तै दम खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिमसागर तेल त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण
11: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकर्णेश्वर एक नयाँ पाटी काठमाडौँ फोन नम्बर 01-43-89-0131 इटहरी सम्पर्क गौरीशंकर आयुर्वेदिक औषधालय इटहरी पूर्व लाइन ढेङ्ग्रापुलबाट हटिया जाने बाटो प्रोप्राइटर वैद्य शङ्कर थापा फोन नम्बर 9852-57-190-9070-18-69
12: नयाँ मोबाइल फोन किन्नु पर्ने फेरि यति बेलै पैसा पनि छैन के गर्ने होला
0: केही गर्नै पर्दैन इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ नयाँ मोबाइल फोन ल्याउने चलाउने
12: ओहो गजबको अफर आएछ त
0: त्यति मात्रै होइन विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ
11: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि मोबाइल नम्बर 9845-480-32-9818-580-756 याद गर्नुहोस् यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम 92.5 मेगाहर्ज।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 9862696122, 9425652686।
0: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
2: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
2: अब त साह्रै सजिलो भयो।
3: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 9852063677।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक, मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 9852029373, 9806341281।
4: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
5: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
6: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
7: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल किन चिन्ता गरेको, त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
8: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोल चोकको उत्तर पूर्व कर्नर, 9842024217, 9842024217।
0: परिवारको खुसीका लागि सफा लुगा,
9: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाइका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
9: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
9: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुहबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
0: परिवारलाई खुसी बनाऊ। गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। दसौँ वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
9: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोलीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
1: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
1: सम्पर्क नम्बर 9852075472, 9010247474,
3: 9704775472, 9525494141।
4: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
5: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
4: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
5: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सर्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
4: भनेपछि नामै ओखती, कामै ओखती।
6: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
7: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 9841449470,

हजुर, अपूर्व आवाज इटहरी एफएम 92.5 इटहरियाका 92.5 मेगाहर्ज जुकबॉक्स।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
2: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरासी कामका लागि इमानदार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पसरुकी लाइन्स क्लब छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
2: फोन नम्बर 0255882798924042053 र 0973800073।
3: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
4: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
5: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो। स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
6: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
7: पशुपन्छीको सर्वोत्तम खाना, भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
6: उत्पादक सागर फिड्स प्राली, इटहरी सुनसरी। फोन नम्बर 0255384141।
7: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
8: फेरि टायर पड्केत।
9: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
10: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
9: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: परिवारको खुसीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौँ,
0: परिवारलाई खुसी बनाऊ। सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
2: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
2: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ता बन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
1: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
1: 9747775472, 9520594141। नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
0: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
1: ओहो गजबको अफर आएछ त।
0: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
1: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 9845480 32, 9818580756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू। 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो।
1: ल किन चिन्ता गरेको, त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
2: हजुर, बाल बच्चा तथा केटा केटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98424217, 98424217।
3: हरे, सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर,
4: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
5: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
6: श्री गजरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
7: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
6: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: कता हिँड्नुभयो रामजी काका?
1: बसको टिकट पाइन्छ कि भनेर बस पार्कसम्म हिँडेको नि। भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको।
0: ए किन काका?
1: के हुनु, काकी मुटु दुखेर एकैछिनमा फत्राक फत्राक हुन्छ, अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए।
0: हो नि काका, शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो। काका सुन्नु त,
1: के भन्न खोजेको चाँडो भन न, गाडीको सिट नपाउला फेरि।
0: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त। यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त।
1: अनि काठमाडौँकै गङ्गालालबाट हो त?
0: हो त काका, पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा। यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ। साथै मुटुको ECG, इको, ABPM लगायत ल्याब, एक्सरे, भिडियो एक्सरेको पनि सुविधा छ। समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस्। सम्पर्क नम्बर चाहिँ 0525 85 774 र 98 20 75 54 61 हो।

0: हजुर अपूर्व आवाज इटहरी एफएम 92.5
1: इटहरी एफएम मा तपाईं सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 0525 584 088। अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेसन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेसन जसबाट अनुहारमा कुनै दाग रहन्न, यस अपरेसनका लागि सम्पर्क नम्बर 98626 33964। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।
2: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
0: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
2: ओहो गजबको अफर आएछ त।
0: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
1: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425 480 32, 98185 786 56। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
0: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भएँ।
3: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
3: अब त साह्रै सजिलो भयो।
1: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 0525 590 211, मोबाइल नम्बर 98520 63 76 7।
4: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार, हेरचाह र निरन्तर निगरानी। विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियु सेवा, अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा। विश्वास गर्नुहोस्, हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ। विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2, फोन 0121-5144, 57-10-42 र हेल्पलाइन नम्बर 97-090-24-184।

0: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउनै गाह्रो।
1: ल किन चिन्ता गरेको, त्यसको लागि किड्स आवर छँदैछ नि। किड्स आवर स्कुलदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि।
0: ए हो, त्यसो भए त अबदेखि म पनि किड्स आवर नै जान्छु।
2: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98424217, 98424217।
3: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
4: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु, म त अलमल्ल परे।
3: ए, यति सानो कुरामा पिर लिनु भएको तपाईँ, ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
4: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
3: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
4: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यहीँ पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
3: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व, एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98424316 हो।
5: हरे, सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर।
6: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
7: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
8: स्टुडियो टाइम यति बेला 12 बजेको छ। इट्स 12 o'clock।
9: कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने। सिङ्जाको आधी खोलामा नुहाउने क्रममा बेपत्ता महिला मृत फेला। सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजको 26 ढोका खोलियो। फोटेको शिवबाडीमा परेका 1395 जनाको शव फेला, 5000 जना अझै बेपत्ता। विपदबाट घरबार विहीन भएका र आर्थिक क्षति बेहोरेका नागरिकलाई पुनर्स्थापनामा सरकारको सहुलियतपूर्ण कर्जा। मेल इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक। रूस युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव। र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा अखिल नेपाल फुटबल संघ। निलम्बन फुकुवाका लागि इन्फाले राष्ट्रिय खेलकुद परिषद विरूद्ध धरना दिने।

0: एल जी ले ले आयो नया एल जी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एल जी एल जी लाइफ्स गुड
1: यो नेपाली रेडियो
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो बजेट अधिवेशन अन्त्य गर्ने तयारी सम्बन्धी खबरबाट सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको दोस्रो बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेको छ असोज तेस्रो सातादेखि अधिवेशन अन्त्य गर्ने तयारी भइरहेको हो प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको भदौ 26 गते बसेको बैठकमा अधिवेशन अन्त्यबारे कुराकानी भएको थियो संघीय संसद सचिवालयका प्रवक्ता एक राजगिरीले भदौ 26 गतेको कार्यव्यवस्था परामर्श समिति बैठकमा अधिवेशन अन्त्यबारे कुराकानी भए पनि निष्कर्ष निस्किन सकेको जानकारी दिनुभएको छ आज प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ बैठक सिंहदरबार स्थित कार्यव्यवस्था हलमा दिउँसो 12 बजे बस्न लागेको हो जहाँ डिजिटल संसदसँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको कार्यव्यवस्था परामर्श समिति सदस्य डाक्टर राम लामाले जानकारी दिनुभयो शून्य समय आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाएका जनसरकारका विषयलाई डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकाय जोड्न सकिने अवधारणाबारे छलफल हुँदै आएको छ सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल हुन लागेको हो आज प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्दैछ त्यस अगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो आज ऋषि पञ्चमीको दिन बिहानै आदि खोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ वालिङ नगरपालिका 9 भूमरेकी 53 वर्षीय माया पाण्डे मृत अवस्थामा भेटिएकी हुन् वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब उपरीक्षक प्रताप पौडेलका अनुसार आदि खोलामा नुहाउने क्रममा पाण्डेलाई खोलाले बगाएको थियो वडा प्रहरी कार्यालय वालिङ जनप्रतिनिधि स्थानीयवासीले खोजी गर्ने क्रममा झण्डै 4 किलोमिटर तल शान्तिघाटमा ढुङ्गामा अड्किएको अवस्थामा शव भेटिएको थियो सप्तकोशी नदीको जल सतह अहिलेसम्म पनि खतराको बिन्दुमा छ कोशी परियोजनाद्वारा जारी सूचना अनुसार बिहान 11:15 जाँदा त्यहाँ 156,265 क्युसेक पानी मापन भएको छ उक्त जल परिणाम गैरातीको तुलनामा कम हो अहिले सप्तकोशी ब्यारेजबाट बिहारतर्फ पानी बहावका लागि 20 ढोका खुला गरिएको छ यसअघि 26 ढोकासम्म खोलिएको थियो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,273,29,777 रुपियाँ जम्मा भएको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा ₹10,40,49,43,516 जम्मा भएको छ त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा ₹2,37,06,575 अमेरिकी

0: यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीडा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौँ। त्रिशुली शाखा सम्पर्क 98513 17966, गजुरी शाखा सम्पर्क 98513 18367, थुन्चे शाखा सम्पर्क 98513 17866, कल सेन्टर 015 7 21 165, टोल फ्री नम्बर 16601111110, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो। यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: भोटेकोशी बाढीमा परि हालसम्म 1395 जनाको शव फेला परेको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलप्रासी पूर्वमा 232, नवलप्रासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोर्खामा 77, थादिङमा 72 र तनहुँमा 68 छन्। उपचारका क्रममा काठमाडौँमा 2 जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ। हालसम्म फेला परेका शवमध्ये 104 शनाखत भइसकेको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म 13767 जनाको उद्धार गरिएको छ। प्राकृतिक विपदबाट घरबार तथा जीविकोपार्जनमा क्षति बेहोरेका नागरिकलाई पुनर्स्थापनामा सघाउने गरी सरकारले सहुलियतपूर्ण कर्जाको दायरा फराकिलो बनाउने भएको छ। नयाँ व्यवस्था अनुसार बाढी पहिरो भूकम्प लगायत विपद बाट प्रभावितले निजी आवास निर्माणका लागि 5 लाख रुपियाँसम्म कर्जा पाउने भएका छन्। सरकारले कर्जाको ब्याजमा वार्षिक 3% अनुदान दिने भएको छ। नेपाल

0: टेस्ट अनिवार्य गरेको छ। राष्ट्र बैंकले सोमबार जोखिम व्यवस्थापन निर्देशिका 2026 जारी गर्दै बैंक तथा वित्तीय संस्थाको जोखिम व्यवस्थापन प्रणालीलाई व्यापक बनाएको हो। सन् 2018 पुरानो निर्देशिकालाई विस्थापन गर्दै ल्याइएको नयाँ व्यवस्थाले वित्तीय क्षेत्र तीव्र डिजिटल रूपान्तरण, जलवायु संकट र नयाँ प्रकृतिका प्रणालीगत जोखिमतर्फ प्रवेश गरिसकेको निष्कर्षसहित जोखिम व्यवस्थापनको दायरा विस्तार गरेको छ। नयाँ व्यवस्थाले बाढ़ी आए बैंकले दिएको कर्जामा कति असर पर्छ, पहिरोले कुन क्षेत्रमा गरिएको लगानी जोखिममा पार्न सक्छ, मोबाइल बैंकिङ कति समयसम्म बन्द रहन सक्छ र एआई प्रयोग गर्दा नयाँ जोखिम के आउन सक्छ भन्ने प्रश्नको समेत पूर्व मूल्याङ्कन गर्नुपर्ने बताएको छ। निर्देशिकाले जलवायु जोखिमलाई बैंकिङ क्षेत्रको प्रत्यक्ष वित्तीय जोखिमका रूपमा स्थापित गरेको छ। बाढ़ी पहिरो खडेरी लगायत चरम मौसमी घटनाबाट उत्पन्न हुने जोखिमलाई भौतिक जोखिम तथा न्यून कार्बन अर्थतन्त्रतर्फको संक्रमणका क्रममा नीति प्रवृत्ति र बजारमा आउने परिवर्तनलाई उत्पन्न हुने जोखिमलाई संक्रमण जोखिमका रूपमा वर्गीकरण गरिएको छ। भोटेकोसी बाढ़ीका कारण विद्युत आयोजना तथा प्रसारण लाइनमा भएको क्षतिका कारण विद्युत उत्पादनमा मात्रै 16.34 अर्ब रूपियाँ बराबरको क्षतिको अनुमान गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको द्रुत लक्ष्य क्षति तथा आवश्यकता आकलन प्रतिवेदनले औल्याए अनुसार विपद उत्पादन र सो उत्पादनपछि प्राप्त हुने रोयल्टी समेत गुम्न पुग्दा 16.34 करोड़ 69 लाख रूपियाँको क्षति हुने देखिएको हो। प्रतिवेदन अनुसार बाढ़ी तथा पहिरोका कारण वार्षिक 2739.48 गिगावाट घण्टा विद्युत उत्पादनमा कमी आउनेछ। जल विद्युत सौर्य ऊर्जा उत्पादन र ऊर्जा रोयल्टीमा हुने क्षति समेत जोड्दा ऊर्जामा यस्तो आर्थिक क्षति हुने प्रारम्भिक मूल्याङ्कन गरिएको हो। भोटेकोसी नदीको बाढ़ीका कारण दूरसञ्चार प्राधिकरणमा करिब 63 करोड़ रूपियाँको क्षति पुगेको आकलन गरिएको छ। सरकारले हालै सार्वजनिक गरेको द्रुत क्षति आवश्यकता आकलन प्रतिवेदन अनुसार मोबाइल टावर, फाइबर नेटवर्क, प्रसारण प्रणाली, फाइबर टू दि होम र इन्टरनेट सेवा प्रदायक आईएसपीका पूर्वाधार समेत गरेर 62.87 करोड़ रूपियाँको क्षति पुगेको हो। गत भदौ 10 गते रसुवा स्थित भोटेकोसी नदीको बाढ़ीका कारण नेपाल टेलिकमको 3 वटा र एनसेलको 1 टावरमा क्षति पुगेको थियो। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: वालेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचन अघि मेल इन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको छ अदालत प्रशासनले उक्त योजनामाथिको रोक हटाउन गरेको अनुरोध अस्वीकार गरेपछि लाखौं मतदाताको हुलाक मार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको छ 9 सदस्यीय अदालतका 6 कन्जर्भेटिभ न्यायाधीश मध्ये 2 जनाले निर्णयप्रति असहमति जनाएका थिए भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनिया राष्ट्रपति सी चिनफिङले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेनमा जारी युद्ध अन्त्य गर्न सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले मोदी र सी रूस युक्रेन युद्ध रोक्न सहयोग गर्न तयार रहेको पुटिनसँग प्रस्ताव गरेको जनाएको छ पुटिनले यस प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएको क्रेमलिनले बताएको छ अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाबाट निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ इन्फाले निलम्बन फुकुवाका लागि ज्ञापन पत्र सहित धरना दिने भएको छ इन्फा कर्मचारी रेफ्री प्रशिक्षक सहितको टोलीले आज राष्ट्रिय खेलकुद परिषद राखेपमा धरना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिनुभयो ज्ञापन पत्र बुझाएपछि राखेप परिसरमा 1 घण्टा धरना दिने र त्यसपछि पत्रकार सम्मेलन गर्ने इन्फाको तयारी छ जादा जादै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक संघीय संसदका दुवै अधिवेशन अन्त्य गर्ने तयारी आज प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै प्रतिनिधि सभाको बैठक दिउँसो 1 बजे बस्ने सिङ्जाको आधी खोलामा नुहाउने क्रममा बेपत्ता महिला मृत फेला सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजको 23 ढोका खोलियो फुटेकोशी बाढीमा परेका 1395 जनाको सफेला 5000 जना अझै बेपत्ता विपदबाट घर बाहर विहीन भएका र आर्थिक क्षति बेहोरेका नागरिकलाई पुनर्स्थापनामा सरकारको सहुलियतपूर्ण कर्जा मेल इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक रूस युक्रेन युद्ध रोक्न पुटिनसँग मोदी र सीको प्रस्ताव र अन्तर्राष्ट्रिय फुटबल महासंघबाट निलम्बनमा अखिल नेपाल फुटबल संघ निलम्बन फुकुवाका लागि इन्फाले राष्ट्रिय खेलकुद परिषद विरूद्ध धरना दिने हवस् त नेपाली खबर अहिलेलाई यति नै 1 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार
6: Oh, oh, when you get all of them, I finish. Go on, let's go. When you get out of guys?
7: Edit this, edit the link.
6: Aha, yes, you need it, Racha. When you get out of
7: Edit this, edit the link.
6: Look at the washing machine. When you get out of
7: Edit this, edit the link.
6: When you get out of it.
7: अब भयो त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाइ कहाँबाट ल्याउनु
8: हजुर रिद्धि सिद्धि ट्रेलिङमा एलजी वेगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
9: सम्पर्क रिद्धि सिद्धि ट्रेलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0252584001
10: मामु भोलि मेरो साथीको बर्थडे छ के गिफ्ट लानु
11: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि गिफ्ट लाने भन्दै छ अनि छोरालाई एकजोड लुगा र चप्पल पनि किन्नु छ म एक्लै कता कता पो भ्याउनु
12: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान जुत्ता चप्पल खेलौना पनि किनिदिनु छ यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो
13: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्या नानी बाबु पसल इटहरी नौ विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98524540510। दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
14: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
13: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
14: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
13: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
14: फोन नम्बर 025577644, मोबाइल 98428202353 र 98047709720।
13: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
15: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
16: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
15: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
16: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
13: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक।
15: सम्पर्क नम्बर 98525775472, 98104774,
13: 97475472, 98529441।
15: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैसा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
13: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
15: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैसा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 98527291, 98010442191।
17: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
18: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
17: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
18: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुर बुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा, दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
17: भनेपछि नामै ओखती, कामै ओखती।
19: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग, काठमाडौँ।
13: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421449970।
20: ओहो, मेरो दाँत
13: के भयो, बाँच्यो?
20: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
13: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
20: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
13: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
15: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
16: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
15: फोन नम्बर 025583561, 582341।
1: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
21: हाम्रा 24 घण्टा सेवाहरू
1: बिरामी जाँच सेवा
21: आकस्मिक उपचार सेवा
1: डिजिटल एक्सरे सेवा
21: दैनिक बिहान भिडियो एक्सरे सेवा USC
1: 24 घण्टा ल्याब फार्मेसी सेवा
21: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
1: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
21: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
1: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
21: दैनिक रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
1: डाक्टर प्रविध गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
21: फोन नम्बर 0525909888
20: सुन न इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन् कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउने गाह्रो हो नि सबैले विशेषज्ञ सेवा भन्छन् विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल
22: अलिकति दिमाग लगाउनुहोस् न केही मुस्किलै छैन इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ धरान BPKIHS बाट BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्सिलोफेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ उहाँ आफैले उपचार गर्नुहुन्छ सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ
23: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ पूर्व लाइन नगरपालिकाको अपोजिट साइड थप जानकारीका लागि 0525809662 दाँतको स्वास्थ्य सुस्वास्थ्य
1: गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर 10औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट
23: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस् श्री गजुरमुखी ज्वेलर्स स्थान धरान लाइन इटहरी 6 सुनसरी प्रोप्राइटर राकेश श्रेष्ठ फोन नम्बर 0525886650

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
0: उत्पादक सागर फुड्स प्राली इटहरी सुनसरी फोन नम्बर 025-583-441
1: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ
2: दाई हतारमा पो हुनुहुन्छ त कता हिँड्नु भयो हसङ फसङ गर्दै
3: होइन घरमा सप्ताह पुराण लगाउने कुरा छ सत्यनारायण पूजा पनि सँगै गर्ने रे फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो अब यी सबै सामान कहाँ खोज्नु म त अलमल्ल परे
2: ए यति सानो कुरामा पिर लिनु भएको तपाईँ ढुक्क हुनुहोस् दाई वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ
3: सामान त गुणस्तरीय होला नि फेरि लाखबत्ती चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा
2: तपाईँले खोज्नु भएको सबै छ दाई अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ
3: ओहो भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यहीँ पाइने भयो मैले त अन्त कता जानै नपर्ने रहेछ नि
2: हो नि ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस् ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ सम्पर्क नम्बर चाहिँ 98-420-23-4-16 हो
4: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
2: हो ब्याङ्क उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
4: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पशुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा
4: प्रोप्राइटर डम्बर बहादुर बस्नेत कार्यकारी प्रमुख रुद्रराज शर्मा
2: फोन नम्बर 025-588-272-98-424-42-053 र 97-13-800-753
5: रिसाने माफोस् कैलाशपति महादेव पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो
6: पुत्र गणेश प्रकट हौ
7: प्रणाम कैलाशपति पिता महादेव
6: पुत्र गणेश तिम्रो असन्तुष्टिको कारण के हो
7: पिता हजुर यो मुसुमा पृथ्वी ब्रह्माण्ड सयर गर्न समस्या भयो त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर
8: ठिक छ त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ जाऊ आफूलाई मन परेको मोडल छानी संसार सयर गर
7: यामाहाको मोटरसाइकल किन्ने इटहरी गए बन्द हड्ताल सबै फिर्ता लिए हजुर
9: तिरुपति अटो सिटी इटहरी पश्चिम लाइन फोन नम्बर 025-587-053 मोबाइल 98-520-48-232
10: यस यामाहा
11: अरे सधैँ जङ्क फुड हे कति भन्नु हेल्थ त राम्रो गर्दैन भनेर आमा सुगर
12: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनुपर्छ त
13: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
14: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
15: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
14: 20 फिटे टाइल बाटो 3 फेज बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु
15: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
4: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक
14: सम्पर्क नम्बर 98-520-75-472 98-10-24-17-74
4: 97-417-75-472 98-520-59-441

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यति कार्पेट नै हो।
1: विगतमा 30 वर्ष देखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
1: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
0: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी। फोन नम्बर 0025 583 441।
1: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
2: परिवारको खुसीका लागि सफा लुगा,
3: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
2: भाँडा र कपडाको सफाईका लागि गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
3: हात धुँदा नपोल्ने,
2: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
3: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ।
2: परिवारलाई खुसी बनाऊ।

0: time. यति बेला एक बजेको छ. It's 1 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.

0: अनि केटोलाई त नयाँ फिरिस भयो हालेछ मैले कहाँबाट गइस
1: रिद्धि सिद्धि ट्रेलिङ
0: इलेक्ट्रोनिक
1: सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म अनि रिद्धि सिद्धि ट्रेलिङबाट मलाई कहाँबाट ल्याउनु
2: हजुर रिद्धि सिद्धि ट्रेडलिङमा एलजी वेगा यासुदा प्यानासोनिक इलेक्ट्रोकियर हुन्डाई फ्रिज एयर कन्डिसन एलइडी टिभी वासिङ मेसिन एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ साथमा होम डेलिभरीको सुविधा
3: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ इटहरी 9 ब्राह्मणनगर लाइन राधाकृष्ण मन्दिर अगाडि 3 घर तल टेलिफोन नम्बर 0252584001
4: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण त्यस्तै दम खोकी र छाती भित्रको दाग मेटाउने श्वासकाश हर चूर्ण त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण
2: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग गोकर्णेश्वर 1 नयाँ पाटी काठमाडौँ फोन नम्बर 01-43-89-0131 इटहरी सम्पर्क गौरीशंकर आयुर्वेदिक औषधालय इटहरी पूर्व लाइन टेङ्ग्रापुलबाट हटिया जाने बाटो प्रोप्राइटर वैद्य शंकर थापा फोन नम्बर 98520-57190-98070-18-69
5: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले
6: हो पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार बालग्राम हलगडा र विराट चोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू
5: 20 फिटे टाइल बाटो 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु
6: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी अनि सुन्नुहोस् त सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक
5: सम्पर्क नम्बर 98525 75 472 98 10 24 17 14

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: गर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ, पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 0255-84-088।
2: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
4: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्रा केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्स का पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
1: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852-57291, 9801-44291।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
0: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
0: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
0: फोन नम्बर 0255-77-644, मोबाइल 9848-20253 र 9807-07-920।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
5: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर, आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू, तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम बैंक भएको भवनको पहिलो तला, निकेश विष्ट, 9852-29373, 9806-41-281।
0: गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी छ सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्। बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
1: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
0: पिटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98552397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
2: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
3: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
2: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
3: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
4: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9, विराटचोक।
2: सम्पर्क नम्बर 98525-75472, 98102417-74,
4: 97417-75472, 98525-59-441।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: उमेरसँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 9826233964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार। दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
2: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ। सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
2: सामान त गुणस्तरीय होला नि। फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई। अझ व्रतबन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
2: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 9842023416 हो।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 9852223997 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: त्यति बेला दुई बजेको छ। इट्स 2 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

शान्ति समृद्धि र स्वरोजगारका लागि संचार अभियान नमस्कार म कला चापागाई यो समय हो करेन्ट न्यूजको करेन्ट न्यूजको शुरूमा मेन न्यूज सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका 23 ढोका खोलिए रसुवाबाडीमा 1,399 सफेला 4,089 जना अझै बेपत्ता र छिलिमी जलविद्युत आयोजनाको सुरुङभित्र 160 मिटर भाग जलमग्न सतह घटाउने तयारी हुँदै सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका 23 ढोका खोलिएका छन् पानीको बहाव बढेर खतराको तह नजिक पुगेपछि ब्यारेजका ढोकाहरू खोलिएको हो ब्यारेज नियन्त्रण कक्षका अनुसार

0: मंगलबार बिहान 7 बजेको मापन अनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेण्ड 181,775 क्युसेक पुगेको छ। ब्यारेजमा जलसतह खतराको नजिक पुगेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको नियन्त्रण कक्षले जनाएको छ। बहाव निरन्तर बढेपछि थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ। सप्तकोशीमा पानीको सतह खतराको तहमा पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन र आवश्यकता अनुसार सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। वर्षाका कारण सप्तकोशीमा पछिल्लो समय पानीको बहाव बढ़िरहेको छ। बहाव थप बढेमा कोशी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले निगरानी बढ़ाएका छन्। रसुवाबाडीमा परिहराइरहेका मध्ये हालसम्म 1,379 जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका शवमध्ये 544 पुरूष, 336 महिला र 519 आंशिक अङ्ग छन्। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार बाढीपछि हालसम्म 4,089 जना बेपत्ता छन्। बेपत्ता हुनेमा 2,907 पुरूष, 572 महिला, 272 विदेशी पुरूष र 328 विदेशी महिला छन्। बाढीमा परि घाइते भएका 9,287 जनाको उद्धार गरिएको प्रवक्ता काफ्लेले जानकारी दिएका छन्। उनका अनुसार फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायतका आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। फेला परेका शवको पहिचानका लागि डीएनए नमूना संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,230 शव व्यवस्थापन गरिएको छ। पहिचान क्रिया पूरा नभएका सबलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रवक्ता काफ्लेले बताएका छन्। रसुवास्थित चिलिमे जलविद्युत आयोजनामा 150 देखि 160 मिटर भाग जलमग्न रहेको पाइएको छ। अहिले उक्त क्षेत्रमा पानीको सतह घटाउने तयारी भइरहेको छ। पानी घटेपछि सेनाको तालिम प्राप्त उद्धार टोली गन्तव्यसम्म पुग्नेछ। सुरुङभित्र ढुङ्गा चट्टान लेदो र पानीको अवरोधका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि विगत 2 दिनदेखि 24 घण्टा काम भइरहेको छ। भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढीका कारण चिलिमे सहित 1 दर्जन जलविद्युत आयोजनामा क्षति गरेको थियो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14,02,73,29,777 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्मको विवरण अनुसार विभिन्न 9 ब्याङ्कमा 10,40,49,43,516 जम्मा भएको छ। त्यस्तै कोषका अन्य 2 ब्याङ्कमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। राहत कोषबाट केही दिन अघि रसुवाको भोटेको सिनदीमा आएको बाढीबाट पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिएको थियो। भोटेकोशी बाढीमा भएको कुल क्षतिमध्ये करिब 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रका गरी 4,08,00,000,000 रुपियाँ बराबरको क्षति भएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनएको प्रतिवेदनले अनुमान गरेको छ। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास, जलविद्युत आयोजना, विद्यालय, सवारी साधन, सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडीएनएका संयोजक अर्जुन भण्डारीले जानकारी दिएका छन्। ज्यान मार्ने उद्योगको मुद्दामा अदालतबाट पक्राउ पूर्जी जारी भएका महतरीका एक अभियुक्त सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासुवाको कार्यक्रममा सहभागी भएका अवस्थामा पनि पक्राउ पर्न सकेनन्। प्रहरी उनलाई नियन्त्रणमा लिन पुगे पनि कार्यक्रम स्थलमा भएको अवरोधका कारण अभियुक्त उम्कन सफल भएका हुन्। महतरी जिल्ला समन्वय समितिको सभा हलमा आइतबार रासुपाका सहमहामन्त्री एवं प्रतिनिधि सभा सदस्य हरि ढकालको नेतृत्वमा कार्यक्रम भइरहेको थियो। सोही कार्यक्रममा मनरा सिसवा नगरपालिका 2 रोमन प्रताप सिंह रोमन पनि सहभागी थिए। सिंह विरूद्ध ज्यान मार्ने उद्योगको मुद्दामा महोत्तरी जिल्ला अदालतले पक्राउपुर्जी जारी गरेको थियो। विशेष सूचनाका आधारमा प्रहरीले सिंह कार्यक्रम स्थलमै रहेको जानकारी पाएपछि उनलाई पक्राउ गर्न टोली पठाइएको थियो। प्रहरीले सभाहल पुगेर उनलाई नियन्त्रणमा लिने प्रयास गर्यो, तर त्यस क्रममा रासपाका कार्यकर्ताले प्रहरीलाई रोक्ने तथा प्रहरी विरूद्ध नाराबाजी गर्ने काम गरेका थिए। अन्तमा मेन न्यूज पुनः एकपटक। सप्तकोशी नदीमा पानीको भाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका 23 ढोका खोलिए। रसुवाबाडीमा 1,399 सफेला, 4,089 अझै बेपत्ता। र चिलिमी जलविद्युत आयोजनाको सुरुङभित्र 160 मिटर भाग जलमग्न, सतह घटाउने तयारी हुँदै। हवस् त, दिउँसो 2 बजेको करेन्ट न्युज सकियो, हामी बिदा हुन्छौ, नमस्कार।
1: यो हो इटहरी एफएम 92.5 मेगाहर्ज।
2: ओहो, अनि के डोले त नआ फिनिश भयो आले छ, अनि कहाँबाट गइस?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: आहा, यो सिनी भित्र आएछ, अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: लो, यो त वासिङ मेसिन, अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: अनि जम्मै सामान त्यहीबाट?
3: भयो, त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म, अनि रिद्धि सिद्धि ट्रेलिङबाट मलाई कहाँबाट ल्याउनु?
4: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
5: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525-584-001।
6: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
7: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
6: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
7: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
6: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
7: फोन नम्बर 0525-577-644, मोबाइल 98-428-20253 र 98-047-07-920।
6: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर र हाँस पोसामा पनि। नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
7: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ, नयाँ मोबाइल फोन ल्याउने चलाउने।
6: ओहो, गजबको अफर आएछ त।
7: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
6: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98-425-480-32, 98-18-580-756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै, यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
6: पिर्न गर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
6: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
6: मुख तथा गिजाका घाउ खटिरा, हुनिया, दाँत

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा यूएससी
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बालरोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
2: हरे सधैँ जंक फुड हे कति भन्नु हेल्थ त राम्रो गर्दैन भनेर आमा सुगर
3: जेमा पनि हेल्थ हेल्थ भन्छौ अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनुपर्छ त
4: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न
5: होइन हौ दिदी रातभरि घरमा के को हल्ली खल्ली सुनिराखे त
6: के हुनु नि भाइ ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो राति झन् साह्रो हुनुभयो खै के गर्ने गर्ने जति दबाई गर्दा नि हुँदैन अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न
5: ए दिदी पनि काठमाडौँ जानै पर्दैन नि इटहरीकै पञ्चकोशी मेडिकलमा वीर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त
6: ए हो र फेरि रगत कहाँ जाँच्नु एक्सरे कहाँ गर्नु
5: दिदी तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो त्यहाँ त विराटनगर काठमाडौँ धरानदेखिका डाक्टरहरू आउँछन् रगत दिसा पिसाब जाँच्ने एक्सरे गर्ने भिडियो एक्सरे इसिजी इको लगायत धेरै सेवाहरू पर्छन् त डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन् बरु यो नम्बरमा फोन गर्नु त
1: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली इटहरी छ सुनसरी फोन नम्बर 0525384978275461
7: ओहो मेरो दाँत
5: के भयो बाँच्यो
7: हैन हिजोदेखि दुखेको आज त झन् गाह्रो पार्यो
5: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि
7: गरेको तर पार लागेन झन् गाह्रो हुँदैछ
5: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ साथै दैनिक चेक जाँच एक्सरे सेवा दाँत सफा गर्ने दाँत खोल्ने बच्चाको दाँत खोल्ने दाँत भर्ने दाँतको जरादेखि उपचार गर्ने फिक्स दाँत लगाउने दाँतको खोल लगाउने पुरै सेट दाँत लगाउने दाँतको शल्यक्रिया गर्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको प्रत्यारोपण गर्ने साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ
0: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ
8: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली इटहरी 9 सुनसरी विराटनगर लाइन
0: फोन नम्बर 0255385561582341 श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट
9: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस् श्री गजुरमुखी ज्वेलर्स स्थान धरान लाइन इटहरी 6 सुनसरी प्रोप्राइटर राकेश श्रेष्ठ फोन नम्बर 0255886650
10: पूर्वाञ्चलकै स्थान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस् जहाँ हजारौं विद्यार्थीहरू डाक्टर नर्सिङ कानून कृषि जस्ता विषयहरू पढ्न आउँछन् विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड हस्पिटल आउने जानेहरूको भिडभाड जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293073, 98036141281।

0: Eateri FM 92.5 MHz.
1: बोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
2: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
1: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 025-583-441
2: उत्तम पेलेट दाना खुवाऊ आमदानी बढाऊ
3: कि तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
4: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ
3: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
4: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी सम्पर्क नम्बर 98162-96-122 98425-65-286
2: कता हिँड्नु रामजी काका
5: बसको टिकट पाइन्छ कि भनेर बस पार्क सम्म हिँडेको नि भोलि बिहानै काठमाडौँतिर जाउँ भनेको
2: ए किन काका
5: के हुनु काकी मुटु दुखेर एक किसिममा फत्राक फत्राक हुन्छ अनि सबैले काठमाडौँको गङ्गालालमा लगेर मुटु राम्रोसँग उपचार गराउनु भनेर सल्लाह दिए
2: हो नि काका शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र भनेको नेपालकै सबैभन्दा ठुलो मुटु रोगको अस्पताल हो काका सुन्नु त
5: के भन्न खोजेको चाँडो भन न गाडीको सिट नपाउला फेरि
2: काका तपाईँ इटहरी चोकतिरै जाँदै हुनुहुन्छ भने पहिला फुलबारी मार्केटमा रहेको पञ्चकोशी हेल्थ सर्भिस सेन्टरमा गएर बुझ्नुहोस् त यही अब आउने शुक्रबार नै होला शहीद गङ्गालालकै वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुन्छ त
5: अनि काठमाडौँकै गङ्गालालबाट
2: हो त काका पञ्चकोशी हेल्थ सर्भिस सेन्टर इटहरी छ फुलबारी मार्केटमा यही शुक्रबार शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मुरारी ढुङ्गाना आउनुहुँदैछ साथै मुटुको इसिजी इको एबिपिएम लगायत ल्याब एक्सरे भिडियो एक्सरेको पनि सुविधा छ समयमै नाम दर्ता गराई आफ्नो सिट सुरक्षित गर्नुहोस् सम्पर्क नम्बर चाहिँ 025-583-774 र 98-20-75-54-61 हो यता सुन न अब साह्रै सजिलो भयो इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भएँ
6: ए हो र के पाइँदो रहेछ कानामा
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी टेबल बाल्टिन चाइनिज आइटम गिफ्ट आइटम त्रिपाल डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ
6: अब त साह्रै सजिलो भयो
7: बागमती ब्रान्डको प्रदेश नम्बर एककै सुनसरी जिल्लामा आधिकारिक विक्रेता काना इन्टरनेसनल प्राइभेट लिमिटेड इटहरी 12 सुनसरी विराटनगर लाइन टेलिफोन नम्बर 025-590-211 मोबाइल नम्बर 98-520-63-76-7

0: सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स
1: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
0: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स सुन्दर हरैचा मोरङ, प्रोप्राइटर शरद भण्डारी, 9852571, 9810442।
2: स्टुडियो टाइम यति बेला 3 बजेको छ। इट्स 3 o'clock।
3: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
4: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ। इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर।
5: रेडियो नेटवर्कको दिउँसो 3 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। बाढी प्रभावित नागरिकलाई अस्थायी आवास बनाउन स्थानीय सरकारले गर्यो नुवाकोटमा 8 स्थान प्रस्ताव। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग। आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसद समय पुग्यो। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति। जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाण बारे भने डिसेम्बरमा पुनरावलोकन गरिने। भैरहवामा आयल निगमको तेल चोरी गर्दा गर्दै 2 ट्याङ्कर नियन्त्रणमा। बैतडीको पुर्सौडीमा पहिरोले घरमा पूर्ण क्षति, 10 घर जोखिममा। धनुषामा अपहरित 15 महिने बालकको 11 दिनपछि सकुशल उद्धार। अब एटीएमबाटै 100 रुपियाँका नोट निकाल्न पाइने। साउदी अरबका ऊर्जा संरचनामा आक्रमण भएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि। विश्व बजारमा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च। दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि। र साफ च्याम्पियनसिपको उद्घाटनमा भारत पाकिस्तान भिड्दै, नेपालले खेले तालिका फेरिने। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अझै विशेष हुने। अस्ट्रेलियन सुपरस्टार डेभिड काठमाडौँ गुर्खासबाट खेल्ने पक्का।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भएपुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं अस्थायी आवास बनाउन स्थानीय सरकारले गर्यो नुवाकोटमा 8 स्थान प्रस्ताव सम्बन्धी खबरबाट बाढ़ी प्रभावित नागरिकलाई अस्थायी बास स्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष 8 स्थान प्रस्ताव गरेको छ प्रधानमन्त्री बालेन शाहले सोमबार बाढ़ी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसँग छलफल गर्नुभएको थियो शुक्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढ़ी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको छ मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गर्नुभएको हो श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले सोही अनुसार रणनीति बनाउने बताउनु भएको छ विदुर नगरपालिकाले अस्थायी बासस्थानका लागि विदुर 10 अन्तर्गत बेत्रावती क्षेत्रका लागि सुहारा डाँडा प्रस्ताव गरेको छ विदुर 7 अन्तर्गत तुप्से सोले अक्करे छिपीटार क्षेत्रका लागि भित्रिनी टार र नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ विदुर 10 भैँसी क्षेत्रका लागि कान्नले सेरोफेरो प्रस्ताव गरिएको छ विदुर 10 को एक नम्बर पुल क्षेत्रका लागि गुरखुटार ओडा कार्यालय क्षेत्रमा प्रस्ताव गरिएको छ विदुर 9 अन्तर्गत सिलट्याङ्की र

0: बितुराका लागि राहुलटारमा अस्थायी बास स्थान बनाउन प्रस्ताव गरिएको छ। बितुरेक अन्तर्गत तिर्सुली ढुङ्गे क्षेत्रका लागि नेपाल विद्युत प्राधिकरणको जग्गा कोलोनी प्रस्ताव गरिएको छ। बितुरसार अन्तर्गत सिमचोर बस्तीलाई बितुर दुईको धापखेत एरियामा प्रस्ताव गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गर्नुभएको छ। आज प्रतिनिधि सभा बैठकमा आकस्मिक समयलाई लिएर बोल्ने क्रममा उहाँले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष कायम गर्न माग गर्नुभएको हो। अहिले रसुवामा आएको भोटेकोसी बाढ़ी पनि दैवी प्रकोप नभएको उहाँको भनाइरहेको छ। हामी भोटेकोसी बाढ़ीको पीड़ामा छौं र यो विपदको सामना गरिरहेका छौं। भोटेकोसी बाढ़ी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौं, सांसद खरेलले भन्नुभएको छ। यो बाढ़ी मात्रै होइन, कुनै पनि बाढ़ी, डोबान, कटान, भुइँचालो, आग लागि कुनै पनि दैवी प्रकोप होइनन्, कि यी मानव सिर्जित हुन् कि प्राकृतिक विपद हुन्। आउने स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय संसदमा उठेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाकी सांसद समीक्षा बास्कोटाले यो विषय अति गम्भीर रहेको बताउनु भएको छ। आईसीयू अस्पतालको अत्यन्तै संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष हुन्छ। यस्तो कक्षमा बिरामीको स्वास्थ्य गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिने गरिन्छ। बिरामीको परिवारलाई पनि निश्चित समयमा मात्रै भेट्न दिइन्छ, तर त्यसको हुर्मत लिने काम भएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ। प्रतिनिधि सभामा आकस्मिक समयमा बोल्दै सांसद बास्कोटाले भन्नुभयो, दुई दिन अगाडि सार्वजनिक भएको एउटा अन्तर्वार्ताले हाम्रो संवेदनशीलतालाई उदाङ्गो पारिदिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख टोलप्रसाद डीपी अर्यालसँग भेटवार्ता गर्नुभएको छ। भेटवार्तामा संसदको कार्यतालिका, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यक्रम समावेश नभएको र भोटेकोसी बाढ़ीपछिको राहत र उद्धारबारे संसदीय अनुगमन विशेष समिति गठन लगायतका विषयमा छलफल भएको बताइएको छ। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: वाशिङ मेसिन अनि कहाँबाट
2: रिद्धि सिद्धि ट्रेड लिङ्क
1: जम्मै सामान त्यहीबाट
2: भयो, त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेड लिङ्कमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेड लिङ्कबाट नलाइ कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525-584-001।
5: परिवारको खुसीका लागि सफा लुगा,
6: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
5: भाँडा र कपडाको सफाइका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
6: हात धुँदा नपोल्ने,
5: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
6: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
5: परिवारलाई खुसी बनाऊ।
7: अरे सधैँ जंक फुड हे, कति भन्नु, हेल्थ त राम्रो गर्दैन भनेर। आमा सुगर,
8: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
9: मिसावट रहित शत प्रतिशत शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: अब अब बाँकी खबर। धनुषामा अपहरित 15 महिने बालकको 11 दिनपछि सकुशल उद्धार भएको छ। धनुषाको विदेह नगरपालिका 6-3 कोरियाबाट हराएका 15 महिनाका बालकको 11 दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो। बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 महिनाका छोरा सिद्धान्त महतो भदौ 18 गते अपरान्न करिब 4:40 बजे आफ्नै घरको आँगनमा खेलिरहेका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्धाबाट गोली परिचालन गरिएको थियो। बैतडीको पुर्चौटी नगरपालिका 8 लामोने गाउँमा पहिरोले एक घर पूर्ण रूपमा क्षति पुगेको छ। सोमबार राति करिब 9 बजे घरमाथिबाट खसेको पहिरोले गैर गाउँका गणेश दत्त जोशीको घर पुरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल सिन्हाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति पनि हुन पाएन। घर पूर्ण रूपमा क्षतिग्रस्त भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ। पहिरोले गोठमा पुरेका 10 बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा जीवितै उद्धार गरिएको थियो। पहिरोका कारण पाउनै प्रहरीले जनाएको छ। भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर हल्केबर 400 केभीडीसी लाइन मार्फत 600 मेगावटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी एसिसी लाइन मार्फत 54 मेगावटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणामबारे भने डिसेम्बर 16 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। भारतबाट रूपन्देही स्थित भलवारी डिपोको लागि ल्याउँदै गरेको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले 2 ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले भैरवा स्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा 2 ट्याङ्कर नियन्त्रणमा लिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
10: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
11: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
12: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
13: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा, चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल इटहरिनौ विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98520 48 510।
14: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिकोत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिकोत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नु

0: मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
0: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्टेन्ड छेउ।
0: फोन नम्बर 025577644, मोबाइल 98428202353 र 98047709720।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
2: माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको खबर छ। अब खेल खबर। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गुर्खासले खरिद गरेको छ। वार्नर काठमाडौँ गुर्खासमा जोडिएसँगै नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अब झनै विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूला नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डुप्लेसले कर्मश कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्। यता एसियाली फुटबल महासंघ साफले बंगलादेशमा नोभेम्बर 5 हुने साफ च्याम्पियनशीपको तालिका सार्वजनिक गरेको छ। आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै भारत र पाकिस्तान बीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा सहभागी 6 दुई समूहमा विभाजन गरिएको छ। जसको समूह एमा बंगलादेश, श्रीलंका र भूटान छन् भने बीमा भारत, मालदिव्स र पाकिस्तान रहेका छन्। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। बाढ़ी प्रभावित नागरिकलाई अस्थायी आवास बनाउन स्थानीय सरकारले गरे नुवाकोटमा 8 स्थान प्रस्ताव। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गर्न माग। आईसीयूमै पुगेर अन्तर्वार्ता लिएको विषय संसदसम्मै पुग्यो। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति। जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बरमा पुनरावलोकन गरिने। भैरहवामा आयल निगमको तेल चोरी गर्दै दुई ट्याङ्कर नियन्त्रणमा। बैतडीको पुर्चौडीमा पहिरोले एक घरमा पूर्ण क्षति, 10 जोखिममा। धनुषामा अपहरित 15 बालकको 11 दिनपछि सकुशल उद्धार। अब एटीएमबाटै 100 रुपियाँका नोट निकाल्न पाइने। साउदी अरबका ऊर्जा संरचनामा आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि। विश्व बजारमा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च। दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि। र साफ च्याम्पियनशिपको उद्घाटनमा भारत र पाकिस्तान भिड्दै नेपालले खेले तालिका फेरिने। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अझै विशेष हुने। अस्ट्रेलियन सुपरस्टार डेभिड काठमाडौँ गोर्खाजबाट खेल्ने। हवस्त, अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अपराह 4 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोलीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
2: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईको मुस्कानलाई सधैं ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा,
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधि।

0: दाँतको एक्सरे आरसीटी दाँत भर्ने र सफा गर्ने मात्र होइन भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओमसाई मनोकामना सधैँ तत्पर छ।
0: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0525 84 088।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: 92.5 इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650। यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
2: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
2: अब त साह्रै सजिलो भयो।
3: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी, विराटनगर लाइन, टेलिफोन नम्बर 025590211, मोबाइल नम्बर 98520063677।
4: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बाथ रोगीको लागि मालिस गर्ने तेल हिमसागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
3: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1 नयाँपाटी काठमाडौँ, फोन नम्बर 01-43-89-0131, इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन, टेङ्ग्रा पुलबाट हटिया जाने बाटो, प्रोप्राइटर वैद्य शङ्कर थापा, फोन नम्बर 98520-57190-98070-18-6।
5: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो।
0: हो नि, सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
6: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान BPKIHSबाट BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
3: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन, नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025589962। दाँतको स्वास्थ्य, सुस्वास्थ्य।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96122, 98425 65 286।
2: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
3: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
2: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
3: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस् यो ओखती नि हजुर बुवा, सड्केको मर्केको हुन्छ, यति मात्र कहाँ हो र हजुर बुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
2: भनेपछि नामै ओखती कामै ओखती।
4: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
5: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421 4970।
6: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्,

0: भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
1: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
0: पिटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

0: हजुर अपूर्व आवाज इटर्नी एफएम 92.5
1: इटहरी एफएम मा तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीत।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: हाड जोड्ने दुखाई, चोट पटक वा पुरानो समस्या छ, अब पीडासँग सम्झौता होइन। विराट नर्सिङ होमको सुविधा सम्पन्न अर्थोपेडिक सेवा, जहाँ साना ठुला सबै प्रकारका दूरबीन प्रविधिबाट गरिने आधुनिक शल्यक्रियासँगै हिप रिप्लेसमेन्ट र जोइन्ट रिप्लेसमेन्ट लगाए

0: गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
1: चौरी FM 92.5 MHz मा यो YouTube हिट्स।

0: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
1: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने, त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ, नयाँ मोबाइल फोन ल्याउने चलाउने।
0: ओहो, गजबको अफर आएछ त।
1: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
0: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर, इटहरी विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425480 32, 98185876, याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
2: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
3: हाम्रा 24 घण्टा सेवाहरू,
2: बिरामी जाँच सेवा,
3: आकस्मिक उपचार सेवा,
2: डिजिटल एक्सरे सेवा,
3: दैनिक बिहान भिडियो एक्सरे सेवा, यूएससी
2: 24 घण्टा ल्याब, फार्मेसी सेवा,
3: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
2: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म,
3: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे,
2: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट,
3: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म,
2: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि,
3: फोन नम्बर 0525909888।
1: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
4: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम, इटहरी 1 हलगडा सुनसरीमा।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: इटहरी एफएम 92.5 मेगाहर्जमा यो युट्युब हिट्स।

0: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भए।
1: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
1: अब त साह्रै सजिलो भयो।
2: बागमती ब्रान्डको प्रदेश नम्बर एकै सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 0525 590 211, मोबाइल नम्बर 98520 63 76।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
3: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
3: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9747745472, 9525294141।
4: अरे सधैँ जंक फूड हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर। आमा सुगर
5: जेमा पनि हेल्थ हेल्थ भन्छौ, अनि तेल चाहिँ जे पायो त्यही किन लिएर आएको नि? सनफ्लावर तेल भनेको त सनफ्लो तेल पो लिएर आउनु पर्छ त।
6: मिसावट रहित 100% शुद्ध सनफ्लावर तेल सनफ्लो, स्वास्थ्यसँग सम्झौता किन जब पाइन्छ शुद्ध सनफ्लावर तेल सनफ्लो किन्न।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिकोत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिकोत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525886650।

0: Itori FM 92.5 MHz.
1: परिवारको खुसीका लागि सफा लुगा,
2: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
1: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका साबुन र सरफहरू,
2: हात धुँदा नपोल्ने,
1: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
2: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटीएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ,
1: परिवारलाई खुसी बनाऊ।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
2: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
1: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
1: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
2: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
1: सम्पर्कका लागि सम्झनुहोस्, ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ, पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 025584088। श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
1: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी छ, सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
3: सबैजना ओखती ओखती भन्छन्, यो ओखती भनेको के रहेछ नातिनी?
4: ए हजुर बुवा, रुगा खोकी लागेको, नाक बन्द भएको, टाउको दुखेको बेलामा प्रयोग गर्न सकिने हिमाली जडीबुटीहरूको सम्मिश्रण हो नि ओखती।
3: ओहो, यति राम्रो ओखती त सधैँभरि घरमा चाहिँदो रहेछ, किनेर ल्याएको भयो भने नि?
4: मैले हजुरको लागि ओखती किनेर ल्याइसकेको छु नि हजुर बुवा, ल लिनुहोस्। यो ओखती नि हजुरबुवा, सड्केको मर्केको ठाउँमा मालिस गर्दा आराम हुन्छ, यति मात्र कहाँ हो र हजुरबुवा, यो त दाँत दुख्दा दाँत किराले खाँदा पनि प्रयोग गर्न मिल्छ नि।
3: भनेपछि नामै ओखती कामै ओखती।
5: जडीबुटीको शक्ति ओखती, उत्पादक श्री जयकाली जडीबुटी उद्योग काठमाडौँ।
2: इटहरी सम्पर्क कस्तुरी हर्बल एन्ड मार्केटिङ इटहरी, प्रोप्राइटर विनोद बस्नेत, सम्पर्क नम्बर 98421449970।
1: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
6: होइन।

0: घरमा सप्ताह पुराण लगाउने कुरा छ। सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
1: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई। वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
0: सामान त गुणस्तरीय होला नि। फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
1: तपाईँले खोज्नु भएको सबै छ दाई। अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
0: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
1: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो।

0: विजय अपूर्व आवाज इटहनी एफएम 92.5
1: इटहनी एफएम 92.5 मेगाहर्ज मा यो युट्युब हिट्स

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट 98520293, 98036141281।

ढाकिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। आज दिउँसो करिब 2 बजे दुर्घटना भएको गाड़ी सड़कबाट करिब 500 मिटर तल भीरमा खसेको बताइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ। ठगी सम्बन्धीको कसुरमा नियन्त्रणमा रहेका अभियुक्त प्रहरी कार्यालयबाटै सुटुक्क फरार भएका छन्। आफ्नो कार्यालयको मुद्दा प्रक्रिया टुङ्गो लागेपछि अर्को ठाउँको मुद्दा प्रक्रियाका लागि बुझाउनु पर्ने अभियुक्त जिल्ला प्रहरी कार्यालय महतरीबाट सुटुक्क फरार भएका छन्। प्रहरीकै मिल्यमतोमा फरार भएको आशंका छ। यसरी सेटिङमा उन्मुक्ति पाउने व्यक्ति हुन् कास्कीको पोखरा महानगरपालिका 5 का 38 वर्षका रामेश्वर पराजुली। जिल्ला प्रहरी कार्यालयमा ठगी तथा आपराधिक विश्वासघातको कसुरमा पक्राउ परेका पराजुलीको सन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय महतरीमा फाइल बुझाएको थियो। पराजुली विरूद्ध महतरीको 1 डाँडा गाउँपालिका 4 का दरवेश राय यादवको जाहेरीमा 3-3 लाख रुपियाँ बिगो दावी गरिएका ब्याङ्किङ कसुर र ठगी तथा विश्वासघात सम्बन्धी 2 वटा उजुरी दिएका थिए। यी दुवै मुद्दामा 22 भदौमा महतरी जिल्ला अदालतले पराजुलीलाई 15,000 रुपियाँ धरौटीमा छाड्न आदेश दिएको थियो। न्यायाधीश नवराज कार्कीको इजलासले धरौटीमा छोड्न आदेश दिएपछि पराजुलले तोकिएको धरौटी बुझाए। तर धरौटी बुझाए पनि उनी तत्काल छुट्न सक्ने अवस्था भने थिएन, किनकि उनी विरूद्ध अन्य ठाउँमा मुद्दा थिए। ती प्रहरी कार्यालयले पत्राचार गर्दै अनुसन्धानका लागि पराजुलीलाई उपस्थित गराइदिन भनेका थिए। पराजुली विरूद्ध काठमाडौँ स्थित प्रहरी वृत्त बौद्ध र वृत्त गौशालामा 2 मुद्दा बाँकी नै थियो। अनुसन्धानका लागि गौशाला र बौद्धको जिम्मा लगाउनु पर्ने अभियुक्त पराजुलीले भने महतरी प्रहरी कार्यालयबाटै फरार भएका छन्। सुटुक्क उम्केका पराजुली अहिलेसम्म फरार छन्। उनी बारे अहिलेसम्म केही प्रहरीले भेउ पाउन सकेको छैन। सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका 23 वटा ढोका खोलिएका छन्। पानीको बहाव बढेर खतराको तह नजिक पुगेपछि ब्यारेजका ढोकाहरू खोलिएको हो। ब्यारेज नियन्त्रण कार्यालयका अनुसार बिहानको मापन अनुसार सप्तकोशीमा पानीको बहाव प्रति सेकेन्ड 1,81,775 क्युसेक पुगेको छ। ब्यारेजमा जलसतह खतराको बिन्दु नजिक पुगेको र पानीको बहाव अझै बढ्दो क्रममा रहेको नियन्त्रण कक्षले जनाएको छ। बहाव निरन्तर बढेपछि थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने बताइएको छ। सप्तकोशीमा पानीको सतह खतराको तहसम्म पुगेपछि स्थानीय प्रशासनले सुनसरी र सप्तरीका कोशी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सावधानी अपनाउन र आवश्यकता अनुसार सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ। वर्षाका कारण सप्तकोशीमा पछिल्लो समय पानीको बहाव बढ़िरहेको छ। बहाव थप बढेमा कोशी तटीय क्षेत्रमा जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन तथा सुरक्षा निकायले निगरानी बढाएका छन्। जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका 31 राउण्ड गोली 1 वर्षपछि झ्यासघारीमा व्यवहारिस्य अवस्थामा फेला परेका छन्। इलाका प्रहरी कार्यालय दमकबाट लागू औषध नियन्त्रणका लागि खटिएको स्वीप अपरेशन टोलीले लागू औषध सेवनकर्ताहरू बस्ने गोपी अखडाको खोजी गर्ने क्रममा दमक नगरपालिका 5 स्थित खरखरे खोला नजिक पैनीको डिलमा रहेको झ्यासघारीमा कालो प्लास्टिकमा पोको पारेर फालिएका अवस्थामा गोली फेला परेको हो। प्रहरीका अनुसार ओएफबी 13.56 mm लेखिएको इन्सान्स राइफलमा प्रयोग हुने 31 राउण्ड गोली बरामद भएको हो। ती गोली गत वर्षको जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका थिए। यसअघि पनि आन्दोलनका क्रममा दमक प्रहरी कार्यालयबाट लुटिएको हतियार फेला परेको थियो। भदौ 6 गते मोरङको उर्लाबारी 6 घर भई हाल दमक नगरपालिका 1 रातोपोल स्थित अक्षय इन्टरप्राइजेस मोटरसाइकल ग्यारेजमा काम गर्ने 20 वर्षका सुमन कर्ण लुटिएको हतियारसहित पक्राउ परेका थिए। गोप्य सूचनाका आधारमा कर्णलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा दमक 4 त्रिवेणी चोक स्थित खैरबारीमा लुकाएर राखिएको 1 थान सट गन बरामद भएको प्रहरीले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्वव्यापी सहयोग र सहकार्यको आह्वान गर्ने बताएका छन्। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घरबझोङ जलवायु सम्मेलनका क्रममा पठाएको शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी भएकाले यसको समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। शुभकामना सन्देशमा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको 81 औं महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु

0: गरिरहेका समस्या, क्षति र समाधानका उपाय लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। अन्तमा मेन न्यूज पुनः एकपटक। सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेपछि कोशी ब्यारेजका 23 ढोका खोलिए। मकवानपुरको इन्द्र सरोवरमा इभी गाड़ी दुर्घटना, 4 मृत्यु। र जेएनजी आन्दोलनमा दमक प्रहरी कार्यालयबाट लुटिएका 31 गोली, 1 बरामद। हवस् त, अपराह्न 5 करेन्ट न्यूज सकियो, हामी बिदा हुन्छौ, नमस्कार।
1: यो हो इटहरी एफएम 92.5 MHz।
2: ओहो, अनि केटोले त नआफिरिस भयो आलेछ, अनि कहाँबाट गइस?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: यो सिनी भित्र छ, अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: लो यो त वासिङ मेसिन, अनि कहाँबाट?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: जम्मै सामान त्यहीबाट
3: भयो, त्यो जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाइ कहाँबाट ल्याउनु?
4: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलईडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
5: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 तल। टेलिफोन नम्बर 0252584001।
6: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम, पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
7: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
6: फ्याक्ट्री तथा घरायसी कामका लागि इमानदार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौँ।
7: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
6: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
7: फोन नम्बर 0255882798024042053 र 0973800753।
8: के खालको बत्ती ल्याएछ तैले? तिहारको बत्ती जस्तो झिपिक झिपिक बाहेक केही गर्दैन त।
9: किशन दाइले त्यही दिनुभयो त्यही ल्याए।
8: ए तेरिका तँलै मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलईडी बल्ब ले भने होइन?
9: ए ल ल, म हिँडे अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलईडी लिएर आउँछु।
8: ल छिर्जा छिर्जा, सस्तो राम्रो भनेकै वेगा हो।
6: अब वेगा ब्रान्डको एलईडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलईडीमा 1 वर्षको वारेन्टी।
5: डिलरको लागि सम्पर्क 9852558।

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम 92.5 मेगाहर्ज।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 98525-75472, 98-10-24-17-74,
2: 97-4-17-75472, 98-525-59-41।
3: सुन न, इटहरीमा यति धेरै डेन्टल हस्पिटल छन्, कुन हस्पिटलमा विशेषज्ञ सेवा पाइन्छ पत्तो लाउनै गाह्रो
4: हो नि। सबैले विशेषज्ञ सेवा भन्छन्, विशेषज्ञ डाक्टर भेट्न र सुलभ उपचार पाउने ठाउँ भेट्नै मुस्किल।
5: अलिकति दिमाग लगाउनुहोस् न, केही मुस्किलै छैन। इटहरीमा विगत 20 वर्षदेखि सञ्चालित सुस्वास्थ्य डेन्टल हस्पिटल छ। धरान BPKIHSबाट BDS तथा चिन्चौ मेडिकल युनिभर्सिटीबाट ओरल एन्ड मेक्जिलो फेसियल सर्जरीमा MDS गर्नुभएका विशेषज्ञ डाक्टर कृष्ण प्रसाद नेपालको सेवा उपलब्ध छ। उहाँ आफैले उपचार गर्नुहुन्छ। सुलभ दरमा मुख र दाँतको सबै उपचार पाइन्छ। साथै अन्य विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छ। डाक्टर आनन्द आचार्य तार लगाउने विशेषज्ञ, डाक्टर अङ्किता रेग्मी दन्तरोग विशेषज्ञ।
6: सुस्वास्थ्य डेन्टल हस्पिटल एन्ड रिसर्च सेन्टर इटहरी छ, पूर्व लाइन नगरपालिकाको अपोजिट साइड। थप जानकारीका लागि 025-580-962। दाँतको स्वास्थ्य सुस्वास्थ्य।
7: होइन हौ दिदी, रातभरि घरमा के को हल्ली खल्ली सुनिरहेको थिएँ त।
3: के हुनु नि भाइ, ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो। राति झन् साह्रो हुनुभयो। खै के गर्ने गर्ने, जति दबाई गर्दा नि हुँदैन। अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न।
7: ए दिदी, पनि काठमाडौँ जानै पर्दैन नि। इटहरीकै पञ्चकोशी मेडिकलमा वीर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त।
3: ए हो र, फेरि रगत कहाँ जाँच्नु, एक्सरे कहाँ गर्नु?
7: दिदी, तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो? त्यहाँ त विराटनगर, काठमाडौँ, धरानदेखिका डाक्टरहरू आउँछन्। रगत, दिशा पिसाब जाँच्ने, एक्सरे गर्ने, भिडियो एक्सरे, ECG, इको लगायत धेरै सेवाहरू पर्छन् त। डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन्। बरु यो नम्बरमा फोन गर्नु त।
6: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली, इटहरी छ सुनसरी। फोन नम्बर 025-583-774-9820-75-54-61।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का, साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाइका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0255886650। के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
2: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स, नाम जस्तै सबै ए क्लास पाइन्छ।
2: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी। सम्पर्क नम्बर 98162-96-122, 98425-65-286।
3: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
4: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
3: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर। भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

अपूर्व आवाज इटहरी एफएम 92.5 इटहरी का 92.5 मेगाहर्ट्ज जंपबॉक्स।

0: 92.5
1: स्टुडियो टाइम यति बेला 6 बजेको छ. इट्स 6 o'clock.
2: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
3: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ. इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर.
4: जे पाए त्यही खालस, अनि रोगले समात्ला.
5: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ. न रोगको डर.

0: नेपालको राजनैतिक नक्सा र त्यसलाई अनुमोदन गर्ने संविधान संशोधन संसदको सर्वसम्मत निर्णय तथा समग्र नेपाली जनताको साझा राष्ट्रिय संकल्प हो। हाम्रो संवैधानिक र सार्वभौम दस्तावेज हो जसलाई कुनै पनि सन्दर्भमा बोझ मान्न सकिँदैन, परराष्ट्र मन्त्रीको भनाइ छ।
1: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदाय गरी दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक ल्याउने तयारी गरेको जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा प्राधिकरण विभाजन सम्बन्धी विधेयक तयारीको अन्तिम चरणमा रहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई रेगुलेटरी निकाय र सर्भिस प्रोभाइडर गरी दुई भागमा विभाजन गर्ने प्रस्ताव सहितको विधेयक तयार भइसकेको छ र कानूनी रायका लागि समेत पेश गरिएको छ। अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई भागमा विभाजन गरी नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्टै संरचना बनाउने गरी विधेयक तयारी भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाई सेवा प्राधिकरण गरी दुई निकाय बनाउने प्रस्तावित विधेयक कानूनी रायका लागि समेत पेश भइसकेको छ, मन्त्री पौडेलले भन्नुभयो। मन्त्री पौडेलले हाल समितिमा छलफल भइरहेको आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयकमा उठाइएका धेरैजसो सैद्धान्तिक विषय नयाँ संरचनामा बन्ने हवाई सेवा प्राधिकरणसँग समेत सम्बन्धित हुने बताउनुभयो। सबै विषय एउटै कानूनमा समेट्न आवश्यक नरहेको भन्दै आन्तरिक वायु सेवा प्रदायकले गर्दै आएका तथा कतिपय अवस्थामा स्वस्फूर्त रूपमा भइरहेका कामलाई नियमन गर्न र त्यसका लागि कानूनी आधार तयार गर्न वर्तमान विधेयक ल्याइएको उहाँले स्पष्ट पार्नुभयो।
0: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद खगेन्द्र सुनारले भदौ 26 गते बोलेका शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको छ। सांसद सुनारले सुन्ने समयमा बोलेका शब्द रेकर्डबाट हटाउन सभामुख अर्यालले निर्देशन दिनुभएको हो।
2: मिति 2083 भदौ 26 गतेको बैठकमा माननीय सदस्य खगेन्द्र सुनारले सुन्ने समयमा बोल्ने क्रममा प्रयोग गर्नुभएको कहिले पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। अब प्रतिनिधि सभाको अर्को बैठक 2083 साल भदौ 31 गते बुधबार दिनको 1 बजे बस्ने गरी यो बैठक यहीँ स्थगित हुन्छ।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री रावलले आवश्यक कानूनी प्रक्रिया पूरा गरी उच्च प्राथमिकताका साथ यथाशीघ्र नयाँ गुठी विधेयक संसदमा पेश गर्ने बताउनु भएको हो। उहाँले विगतमा राष्ट्रिय सभाबाट गुठी विधेयक फिर्ता भएको पृष्ठभूमिलाई ध्यानमा राख्दै हाल विज्ञ तथा सरकारवालाहरूसँग गहन छलफल र परामर्श भइरहेको उल्लेख गर्नुभयो। गुठी जग्गा केवल जमिनको स्वामित्व मात्र नभई धर्म, संस्कृति, परम्परा, सम्पदा संरक्षण र गुठीको आमदानीबाट चल्ने जात्रा पर्वहरूसँग अभिन्न रूपमा जोडिएको संवेदनशील विषय भएको उहाँको भनाइ छ। त्यस्तै मन्त्री रावलले गुठी संस्थान ऐन 2033 अनुसार गुठी जग्गाका मोही किसानले मोही हक प्राप्त गर्ने, सो हक खरिद बिक्री गर्न पाउने र धितो बन्धक समेत राख्न सकिने स्पष्ट कानून व्यवस्था रहेको बताउनु भएको छ।
0: मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 महालक्ष्मी खोला नजिक भएको ईभी माइक्रो दुर्घटनामा घाइते भएका थप 4 जनाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक 12 कलैया 24 का 20 वर्षीय अमीर अन्सारी र हेटौडा 11 की 23 वर्षीय कल्पना तामाङ गम्भीर घाइते हुनुभएको छ। उहाँहरूलाई उपचारका लागि काठमाडौँ स्थित ट्रमा सेन्टर ल्याइएको छ। अर्का घाइते 12 महागढ़ी माई 11 की 21 वर्षीय बबिया कुमारी यादवको हेटौडा अस्पतालमा उपचार भइरहेको छ। नामथर र ठेगाना नखुलेका करिब 34-35 वर्ष एक पुरूष गम्भीर घाइते भई ट्रामा सेन्टरमा उपचाररत छन्। आज भएको दुर्घटनामा नामथर र ठेगाना नखुलेका 4 जना पुरूषको घटनास्थलमै मृत्यु भएको थियो। मृतकको शनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। उद्धार तथा शनाखतको काम भइरहेको प्रहरीको भनाइ छ। काठमाडौँबाट हेटौडातर्फ जाँदै गरेको मधेस प्रदेश 03-001-0720 नम्बरको इभी माइक्रो आज दिउँसो दुर्घटना भएको हो।
1: नेपाली काङ्ग्रेस

0: प्रदेशका पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुखदर्शक भएर नबस्ने बताउनु भएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई आज अपील जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको छ। नेपाली कांग्रेसलाई कमजोर गर्ने कार्य हुँदा म मुखदर्शक भएर बस्न सक्ने छैन, उहाँले अपीलमा उल्लेख गर्नुभएको छ। काङ्ग्रेस भित्र देखिएको पछिल्लो विवाद र असमझदारी प्रति गम्भीर चिन्ता व्यक्त गर्दै देउवाले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिका निर्णय विपरीत विशेष महाधिवेशन पक्षधरसम्मले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप लगाउनुभयो। विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि विधान तथा कानूनी सिद्धान्त विपरीत हुने उहाँको दावी छ। सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनको निशा प्रदान गरिसकेको अवस्था ले समेत यस विषयमा गम्भीर संवैधानिक तथा कानूनी प्रश्न रहेको उहाँको भनाइ छ। विशेष महाधिवेशन पक्षधरले पार्टीका अनुभवी नेतृत्व र बहुसंख्यक नेता कार्यकर्तालाई व्यवस्था गर्दै अघि बढ्न खोजेको आरोप देउवाले लगाउनु भएको छ। जेएनजी आन्दोलनपछि काङ्ग्रेसको राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएका देउवाले सिङ्गापुरमा झन्नै 6 महिना उपचार गरेर स्वदेश फर्केपछि काङ्ग्रेस भित्रको प्रवृत्तिले काङ्ग्रेस निर्माण नभई पार्टीलाई कमजोर बनाउने चेतावनी दिनुभएको छ।
1: यस्तै नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेर लागिरहेका छन् र केही खुलिरहेका छन्। 14 महाधिवेशनमा 13 पदाधिकारी मध्ये तत्कालीन संस्थापन पक्षबाट सभापति देउवा सहित 8 जनाले जितेका थिए। उपसभापति पूर्णबहादुर खड्गा, सहमहामन्त्रीहरू किशोर सिंह राठौर, भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय डिना, महेन्द्र यादव, फर्मुला मनसुर र उमाकान्त चौधरीले देउवा पक्षबाट जित्नु भएको थियो। केन्द्रीय सदस्यमा निर्वाचित भए मनोनित बाटोको साध्यक्ष बनेका उमेश श्रेष्ठ पनि तत्कालीन समयमा देउवा समूहकै हुनुहुन्थ्यो। श्रेष्ठ सहित पदाधिकारीको संख्या 14 जनाको थियो। 14 महाधिवेशनमा डाक्टर शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्रीमा महामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे निर्वाचित हुनुभएको थियो। शेखर प्यानलबाट उपसभापतिको उम्मेद्वार बन्नुभएका धनराज गुरूङ निर्वाचित हुँदा देउवा पक्षबाट सोही पदका प्रत्याशी विजय गच्छीदार पराजित हुनुभएको थियो।
0: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद जगदीश खरेलले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा उहाँले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष भनेर कायम गर्न माग गर्नुभएको हो। अहिले रसुवामा आएको भोटेकोसी बाढी पनि दैवी प्रकोप नभएको उहाँले बताउनुभयो। हामी भोटेकोसी बाढीको पीडामा छौं र यो विपदको सामना गरिरहेका छौं। यो भोटेकोसी बाढी दैवी प्रकोप होइन भन्ने कुरामा हामी स्पष्ट छौं। सांसद खरेलले भन्नुभएको छ, यो बाढी मात्रै होइन, कुनै पनि बाढी, पहिरो, डुबान, कटान, भुइँचालो, आगलागी दैवी प्रकोप होइनन्, कि यी मानव सृजित हुन्, कि यी प्राकृतिक विपद हुन्। 2074 सालमा बनेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन र 2076मा बनेको नियमावलीले यसको स्पष्ट पारेको उहाँले सुनाउनुभयो। 2039 सालमा बनेको दैवी प्रकोप ऐनलाई विस्थापित गरेर आएपछि अब दैवी रहेनन्। मेरो आग्रह छ, यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद राहत कोष भनेर कायम गरियो। अब दैवी प्रकोपको जमाना रहेन, उहाँले भन्नुभयो।
1: यसै गरी छाउनी स्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमै पुगेर अन्तर्वार्ता गरेको विषय पनि आजको संसद बैठकमा उठेको छ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सांसद समीक्षा बास्कोटाले यो विषय अति गम्भीर विषय भएको बताउनुभयो। आईसीयू अस्पतालको अत्यन्तै संवेदनशील र जटिल अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विषय विशेष कक्ष हो। यस्तो कक्षमा बिरामीको स्वास्थ्य, गोपनीयता र संक्रमण नियन्त्रणलाई प्राथमिकता दिइन्छ। बिरामीको परिवारलाई निश्चित समयमा मात्रै भेट्न दिन्छन्, तर यसको हुर्मत लिने काम भएको भन्दै उहाँले आपत्ति जनाउनु भएको छ।
0: यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक विदा कटौती गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभा बैठकमा उहाँले सातामा दुई दिन विदा दिने सरकारको निर्णयले शैक्षिक संस्थामा अध्ययन अध्यापन प्रभावित भएको बताउनुभयो। आइतबारको विदा कसैलाई पनि नचाहिएको बताउँदै उहाँले आइतबारको विदा खारेज गरी सातामा एक दिन शनिबार मात्र विदा दिने व्यवस्था कायम गर्न माग गर्नुभएको छ। सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपत गर्न भन्दै गत 2082 चैत 23 गतेबाट सातामा दुई दिन विदा दिने निर्णय गरेको थियो।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेतक खुशबु अलीले रसुवाको भोटेको सीमा आएको बाढीमा परिमृत्यु भएकाहरूको पहिचान भइसकेका सब तत्कालीन सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारको माग गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उहाँले पूर्ण रूपमा पहिचान भए परिवारले दावी गरेको सब समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीड़ित परिवारले गरिरहेको बताउनुभयो। साथै उहाँले व्यवस्थापन गरिसकिएका सबको डीएनए रिपोर्ट आउन ढिलाइ भइरहेको भन्दै आपत्ति जनाउनु भएको छ।

0: होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
1: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 विराटनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525584001।
2: अत्याधुनिक इन्डोस्कोपिक प्रविधिद्वारा अनुहारमा दाग नहुने गरी गरिने आँसु नलीको अपरेसन अब वरिष्ठ अकुलोप्लास्टी सर्जनद्वारा नवदृष्टि आई हस्पिटल इटहरीमा सञ्चालनमा आइसकेको छ। आँखाको आँसु नली बन्द भएर आँखाबाट आँसु झरिरहने समस्या भएका बिरामीका लागि नवीन प्रविधिको अपरेसन जसबाट अनुहारमा कुनै दाग रहन्न। यस अपरेसनका लागि सम्पर्क नम्बर 9862633964। नवदृष्टि स्वास्थ्य आँखा सुन्दर संसार।
3: संसदसँग सम्बन्धित विषयमा छलफल भएको हो। सांसदहरूले शून्य समय, आकस्मिक समय र विशेष समयमा उठाएका विषयलाई डिजिटल प्रणाली मार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न खोजिएको छ। सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा ट्र्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल भएको हो।
4: पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभिरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटे कोशी नदीमा बाढ़ी आएपछि सरकारले शुरू गरेको खोज उद्धार उपचार राहत व्यवस्थापन सम्बन्धमा गत भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णभिरमा अवरूद्ध बनेको सड़क भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। प्रधानमन्त्री शाहको सोही घोषणा अनुसारै पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा गत भदौ 28 गतेदेखि परीक्षणका रूपमा यातायात सेवा शुरू भइसकेको छ भने आगामी असोज 1 गते बिहिबारदेखि दुईतर्फी यातायात सञ्चालन हुनेछ। गत भदौ 10 गते बिहान आएको बाढ़ीले कृष्णभिरको सुरक्षा पर्खालमा क्षति पुर्याएको थियो भने भदौ 14 गते आएको अर्को बाढ़ीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्ण रूपमा अवरूद्ध छ। त्यस लगतै पूर्वाधार विकास मन्त्रालयले सड़क विभाग र नेपाल जियो टेक्निकल सोसाइटीका प्राविधिकको सहयोगमा 4 दिनसम्म द्रुत अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णभिरको पहाड़ काटेर 250 मिटर लामो नयाँ ट्र्याक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए।
3: धनुषामा अपहरित 15 महिने बालकको 11 दिनपछि सकुशल उद्धार गरिएको छ। धनुषाको विदेह नगरपालिका 6-3 कोरियाबाट हराएका 15 महिनाका बालकको 11 दिनपछि प्रहरीले सकुशल उद्धार गरेको हो। बालकलाई अपहरण गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार कमलेश महतोका 15 महिनाका छोरा सिद्धान्त महतो भदौ 18 गते करिब 4:40 जाँदा आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा हराएका थिए। बालक हराएको सूचना प्राप्त भएपछि प्रहरी चौकी गिद्दाबाट टोली परिचालन गरिएको थियो।
4: बैतडीको पुटसौटी नगरपालिका 8 लामुनी गाउँमा पहिरोले एक घर पूर्ण रूपमा क्षति गरेको छ। गैराति घरमाथिबाट खसेको पहिरोले गैरगाउँका गणेशदत्त जोशीको घर पुरेको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक भुवन प्रसाद तिमिल सेनाका अनुसार पहिरो खस्न थालेपछि परिवारले समयमै घर छाडेकाले मानवीय क्षति हुन पाएन। यस्तै पूर्ण रूपमा घर क्षतिग्रस्त भएपछि जोशीको परिवार आफन्तको घरमा आश्रय लिएर बसेको छ। पहिरोले गोठमा पुरिएका 10 बाख्रालाई प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको छ। पहिरोका कारण गाउँ नै उच्च जोखिममा परेको प्रहरीको भनाइ छ।
3: भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डिसी लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी एससी लाइन मार्फत 54 मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिणामबारे भने डिसेम्बर 2026 पुनरावलोकन गर्ने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बाढी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादनमा कमी आएको छ। त्यसले नेपालमा आन्तरिक नागरिक विद्युत माग व्यवस्थापनका लागि थप विद्युत आवश्यक पर्ने अवस्था सिर्जना

0: भएको छ।
1: भारतबाट रूपन्दे स्थित बलबारी डिपोका लागि ल्याउँदै गरेको पेट्रोलियम पदार्थ चोरी गर्न खोजेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले आज भैरवा स्थित सराफ आयल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बलबारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आयल सेन्टरमा पुगेका थिए। करिब 10 बजे प्रहरीले छापा मार्दा लु 2 ख 15 44 र लु 1 ख 6504 नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देले जनाएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
3: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छे। अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
4: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
5: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्य नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल, जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुक्रो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्य नानी बाबु पसल, इटहरिनौ विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98524850।
6: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
5: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
6: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
4: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा, पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा।
5: हाम्रा 24 घण्टा सेवाहरू,
4: बिरामी जाँच सेवा,
5: आकस्मिक उपचार सेवा,
4: डिजिटल एक्सरे सेवा,
5: दैनिक बिहान भिडियो एक्सरे सेवा, USC
4: 24 घण्टा ल्याब, फार्मेसी सेवा।
5: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह,
4: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म।
5: दैनिक प्रसुति तथा स्त्री रोग विशेषज्ञ सेवा, डाक्टर सीमा गुप्ता बिहान 8 बजे।
4: डाक्टर मिलन केसी हाट जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा, कोशी अस्पताल विराटनगरबाट।
5: दैनिक बालरोग विशेषज्ञ सेवा, डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म।
4: डाक्टर प्रविध गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा। सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली, इटहरी थाना अगाडि,
5: फोन नम्बर 025590988।
1: संस्थाका एटीएमबाट 100 रुपियाँको नोट वितरणको व्यवस्था मिलाउन निर्देशन दिएको हो।
0: नेपाल राष्ट्र बैङ्कले डिजिटल वित्तीय सेवा र फिनटेकको विकासका लागि 5 वर्षे रणनीति ल्याएको छ। केन्द्रीय बैङ्कले फिनटेक पूर्वाधारको विकास, प्रभावकारी नियमन तथा फिनटेक प्रणालीको विकास गर्ने लक्ष्य सहित रणनीति ल्याएको हो। केन्द्रीय बैङ्कको भुक्तानी प्रणाली विभागले नेपालमा भर पर्दो नवीन र समावेशी डिजिटल वित्तीय वातावरण निर्माण गर्ने योजना सहित डिजिटल वित्तीय सेवाका लागि फिनटेक रणनीति 2026-27, 2030-31 ढाँचा तयार गरेको छ। आर्थिक वर्ष 2026-27 देखि 2030-31 कार्यान्वयनमा आउने उक्त रणनीतिले डिजिटल वित्तीय सेवा र फिनटेक क्षेत्रको प्रवर्धन, नियमन र सुदृढीकरण गर्दै दिगो आर्थिक विकासमा योगदान पुर्याउने लक्ष्य रहेको केन्द्रीय बैङ्कले जनाएको छ। रणनीतिले सुरक्षित, विश्वसनीय, समावेशी, नवप्रवणात्मक डिजिटल वित्तीय प्रणालीको परिकल्पना गरेको छ। यसले वित्तीय पहुँच र प्रयोगको दायरा बढाउँदै जिम्मेवार फिनटेक सेवालाई प्राथमिकता दिनेछ।
1: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज शेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। आजका दिन बजार परिसूचक नेप्से 48.57 अङ्क 1.87% बढेको छ। यो वृद्धिपछि नेप्से परिसूचक 2633 अङ्कमा कायम भएको छ। नेप्सेको आजको अङ्क भदौ 1 यताकै उच्च हो। अघिल्लो दिन अर्थमन्त्री सोनी मुवागले पुँजीगत लाभकर हालको भन्दा आधा घटाउनेतिर बजार सुधारको कार्ययोजना सार्वजनिक गर्नुभएको थियो, जसले गर्दा कारोबार खुलेदेखि नै आज लगानीकर्तामा हौसला मिलेको थियो।
0: अब विदेशका खबर। साउदी अरेबियाको ऊर्जा पूर्वाधारमा आक्रमण भएपछि साउदीको इस्ट वेस्ट पाइपलाइन बन्द भएको छ। यसका कारण आपूर्तिमा अवरोध आउने देखिएको छ। यही कारण आज अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। खाडी क्षेत्रमा जल यातायातको जोखिम कम गर्ने प्रयासमा पनि अन्योल सृजना भएको छ। अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रूडको मूल्य प्रति ब्यारेल 1.37 डलर अर्थात 1.3% बढेको छ। यसको मूल्य प्रति ब्यारेल 107.05 डलर पुगेको छ। अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य पनि 1.53 डलर अर्थात 1.51% बढेको छ। यसको मूल्य प्रति प्याकेट 102.92 डलर पुगेको छ। अघिल्लो कारोबारमा पनि दुवैको मूल्य 1% भन्दा बढीले बढेको थियो। यमनका इरान समर्थित हुती विद्रोहीहरूले साउदी अरेबियामा नयाँ आक्रमण गरेका छन्। खाडीका अरब राष्ट्रहरूले इरानसँगको वार्ता स्थगित गरेका छन्। यसले मध्यपूर्वको द्वन्द अझ फैलिन सक्ने चिन्ता बढाएको छ।
1: विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर उच्च रहेपछि दक्षिण कोरियाको अगस्त महिनाको निर्यातमा उल्लेख्य वृद्धि भएको छ। दक्षिण कोरियाको निर्यात परिमाण सूचकाङ्क अगस्तमा अघिल्लो वर्षको सोही तुलनामा 25.9% बढेको केन्द्रीय बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ। यता रूस युक्रेन युद्धका कारण नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढ़िरहेको अवस्थामा नेटोका लडाकु विमानले लिथुआनियाको हवाई क्षेत्रमा प्रवेश गरेको एक ड्रोन खसालेका छन्। राष्ट्रपति गीतानास नौसेदाले आज विज्ञप्ति जारी गर्दै रूसले युक्रेन विरूद्ध सैन्य कार्यवाही तीव्र बनाइरहेकाले क्षेत्रीय सुरक्षाका लागि यस्तो तयारी महत्वपूर्ण भएको बताएका छन्।
0: अब खेल खबर। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गोर्खाजले खरिद गरेको छ। वार्नर काठमाडौँ गोर्खाजमा जोडिएसँगै नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूलो नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु पेलिसले क्रमशः कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्।
1: एसियाली फुटबल महासंघ साफले बंगलादेशमा नोभेम्बर 5 देखि साफ च्याम्पियनशीपको तालिका सार्वजनिक गरेको छ। आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै भारत र पाकिस्तान बीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको हो। प्रतियोगितामा सहभागी 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ, जसको समूह एमा बंगलादेश श्रीलंका र भूटान छन् भने समूह बीमा भारत मालदिव्स र पाकिस्तान छन्। तालिका अनुसार समूहचरणका खेल नोभेम्बर 11 हुनेछन् भने 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ। नोभेम्बर 17 फाइनल खेल हुनेछ। तालिकामा साफले नेपालले सहभागिता सुनिश्चित भए तालिका पुनः परिमार्जन गर्ने भन्दै नोभेम्बर 4 देखि प्रतियोगिता शुरू गर्ने सम्भावना पनि व्यक्त गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
0: लिपुले काला पानी लिम्पिया धुरा समेटिएको नेपालको नक्सा साझा राष्ट्रिय संकल्प भएको परराष्ट्र मन्त्री खनालको भनाई। नागरिक उड्डयन प्राधिकरणलाई 2 निकायमा विभाजन गर्ने विधेयकको तयारी। आइतबारको सार्वजनिक विधा कटौती गर्न माग।
1: मकवानपुर इन्द्र सरोवरमा इभी गाड़ी दुर्घटना 4 जनाको मृत्यु 4 जना घाइतेको अवस्था गम्भीर। बाढ़ीमा ज्यान गुमाएर पहिचान भएका सब परिवारलाई हस्तान्तरण गर्न आग्रह। कृष्णवीरमा ट्र्याक खोल्ने काम सम्पन्न। असोज 1 गतेदेखि 2 तर्फी यातायात सञ्चालन हुने।
0: संस्थापन पछाडि गर्न लागेको महाधिवेशनमा भाग नलिन देउबाको अपील। मुख दर्शक भएर नबस्ने। देउबा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगन थापातिर। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति।
1: लिथुआनियामा नेटोले ड्रोन खसाल्यो। साउदी अरबका ऊर्जा संरचनामा आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो। दक्षिण कोरियाको निर्यातमा उल्लेख्य वृद्धि।
0: र साफ च्याम्पियनसिपको उद्घाटनमा भारत पाकिस्तान भिड्दै नेपालले खेल्ने भए तालिका फेरिने। नेपाल प्रिमियर लिगको तेस्रो संस्करण अझै विशेष हुने। अस्ट्रेलियन सुपरस्टार डेभिड काठमाडौँ गोर्खाजबाट खेल्ने पक्का।
1: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
1: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1,00,000 सुरु।
1: झन्झटमुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
2: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 9852075472, 9010247474,
2: 9747472, 9520594141।
0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै, यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
2: फेर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
2: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गो टिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
2: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर इटहरी छ पश्चिम लाइन टेम्पो स्ट्यान्ड उत्तरपट्टि। फोन नम्बर 0525-584-088।
3: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
4: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
3: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी। फोन नम्बर 0525-583-441।
4: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।

0: ओहो, मेरो दाँत
1: के भयो? भाँच्यो?
0: हैन, हिजोदेखि दुखेको, आज त झन् गाह्रो पार्यो।
1: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
0: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
1: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
2: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
3: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
2: फोन नम्बर 0525-583-561-582-341।
1: होइन औ दिदी, रातभरि घरमा के को हल्ली खल्ली सुनिराथे त?
0: के हुनु नि भाइ, ससुराबार ढाड दुखेर लखतरान हुनु भएको महिनौ भइसक्यो। राति झन् साह्रो हुनुभयो। खै के गर्ने गर्ने, जति दबाई गर्दा नि हुँदैन। अब एकपल्ट काठमाडौँतिरै लैजानु पर्ला उपचार गर्न।
1: ए दिदी, पनि काठमाडौँ जानै पर्दैन नि। इटहरीकै पञ्चकोशी मेडिकलमा बेर अस्पताल काठमाडौँका वरिष्ठ स्पाइन सर्जन डाक्टर गौरव राज ढकाल आउनुहुन्छ त।
0: ए हो र, फेरि रगत कहाँ जाँच्नु, एक्सरे कहाँ गर्नु?
1: दिदी, तपाईँ त पञ्चकोशी मेडिकल जानु नै भएको छैन कि क्या हो? त्यहाँ त विराटनगर, काठमाडौँ, धरानदेखिका डाक्टरहरू आउँछन्। रगत, दिसा पिसाब जाँच्ने, एक्सरे गर्ने, भिडियो एक्सरे, इसिजी, इको लगायत धेरै सेवाहरू पो छन् त। डाक्टर पनि सबै रोगका विशेषज्ञहरू आउँछन्। बरु यो नम्बरमा फोन गर्नु त।
3: सम्पर्क पञ्चकोशी हेल्थ सर्भिस सेन्टर प्राली, इटहरी 6 सुनसरी। फोन नम्बर 0525-583-7974-9820-75-5461।
4: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक, मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520-29373, 98036-41281।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: विगत 12 एउटै नाम पूर्वाञ्चल गोर्खा सिक्युरिटी सर्भिस प्राली
2: हो। बैंक, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन्। विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सिक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
1: फ्याक्ट्री तथा घरैसी कामका लागि इमानदार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
2: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशरुकी लायन्स क्लब छेउमा रहेको पूर्वाञ्चल गोर्खा सिक्युरिटी सर्भिस प्रालीमा।
1: प्रोप्राइटर डम्बर बहादुर बस्नेत, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
2: फोन नम्बर 0255882798942453 र 97138007053।
3: जब अवस्था गम्भीर हुन्छ त्यस बेला चाहिन्छ विशेष उपचार, हेरचाह र निरन्तर निगरानी। विराट नर्सिङ होमको सुविधा सम्पन्न आइसियु सेवा, अनुभवी दक्ष चिकित्सक र समर्पित टिम सहित 24 घण्टा बिरामीको साथमा। विश्वास गर्नुहोस्, हामी प्रत्येक जीवनको सुरक्षामा प्रतिबद्ध छौँ। विराट नर्सिङ होम, धरान रोड, विराटनगर 2। फोन 0121514 5710042 र हेल्पलाइन नम्बर 9709024184।

शान्ति समृद्धि र स्वरोजगारका लागि सञ्चार अभियान. नमस्कार, म मनोज दाहाल. यो समय हो प्राइम न्युजको. प्राइम न्युजको सुरुमा मेन न्युज. सरुवा भएका कर्मचारीलाई रमना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब वसुल्ने सरकारको परिपत्र. भोलिदेखि भारतबाट थप 60 बुलेट ग्यास ल्याइने, एक हप्तामा अभाव हट्ने उद्योग मन्त्रीको दावी. संस्थापनको महाधिवेशनमा भाग नलिन देउबाको अपिल, भने मुखदर्शक भएर बस्दिन. बाढी पीडितलाई कोशी प्रदेश मन्त्री परिषदका सदस्यले 7 दिनको पारिश्रमिक दिने. र एनपिएलमा अहिलेसम्मकै ठूलो अनुबन्ध, काठमाडौँ गोर्खा वानर. सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीहरूलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै मन्त्रालय, आयोग, सचिवालय, 7 प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तह गरेको छ. अहिले सरुवा भएका कर्मचारीहरूलाई निकै कार्यालय नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरिएको छ. मन्त्रालयले आज एक परिपत्र जारी गर्दै निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिककै कार्यालयबाट तलब भत्ता भुक्तानी गरीमा रमना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो त भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने व्यवस्था रहेको जनाएको छ. सरकारले भारतबाट दैनिक 160 बुलेट ग्यास आयात गर्ने भएको छ. अहिले भएको अभाव टार्नका लागि ग्यासको आयात बढाउन लागि उद्योग मन्त्री दीपक शाहले बताएका छन्। यसअघि दैनिक करिब 100 बुलेट ग्यास आयात हुने भए पनि भारतबाट औसत 90-95 बुलेट मात्रै नेपाल आइरहेको छ. त्यसमाथि श्री कृष्णवीरमा गएको पहिरोका कारण राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा ग्यास आपूर्ति थप प्रभावित बनिरहेको थियो. हाल मकवानपुर, चितवन, नवलपरासी, बारा र पर्सामा बुलेटबाट ग्यास रिफिल गरी सिलिन्डरहरू काठमाडौँ ल्याउने व्यवस्था मिलाइएको छ. नवनियुक्त उद्योग मन्त्री शाहले आज आयल निगममै गएर ग्यासको माग र आपूर्तिको अवस्था बुझेका थिए. मन्त्रीको निर्देशन अनुसार निगम

0: कर्मचारीहरूले भोटेको सी बाढी पीड़ितको राहत तथा पुनस्थापनाका लागि एक साताको पारिश्रमिक सहयोग गर्ने भएका छन्। मंगलबार बसेको मन्त्री परिषदको बैठकले मन्त्री परिषद सदस्य, पदाधिकारी तथा सचिवालयमा कार्यरत कर्मचारीहरूको सात दिनको पारिश्रमिक रकम सहयोग स्वरूप प्रदान गर्ने निर्णय गरेको छ। बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र प्रदेश सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा कामकाजका लागि खटाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाले जानकारी दिएका छन्। प्रदेश सरकार सञ्चालनका लागि नेकपा एमाले र नेकपा संयुक्त रूपमा तयार गरेको न्यूनतम साझा कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको मन्त्री शेर्पाले जानकारी दिएका छन्। नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। कारण विश्वचर्चित एक हाई प्रोफाइल खेलाडी एनपीएल तीनमा जोडिने भएका छन्। उनी हुन् अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नर। क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनरलाई काठमाडौँ गोर्खाजले खरिद गरेको छ। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनपीएलमा जोडिने अहिलेसम्मकै ठूलो नाम हो। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाब डु प्लेसिसले क्रमशः कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्। टी ट्वेन्टी क्रिकेटमा वार्नर उनीहरूभन्दा पनि माथिल्लो श्रेणीका खेलाडी मानिन्छन्। काठमाडौँ गोर्खाजले मंगलबार सामाजिक सञ्जाल मार्फत एक भिडियो सार्वजनिक गर्दै वार्नरलाई स्वागत गरेको छ। र झण्डै एक वर्षदेखि अमेरिकामा रहेका कलाकार जोडी सीताराम कटेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले त्यतैबाट कलाकारितामा पुनरागमन गरेका छन्। उनीहरूले नेपाली दर्शकका लागि अमेरिकाबाटै पठाएको कोसेली हो कमेडी श्रृङ्खला मत मर्छु कि क्या हो। धुर्मुस सुन्तली युट्युब च्यानलबाट गत शुक्रबार सार्वजनिक भएको पहिलो एपिसोडले दर्शकको बलियो साथ पाएको छ। यसलाई तीन दिनमै 5,25,000 भन्दा बढी पटक हेरिएको छ भने 1,000 भन्दा बढीले कमेन्ट गरेका छन्। कमेन्टमा अधिकांशले धुर्मुस सुन्तलीले देश बाहिरबाटै भए पनि अभिनयलाई निरन्तरता दिएकोमा खुसी व्यक्त गरेका छन्। ब्रेकको पालो ब्रेकपछि अनलाइनमा राखिएका विभिन्न समाचारमूलक सामग्री सहित उपस्थित हुनेछौ।
1: ओहो, अनि केटोले त नयाँ फिनिस भयो आलेछ। अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: आहा, यसिनी भित्र आएछ। अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: लो, यो त वासिङ मेसिन। अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: अनि जम्मै सामान त्यहीबाट?
2: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0252584001।
5: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैचा मोरङमा जेसीबी, कमाई, महेशकर्स, डुसान लगायतका सम्पूर्ण पार्ट्सहरू मात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
3: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। दाँती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
5: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ। प्रोप्राइटर शरद भण्डारी। 98 5 20 57 2 91, 98 0 10 44 2 91।
3: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
5: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
3: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
5: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
3: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली इटहरी 8 विराटनगर लाइन विराटनगर जाने बस स्टेन्ड छेउ।
6: फोन नम्बर 0525776644 मोबाइल 9848220253 र 9807709720।
3: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तररा हासपोसामा पनि।
7: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसङ फसङ गर्दै?
8: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे, फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
7: ए, यति सानो कुरामा पिर्लिनु भएको तपाईँ? ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
8: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
7: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
8: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यही पाइने भयो, मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
7: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी 6 हटिया लाइनको पुलबाट 10 मिटर पूर्व एमाले पार्टी कार्यालयकै छेउमा छ। सम्पर्क नम्बर चाहिँ 9842234 हो।
0: ब्रेकपछि पुनः स्वागत छ। अब विभिन्न अनलाइनमा राखिएका प्रसङ्गहरू। आज रातोपाटी .com लाइसेन्स छपाई 2 महिनादेखि ठप्प, प्रदेशको ढिलाइले सेवाग्राही मार्कामा शीर्षकमा खबर राखिएको छ। 2 महिनाभन्दा बढी समयदेखि सवारी चालक अनुमति पत्र लाइसेन्सको छपाई कार्य ठप्प हुँदा देशभरका हजारौं सेवाग्राही चरम मार्कामा परेका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिन तयारीमा रहेका विद्यार्थीहरू समयमै लाइसेन्स नहुँदा ठूलो समस्यामा परेका छन्। संघीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र छपाई प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा यो अन्यल सृजना भएको हो। यातायात व्यवस्था विभागका अनुसार सवारी लाइसेन्स छपाई तथा वितरणको जिम्मेवारी अब पूर्ण रूपमा प्रदेश सरकारको माताहतमा गएको छ। संघीयताको मर्म अनुसार अधिकार हस्तान्तरण भएपछि गत साउन 1 गतेदेखि नयाँ पास भएका न तथा नवीकरणका लागि प्रक्रियामा रहेका लाइसेन्सको छपाई कार्य रोकिएको हो। विभागका निर्देशक केशव खतिवडाकले 7 वटै प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग औपचारिक सम्झौता गरेपछि मात्र लाइसेन्स छपाईको बाटो पूर्ण रूपमा खुल्ने स्पष्ट पारेका छन्। उनका अनुसार मध्य प्रदेशले यसअघि नै सम्झौताको प्रक्रिया अगाडि बढाइसकेको छ। बागमती लगायत अन्य प्रदेशको हकमा भने यातायात कार्यालयबाट ट्रायल पास गरेका र विदेश जाने अति आवश्यक सेवाग्राहीको फाइल क्रमशः प्रक्रियामा लगिएको छ। नयाँ प्रणाली र छपाई व्यवस्थापन पूर्ण रूपमा स्थिर तथा परिपक्व बन्न केही समय लाग्ने भए पनि अब कामले छिट्टै गति लिने विभागको अपेक्षा रहेको छ। चालु आर्थिक वर्षका लागि आवश्यक पर्ने नयाँ सम्झौता र प्रक्रिया पूरा नभएका कारण लाइसेन्स छपाईको कारण रोकिएको सुरक्षण मुद्रण केन्द्रले पनि स्वीकार गरेको बुझिएको छ भनेर आज लाइसेन्स छपाई 2 महिनादेखि ठप्प, प्रदेशको ढिलाइले सेवाग्राही मार्कामा शीर्षकमा यो खबर राखिएको छ। खबर रातोपाटी .com राखिएको। यसै गरी अनलाइन खबर .com आज देउबा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगनतिर शीर्षकमा पनि खबर राखिएको छ। नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेका छन्। 14 महाधिवेशनमा 13 पदाधिकारी मध्ये तत्कालीन संस्थापन पक्षबाट सभापति देउवा सहित 8 जनाले जितेका थिए। उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीहरू किशोर सिंह राठौर, भीष्मराज आङदम्बे, महालक्ष्मी उपाध्याय, डिना महेन्द्र यादव, फर्मुल्लाह मनसुर र उमाकान्त चौधरीले देउबा पक्षबाट जितेका थिए। केन्द्रीय सदस्यमा निर्वाचित भई मनोनित कोषाध्यक्ष बनेका उमेश श्रेष्ठ पनि तत्कालीन समयमा देउबा समूहमै रहेका थिए। श्रेष्ठ सहित पदाधिकारीको संख्या 14 जनाको रहेको थियो। 14 महाधिवेशनमा डाक्टर शेखर कोइरालाको प्यानलबाट उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन थापा, सहमहामन्त्री द्वय जीवन परियार र बद्री पाण्डे निर्वाचित भएका थिए। शेखर प्यानलबाट उपसभापतिको उम्मेद्वार बनेका धनराज गुरूङ निर्वाचित हुँदा देउबा पक्षबाट सोही पदका प्रत्याशी विजय गस्तार पराजित भएका थिए। महामन्त्रीका अर्का प्रतिस्पर्धी विश्वप्रकाश शर्माले अन्तिम समयमा प्रकाश मान सिंहसँग प्यानल बनाएर जितेका थिए। कार्यकारी पद महामन्त्रीमा देउबा पक्षबाट जित्न सकेनन्। गत महाधिवेशनमा देउबाले पूर्व महामन्त्री कृष्ण प्रकाश प्रसाद सिटौलासँग प्यानल बनाएका थिए। देउबा सिटौला प्यानलबाट महामन्त्री बनेका डाक्टर प्रकाश शरण महत र प्रदीप पौडेल महामन्त्रीमा पराजित भएका थिए। पन्ध्रौं महाधिवेशन नजिकैसँगै पूर्व सभापति देउबा समूह छोड्ने तत्कालीन पदाधिकारीहरूको संख्या बढेको छ। कंग्रेसले 16-19 असोजमा 15 महाधिवेशन गर्दैछ। विशेष महाधिवेशनलाई मान्यता नदिएर र संस्थापनले गर्न लागेको महाधिवेशन

संस्थापनका नेताहरूले सोमबार खड्कालाई भेटेका थिए। उक्त भेटघाटमा सहभागी कंग्रेस नेता श्याम घिमिरेले भने पूर्णबहादुर दाई महाधिवेशनमा भाग लिनुहुन्न, महाधिवेशन गर्ने कुरामा उहाँको समर्थन छ। विशेष महाधिवेशनको विपक्षमा रहेका र हाल संस्थापनले तोकेको महाधिवेशनको प्रक्रियामा भाग लिने पूर्व केन्द्रीय सदस्यहरूको संख्या 40 बढी रहने नेता घिमिरेले जानकारी दिएका छन्। असोज 3 र 4 गते हुने होडा अधिवेशनका लागि आफू गृह जिल्ला सुन्दुली जान लागेको समेत घिमिरेले जानकारी दिएका छन्। 14 महाधिवेशनमा झिनो मतान्तरले उपसभापतिमा निर्वाचित धनराज गुरूङ समेत संस्थापनले तोकेको महाधिवेशनमा भाग लिने मनस्थितिमा रहेको स्याङ्जाका कांग्रेस नेताहरूले बताएका छन्। गुरूङले गत महाधिवेशनमा डाक्टर शेखर कोइरालाका प्यानलबाट उपसभापति पदमा जितेका थिए। विशेष महाधिवेशनको विपक्षमा रहेका गुरूङले सदस्यता अध्यावधि गरिसकेका छन्। स्याङ्जाका एक नेताले भनेका छन् धनराज दाई महाधिवेशनमा आउन इच्छुक हुनुहुन्छ, उहाँले समूहका नेता शेखरको निर्णय गर्नु भएको छ। गत महाधिवेशनमा देउबा सिटोला प्यानलबाट महामन्त्रीको उम्मेद्वार बनेका प्रदीप पौडेल र गत पुष अन्तिम साता भएको विशेष महाधिवेशनबाट खुलेका थिए र महामन्त्री समेत बनेका थिए। महामन्त्री पौडेलले क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजक बनेर सदस्यता टुङ्ग्याएका छन्। महामन्त्री पौडेल विधान संशोधन मस्यौदा समितिको संयोजक समेत बनेका छन्। कंग्रेसले महाधिवेशन समावेशिताका आधारमा सहमहामन्त्रीहरू निर्वाचित गर्ने व्यवस्था गरेको छ। गत महाधिवेशनमा 8 सहमहामन्त्रीमध्ये 6 जनाले देउबा पक्षबाट जितेका थिए। हाल सहमहामन्त्रीमध्ये 2 जनाले मात्र निर्णय गरिन नसकेको नेताहरूले जनाएका छन्। आदिवासी जनजाति क्लस्टरबाट देउबा समूहबाट सहमहामन्त्री निर्वाचित भीष्मराज आङ्गम्बे हाल संस्थापन पक्षमा छन्। उनी प्रतिनिधि सभामा संसदीय दलका नेता समेत रहेका छन्। महिला क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित महालक्ष्मी उपाध्याय डिनाले उपसभापति थापा नेतृत्वको सभापति थापा नेतृत्वको महाधिवेशनमा भाग लिने भएकी छन्। पूर्व उपसभापति खड्कासँग परामर्श गरेर उनी महाधिवेशन उन्मुख भएकी हुन्। कंग्रेसका 31 जना नेताहरूले संयुक्त वक्तव्य निकाल्ने कार्यमा डिनाले नेतृत्वदायी भूमिका खेलेकी थिइन्। मुस्लिम क्लस्टरबाट सहमहामन्त्री बनेका फर्मुल्लाह मन्सुर विशेष महाधिवेशनको अगुवाई गर्ने मध्येका एक नेता हुन्। पूर्व संस्थापनले तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासित गर्दा मन्सुरलाई पनि पदमुक्त गरेको थियो। मधेसी क्लस्टरबाट देउबा पक्षबाट सहमहामन्त्रीमा निर्वाचित महेन्द्र यादव अहिले संस्थापन पक्षमा लागेका छन्। गत चुनावका उम्मेद्वार समेत बनेका यादवले तत्कालीन महामन्त्री थापालाई काउन्टर दिने गरी चुनावपछि महाधिवेशन गर्ने प्रस्ताव त्यस बेला केन्द्रीय समिति बैठकमा ल्याएका थिए। सभापति थापाले चुनावपछि 19 जना केन्द्रीय सदस्य मनोनित गर्दा यादव पनि परेका थिए। दलित क्लस्टरबाट सहमहामन्त्री निर्वाचित नेता डाक्टर शेखर कोइरालाका विश्वासपात्र जीवन परियार हाल संस्थापन पक्षमा रहेका छन्। स्थानीय तहका निर्वाचनमा पार्टीले बनाउने उम्मेद्वारको अध्ययन गर्न गठित निर्वाचन ब्यूरोमा परियार उपप्रमुख छन्। साथै महामन्त्री पौडेल संयोजक रहेको विधान संशोधन समितिमा समेत परियारले जिम्मेवारी पाएका छन्। खसार्यबाट सहमहामन्त्रीमा देउबा पक्षबाट निर्वाचित किशोर सिंह राठौर हाल उक्त समूहमा छैनन्। देउबा पक्षले गरेको राष्ट्रिय भेलामा राठौर सहभागी भएनन्। पूर्व संस्थापनले गरेको प्रदेश भेलामा राठौर देउबा पक्षकै नेताहरू विरूद्धमा खनिएका थिए। देउबा पक्षले लुम्बिनीमा गरेको भेलामा बोल्दै राठौरले सदस्यता अध्यावधि गर्ने बताएका थिए। साथै आफू नयाँ पार्टी खुलाउने पक्षमा नरहेको अडान व्यक्त गरेका थिए। त्यसबेला राठौरले भनेका थिए क्रियाशील सदस्यता अध्यावधि गरेको छैन, अब गर्छु, सके राजनीति गर्छु, नसके आलु खेती गर्छु। नेता शेखरको प्यानलबाट पिछडिएको भूगोल क्लस्टरबाट सहमहामन्त्री निर्वाचित बद्री पाण्डेले महाधिवेशनमा भाग लिने नलिने निर्णय लिइसकेका छैनन्। नेता शेखरले गर्ने निर्णयका लागि पाण्डे प्रतीक्षा गरिरहेका बुझिएको छ। पाण्डे अनिर्णय रहँदै गर्दा उनले पराजित गरेका सहमहामन्त्री उम्मेद्वार जीवन बहादुर शाही भने संस्थापनतर्फ लागेका छन्। देउबासँग अहिले पूर्व पदाधिकारी उमाकान्त चौधरी मात्रै छन्। 14 महाधिवेशनमा देउबा समूहबाट थारू क्लस्टरबाट जितेका उमाकान्त चौधरी बाहेक अन्य पदाधिकारीहरू हाल पूर्व संस्थापनमा छैनन्। नेता सेटौला निकट चौधरी संस्थापन इतरको छुट्टै महाधिवेशनको पक्षमा छन्। केन्द्रीय सदस्य निर्वाचन भई देउबाले कोषाध्यक्षमा मनोनित गरेका उमेश श्रेष्ठ हाल सभापति गगन थापा नेतृत्वको कार्य समितिमा कोषाध्यक्ष नै रहेका छन्। विशेष महाधिवेशनपछि श्रेष्ठले देउबा समूह छाडेका थिए। पूर्व पदाधिकारीहरू आफ्नो समूहमा बचाउन नसकेको पूर्व संस्थापनले प्रदेश सभापतिहरू समेत टिकाउन सकेन। कोशी, मधेस, बागमती, कर्णाली र सुदूरपश्चिममा देउबा पक्षका सभापतिले जितेका थिए। हाल सुदूरपश्चिम वीरबहादुर बलायर बाहेक अन्य सबै पूर्व संस्थापनहरू छोडे

जिल्ला सभापतिमा पनि पूर्व संस्थापनले आफू पक्षधारलाई जोगाउन सकेन। देउबा पक्षले गरेको राष्ट्रिय भेलामा 10 जिल्लाका सभापति मात्रै सहभागी भएका थिए। गत महाधिवेशनमा बहुसंख्यक जिल्ला सभापति देउबा पक्षबाट जितेका थिए भनेर आज अनलाइन खबर .com देउबा पक्षबाट जितेका अधिकांश पदाधिकारी गगनतिर शीर्षकमा यो खबर राखिएको छ। अनलाइनमा राखिएका यिनै प्रसङ्ग सँगसँगै हामी प्राइम न्युजको अन्त्यमा आइसकेका छौँ। अन्त्यमा मेन न्युज पुनः एकपटक। सरुवा भएका कर्मचारीलाई रमना नदिए कार्यालय र लेखा प्रमुखबाटै तलब वसुल्ने सरकारको परिपत्र। भोलिदेखि भारतबाट थप 60 बुलेट ग्यास ल्याइने, एक हप्तामा अभाव हट्ने उद्योग मन्त्रीको दावी। संस्थापनको महाधिवेशनमा भाग नलिन देउबाको अपिल भने मुख दर्शक भएर बस्दिन। बाढी पीडितलाई कोशी प्रदेश मन्त्री परिषदका सदस्यले 7 दिनको पारिश्रमिक दिने। र एनपीएलमा अहिलेसम्मकै ठूलो अनुबन्ध, काठमाडौँ गोर्खाजले भित्र्यायो वार्नर। हस्त, अहिलेलाई प्राइम न्युजको समय सकियो। मनोज बिदा हुन्छु, नमस्कार।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: मामु, भोलि मेरो साथीको बर्थडे छ, के गिफ्ट लानु?
2: छोरीको बेस्ट फ्रेन्डको बर्थडे भोलि, गिफ्ट लाने भन्दै छ, अनि छोरालाई एक जोड लुगा र चप्पल पनि किन्नु छ। म एक्लै कता कता पो भ्याउनु?
3: मेरो छोरा छोरीको लागि पनि कस्मेटिकका सामान, जुत्ता चप्पल, खेलौना पनि किनिदिनु छ। यी सबै सामान एउटै पसलमा पाएदेखि कति सजिलो हुन्थ्यो।
4: तपाईँ पनि यस्तै सोचिरहनु भएको छ भने इटहरी विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि रहेको छ आराध्या नानी बाबु पसल। यहाँ गिफ्ट आइटमहरू, नानी बाबुको लागि लुगा चप्पल जुत्ता, कस्मेटिकका सामानहरू, खेलौनाहरू, स्ट्रोलर, कुकुरो, साइकल, रिडिङ टेबल र नानी बाबुहरूको लागि सोफा पनि पाइन्छ। आराध्या नानी बाबु पसल, इटहरी 9, विराटनगर लाइन राधा कृष्ण मन्दिर अगाडि। सम्पर्क नम्बर 98520 48 510।
2: यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरायसी सामान पाउने भएपछि म त ढुक्क भए।
5: ए हो र, के पाइँदो रहेछ कानामा?
2: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरायसी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
5: अब त साह्रै सजिलो भयो।
4: बागमती ब्रान्डको प्रदेश नम्बर 1 कै सुनसरी जिल्लामा आधिकारिक विक्रेता काना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12, सुनसरी, विराटनगर लाइन। टेलिफोन नम्बर 025-590-211, मोबाइल नम्बर 98-520-63-76-7।
6: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बाथ र युरिक एसिडका लागि युक्तादि चूर्ण।
4: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1, नयाँ पाटी, काठमाडौँ। फोन नम्बर 01-43-89-0131। इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन टेङ्ग्रा पुलबाट हटिया जाने बाटो। प्रोप्राइटर वैद्य शङ्कर थापा। फोन नम्बर 98-520-57-190-98-070-18-6-99।
7: बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल, किन चिन्ता गरेको? त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
8: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर। 98-420-24-217, 98-420-24-217।

0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ? तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन।
1: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर वान टाइल्स कम्पनी कजुरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी एक हलगडा सुनसरीमा छ।
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स। यहाँ राजस्थानको मार्बल, ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ।
1: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम ए क्लास मार्बल एन्ड टाइल्स इटहरी एक हलगडा सुनसरी। सम्पर्क नम्बर 98162 96 122, 98425 65 286।
2: नयाँ मोबाइल फोन किन्नु पर्ने, फेरि यति बेलै पैसा पनि छैन, के गर्ने होला?
3: केही गर्नै पर्दैन, इटहरी विराटनगर लाइनमा रहेको श्रेष्ठ मोबाइल सेन्टरमा जाने,
4: त्यहाँ 40% डाउन पेमेन्ट गरेपछि बिना ब्याज कम्पनीकै रेटमा विभिन्न ब्रान्डका मोबाइल फोन किस्ताबन्दीमा पाइन्छ। नयाँ मोबाइल फोन ल्याउने चलाउने,
2: ओहो गजबको अफर आएछ त।
4: त्यति मात्रै होइन, विभिन्न ब्रान्डका मोबाइल फोनका सम्पूर्ण सामग्री, पुरानो मोबाइल दिएर पैसा थपेर नयाँ मोबाइल लान पाइने, सेकेन्ड ह्यान्ड एन्ड्रोइड र आइफोन पनि यहाँ पाइन्छ।
5: थप जानकारीका लागि श्रेष्ठ मोबाइल सेन्टर इटहरी विराटनगर लाइन राधाकृष्ण मन्दिर अगाडि, मोबाइल नम्बर 98425 480 32, 98185 786 756। याद गर्नुहोस्, यहाँ सबै ब्रान्डका मोबाइल फोनहरू मर्मत पनि गरिन्छ।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
2: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।

0: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
1: हो। ब्याङ्क, उद्योग, विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर, दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू,
0: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ।
1: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस्। इटहरी 5 सुनसरी पशरुकी लाइन्स छेउमा रहेको पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्रालीमा।
0: प्रोप्राइटर डम्बर बहादुर बस्ने, कार्यकारी प्रमुख रुद्रराज शर्मा।
1: फोन नम्बर 0255-8272-9842-4042-53 र 0973-800-7353।
2: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
3: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स?
2: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98522-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।
1: व्यापारिक हब बन्दै गएको इटहरी चोकबाट 3 किलोमिटर पूर्व अब सुन्दर हरैसा मोरङमा जेसीबी, कमात्सु, हुन्डाई, महेन्द्र केस, एस्कॉर्ट्स, डुसान लगायतका सम्पूर्ण हेभी इक्विपमेन्ट्सका पार्ट्सहरू सुपथ मूल्यमा पाउने एकमात्र ठाउँ सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स।
0: साथै यहाँ दक्ष प्राविधिकहरू पनि उपलब्ध छन्। धाती र सर्भिसिङको उच्च गुणस्तरीय सामानहरू पनि पाइन्छ।
1: सम्पर्क सगरमाथा अर्थ मुभिङ स्पेयर पार्ट्स, सुन्दर हरैचा मोरङ। प्रोप्राइटर शरद भण्डारी। 98522-57291, 98010-44291। उमेर सँगै अनुहारमा देखिने रेखाहरूलाई कम गर्न वा भनौ जवान एवं ताजगीपूर्ण अनुहारलाई प्राप्त गर्नका लागि एस्थेटिक क्लिनिक सञ्चालनमा आइसकेको छ। निधार, गाला तथा आँखाका वरिपरि देखिने चाउरीपनलाई कम गर्न चाहनुहुन्छ भने नवदृष्टि आई हस्पिटलको एस्थेटिक क्लिनिकको नम्बर 98626-33964 सम्पर्क राख्नुहोस्। नवदृष्टि, स्वास्थ्य आँखा, सुन्दर संसार।

0: Dhori FM 92.5.
1: स्टुडियो टाइम यति बेला 8 बजेको छ. इट्स 8 o'clock.
2: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
3: अहिले तपाईँ इटरी एफएम सुन्दै हुनुहुन्छ. इटरी एफएममा अब प्रसारण हुँदैछ नेपाली रेडियो नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाली खबर.
4: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार. काङ्ग्रेस 15 महाधिवेशनमा होमियो अधिकांश नेता गगन थापातिर देउबा पक्षीय नेताहरू आत्तिए, गल्ती भएको स्वीकार.
5: पार्टीको एकता त गर्नुपर्ने रहेछ कि क्या हो भन्ने चाहिँ महसुस भएको छ, तर अकालिएको र चिन्तित भएको पनि मैले पाएको छु.
6: सबै नेताहरू सहभागी हुनुहुनेछ, यसमा कोही छुट्नु हुँदैन होला भन्ने मलाई विश्वास छ.
7: महाधिवेशनमा सहभागी त अब थप निर्णय रूपमा
8: आउने र सुन्दैनन् भने हामीले के गर्ने भन्नुहोस् त? हामीले त आफ्नो लाइनमा त उभिनु पर्यो कि परेन.
4: ग्यास आपूर्ति प्रणाली तत्कालै सहज बनाउने सरकारको दावी, रासोपाका सांसद खगेन्द्र सुनवारले भदौ 26 गते बोलेका शब्द रेकर्डबाट हटाउन सभामुख करियालको निर्देशन. रवि लामिछानेले बोलाए शीर्ष नेतृत्व सहितको सर्वदलीय बैठक. मकवानपुरको इन्द्र सरोवरमा इभी दुर्घटना, 4 जनाको मृत्यु, 4 घाइतेको गम्भीर अवस्थामा उपचार जारी. कृष्ण भीरमा ट्र्याक खोल्ने काम सम्पन्न. बंगलादेशमा शेख हसिनाको पार्टीका 7 शीर्ष नेतालाई मृत्युदण्डको सजाय. साथमा प्रमुख खबर संक्षेप. नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा.

0: एलजीले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घडीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513 1766, गजुरी शाखा सम्पर्क 98513 1867, धुम्चे शाखा सम्पर्क 98513 1766, कल सेन्टर 015-7-21-165, टोल फ्री नम्बर 1660-1-11-11-0, इमेल kathmandu.ro@advl.gov.np। तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो, यो कठिन समयमा हामी तपाईँको साथमा छौँ। कृषि विकास बैंक लिमिटेड।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपाली काङ्ग्रेस 15 महाधिवेशनमा होमिएको छ। काङ्ग्रेसले आगामी असोज 16-19 गतेसम्म 15 महाधिवेशन गर्दैछ। विशेष महाधिवेशन र 14 महाधिवेशनबाट निर्वाचित नेतृत्व एकबद्ध भएर पार्टीको नियमित 15 महाधिवेशनमा होमिएको हो। असोज 3 र 4 गते वडा अधिवेशन गर्ने तयारी पनि अन्तिम चरणमा पुगेको छ। अब छिटफुट बाहेक अधिकांश नेता कार्यकर्ता महाधिवेशनमा उत्साहित भएर लागेका छन्। 14 महाधिवेशनबाट निर्वाचित पूर्व सभापति शेरबहादुर देउवा बाहेक अधिकांश पदाधिकारी र सदस्यहरू नियमित महाधिवेशनमा होमिएपछि संस्थापन पक्ष उत्साहित देखिएको छ। अब महाधिवेशनको मिति सार्न नसकिने काङ्ग्रेसले स्पष्ट पारेको छ। प्रवक्ता देवराज चालिसेले काङ्ग्रेसलाई बलियो बनाउने अभियानमा कोही नेता नछुट्ने विश्वास व्यक्त गर्नुभएको छ।
4: मलाई लाग्छ, मलाई विश्वास के छ भने यसमा नेपाली काङ्ग्रेसलाई माया गर्ने अग्रज नेतादेखि लिएर समर्थकहरू सबै थरी मान्छेहरू जसले पार्टीको भविष्य र यसको हितलाई आत्मसात गर्नु छ, मजबुतीमा विश्वास गर्नु छ, भोलिको भविष्य काङ्ग्रेसको मजबुतीमा छ भन्ने विश्वास गर्नु छ, यसलाई बलियो बनाउने क्रममा, एकता बनाउने क्रममा सबै नेताहरू सहभागी हुनुहुनेछ। यसमा कोही छुट्नु हुँदैन होला भन्ने मलाई विश्वास छ।
3: काङ्ग्रेसको 15 महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिका अधिकांश पदाधिकारीहरू संस्थापन पक्षमा खुलेका छन्। 15 महाधिवेशन नजिकैसँगै पूर्व सभापति देउवा समूह छोड्ने तत्कालीन पदाधिकारीहरूको संख्या पनि बढेको छ। विशेष महाधिवेशनलाई मान्यता नदिने र

0: कोइराला आत्तिनु भएको छ। नेता कोइरालाले काङ्ग्रेसको नाम लिएर आफूहरूको अस्तित्वको रटान लगाउनु भएको छ।
1: कुनै समूह चोटिन्छ भने हामीले के गर्न सक्छौ? वार्ता बाहेक हाम्रो कुनै समाधान छैन। उनीसँग वार्ता गरेर मूल बाटोमा हामी उनलाई स्वागत गर्न चाहन्छौँ, एकताबद्ध हामी अगाडि बढ्न चाहन्छौँ, किनभने 15 महाधिवेशन अत्यन्त महत्वपूर्ण हो। यसले दिशा दिन्छ, भविष्यको दिशा दिन्छ, नेपालको राजनीतिको दिशा दिन्छ। त्यसैले हामी एकदम गम्भीर छौँ। त्यो उहाँको तर्कले मात्र कहाँ पुग्छ, हाम्रो तर्क पनि त सुन्नु पर्यो। हामीले त कतिचोटि भन्यौँ एकताबद्ध हामी जाउँ भनेर, वार्ता गर्न आउनुहोस् भनेर, उहाँसँग मात्र होइन गगनजीसँग पनि भन्यौँ, विश्व प्रकाशसँग पनि भन्यौँ। अब उनीहरू सुन्दैनन् भने हामीले के गर्ने भन्नुहोस् त? हामीले त आफ्नो लाइनमा त उभिनु पर्यो कि परेन, भविष्य हेर्नु पर्यो कि परेन, नेपाली कङ्ग्रेसको भविष्यलाई सुरक्षित पार्नु पर्यो कि परेन, यो हाम्रो कानमा ठुलो जिम्मेवारी हो।
0: काङ्ग्रेसका पूर्व सभापति देउवाले पनि संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मुखदर्शक भएर नबस्ने धम्की दिनुभएको छ। अधिकांश नेताहरूले छोडेर लगभग एक्लै पढ्नुभएका देउवाले विशेष महाधिवेशनको वैधता सम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा त्यसको अन्तिम निरूपण नहुँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु विधि विधान तथा कानूनी सिद्धान्त विपरीत हुने दावी गर्नुभएको छ। जेएनजी आन्दोलनपछि पार्टी राजनीतिबाट सन्यास लिएको घोषणा गर्नुभएका देउवा सिङ्गापुरमा उपचार गरेर फर्किएपछि काङ्ग्रेस विभाजन गरेर शक्ति हत्याउने दाउमा लाग्नु भएको छ। तर उहाँ पक्षीय नेताहरूले नै क्याम्प चेन्ज गरेका छन्। उनीहरूले यसअघि भएको गल्ती स्वीकार गरेका छन्। समय हुँदासम्म घुर्की लगाएर बसेका देउवा पक्षीय नेताहरू यति बेला भने आत्तिएको नेता मिन विश्वकर्माले बताउनुभयो।
2: हामीले पनि चाहेर नचाहेर के गल्ती गर्यौँ भने समय रहँदाखेरि वास्ता नगर्ने र समय सकिँदै गएपछि मेहनत गर्ने जुन हाम्रो प्रणाली भयो, हामी विद्यार्थी कालदेखि नै त्यस्तै गरी नै आयौँ। समय वर्षभरि नपढ्ने, परीक्षाको रुटिन निस्केपछि पढ्ने, अपरीक्षा पढ्ने होइन, त्यस्तै हामी धेरैवटा कामहरू गर्दा जब समय घर्किन्छ अनि हामी आत्तिन्छौँ र काम सुरु गर्छौँ। अहिले साथीहरू चाहिँ नेतृत्व तहमा रहनुभएका साथीहरू अहिले चाहिँ साँच्चै पार्टीको एकता पो गर्नुपर्ने रहेछ कि क्या हो भन्ने जुन महसुस भएको छ, त्यो महसुसलाई कार्यान्वयन गर्नका लागि समय अभाव भएको र अथालिएको र चिन्तित भएको पनि मैले पाएको छु।
0: अब नेपाली काङ्ग्रेसको नियमित 15 महाधिवेशन नरोकिने लगभग निश्चित भएको छ। काङ्ग्रेसका नेता कार्यकर्ता महाधिवेशनमा लागेका छन्, जसले देउबा र उहाँ पक्षीय नेताहरूमा भने तनाव देखिएको छ। हुँदाहुँदा कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिनुभएका पूर्णबहादुर खड्का नै नियमित महाधिवेशनको पक्षमा खुल्नु भएको छ। पूर्व संस्थापन पक्षमा एक दुई नेता मात्रै सीमित हुँदै जाँदा देउबा पक्षमा रहेको संगठनात्मक प्रभाव कमजोर बन्दै गएको छ। अर्कोतर्फ लामो समयदेखि विवाद र अन्यलमा रहेको काङ्ग्रेसको नियमित महाधिवेशनको प्रक्रिया अघि बढेपछि पार्टीका नेता कार्यकर्तामा उत्साह पनि बढेको छ। अबका दिन देशमा काङ्ग्रेस महाधिवेशनको चटारो देखिने भएको छ। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
3: बजारमा देखिएको खाना पकाउने एलपी ग्यास अभाव सम्बोधन गर्दै नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले आपूर्ति प्रणाली तत्कालै सहज बनाउने दावी गर्नुभएको छ। यसका लागि भारतबाट अबको दुई तीन दिन दैनिक 160 ग्यास बुलेट भित्राउने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो। आज दिउँसो पत्रकारसँग कुराकानी गर्दै मन्त्री शाहले ग्यास डिपोहरूमा रित्तो सिलिण्डर राखेर घण्टौं पालो पर्खनुपर्ने उपभोक्ता को सकर्षपूर्ण अवस्था छिट्टै अन्त्य हुने आश्वासन दिनुभएको छ। यसअघिका विभागीय मन्त्री गौरी कुमारी यादवले ग्यास संकट समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेप्नु परेको थियो, जसको दबाव स्वरूप उहाँले पदबाटै हात धुनु परेको थियो। राष्ट्रपति सभापति रवि लामिछानेले भोलि सर्वदलीय बैठक बोलाउनु भएको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र गठन गर्नका लागि सर्वदलीय बैठक बोलाइएको राष्ट्रपतिले जनाएको छ। राष्ट्रपति प्रवक्ता जगदीश खरेलका अनुसार बैठक बिहान 11 बजे राष्ट्रपति संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ। बैठकमा शीर्ष नेतृत्व सहभागी हुने राष्ट्रपतिको भनाइ छ। परराष्ट्र मन्त्री शिशिर खनालले लिपुलेख कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको साझा राष्ट्रिय संकल्प भएको नक्सा साझा संकल्प भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा खनालले उक्त अभिव्यक्ति दिनुभएको हो। सरकारले नेपालको संसदले सर्वसम्मत पारित गरेको लिपुलेख कालापानी र लिम्पियाधुरा समेटिएको नक्सालाई वर्तमान सरकारले बोझ नमान्ने स्पष्ट पार्नु भएको छ।

0: यता सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र हवाई सेवा प्रदायक गरी दुई छुट्टाछुट्टै निकायमा विभाजन गर्ने गरी विधेयक अगाडि बढ़ाएको छ। यस्तै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी सम्बन्धी नयाँ विधेयक चाँडै संसदमा पेश गरिने जानकारी दिनुभएको छ। मकवानपुरको इन्द्र सरोवर गाउँपालिका दुई महालक्ष्मी खोला नजिक भएको इभी माइक्रो दुर्घटनामा घाइते भएका थप चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाड़ी चालक बारा कलैया चौबिसका 20 वर्षीय अमीर अन्सारी र हेटौँडा एघारकी 23 वर्षीय कल्पना तामाङ गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौँ स्थित ट्रामा सेन्टर पठाइएको छ। अर्का घाइते बारा महागढी एघारकी 21 वर्षीय बबिया कुमारी यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रमुख सचेता खुशबु ओलीले रसुवाको भोटेको सीमा आएको बाढीमा परिमृत्यु भएकाको पहिचान भइसकेका शव तत्काल सम्बन्धित परिवारलाई हस्तान्तरण गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उहाँले पूर्ण रूपमा पहिचान भई परिवारले दावी गरेको शव समेत सरकारले हस्तान्तरण गर्न नमानेको गुनासो पीड़ित परिवारले गरिरहेको बताउनु भएको हो। देशली राजमार्ग अन्तर्गत नागढुङ्गा मुङलिन सड़क खण्डमा पर्ने कृष्णवीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेको सी नदीमा बाढ़ी आएपछि सरकारले शुरू गरेको खोज उद्धार उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ 17 गते प्रतिनिधि सभामा जानकारी दिने क्रममा कृष्णवीरमा अवरूद्ध बनेको सड़क भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताउनु भएको थियो। आगामी असोज 1 गते बिहिबारदेखि दुईतर्फी रूपमा यातायात सञ्चालन हुनेछ। बंगलादेशको इन्टरनेशनल क्राइम्स ट्रिब्युनलले आज पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको पार्टी अवामी लीगका साथ शीर्ष नेतामाथि मृत्युदण्डको सजाय सुनाएको छ। सन् 2024 विद्यार्थी आन्दोलनका क्रममा मानवता विरूद्धका अपराध गरेको ठहर गर्दै उनीहरूमाथि मृत्युदण्डको सजाय सुनाइएको हो। सातैजना नेतामाथि आन्दोलनका क्रममा हिंसा भड्काउन त्यसको निर्देशन दिन वा हिंसालाई प्रोत्साहन गर्न भूमिका खेलेको आरोप लगाइएको छ। यो मुद्दाका लागि 3 सदस्यीय ट्रिब्युनल को अध्यक्षता न्यायाधीश मोहम्मद नजरुल इस्लाम चौधरीले गरेका थिए। अस्ट्रेलियन सुपरस्टार डेभिड वार्नरलाई काठमाडौँ गुर्खाजले खरिद गरेको छ। वार्नर काठमाडौँ गुर्खाजमा जोडिएसँगै नेपाल प्रिमियर लीगको तेस्रो संस्करण अलि विशेष हुने भएको छ। उनी क्रिकेटको महाशक्ति राष्ट्रका खतरनाक ओपनर मानिन्छन्। त्यसको पुष्टि आज उक्त फ्रेन्चाइजले सामाजिक सञ्जाल मार्फत गरेको छ। वार्नर एनफिल्डमा जोडिने अहिलेसम्मका ठूला नाम हुन्। यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रोमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसले कर्णाली याक्स र विराटनगर किङ्सबाट खेलिसकेका छन्।
1: ओहो, अनि केटो ले त नआ फिनिश गो आलेछ। अनि कहाँबाट गइस?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: आहा, ये सिनी भित्र आछ। अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: लो यो त वासिङ मेसिन। अनि कहाँबाट?
2: रिद्धि सिद्धि ट्रेलिङ।
1: अनि जम्मै सामान त्यहीबाट?
2: जम्मै इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ। अनि त्यही माथि होम डेलिभरी। अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
3: हजुर, रिद्धि सिद्धि ट्रेडलिङमा एलजी, वेगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
4: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल। टेलिफोन नम्बर 0525-584-001।
5: हरे, सधैँ जङ्क फुड। हे, कति भन्नु, हेल्थ राम्रो गर्दैन भनेर।

0: नयाँ निर्वाचन निर्देशिकामा उल्लेख छ। जेनजी आन्दोलनपछि भएको विशेष महाधिवेशनबाट संशोधन गरिएको पार्टीको विधानमा 35 वर्ष मुनिका युवाहरूको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसै गरी पेशागत विषयविज्ञ, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित श्रमिकको प्रतिनिधित्व सुनिश्चित गर्ने नयाँ व्यवस्था गरिएको काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्। काङ्ग्रेसमा वडा अधिवेशनबाट संघीय निर्वाचन क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय प्रतिनिधि छनौट गर्ने व्यवस्था छ। उनीहरूले प्रतिनिधि सभा क्षेत्र स्तरीय र प्रदेश सभा क्षेत्र स्तरीय अधिवेशनबाट प्रदेश र संघीय प्रतिनिधि छनौट गर्दछन्। ती सबै तहमा खुल्ला, महिला, जनजाति, अपाङ्गता, दलित, 35 वर्ष मुनिका युवा, पेशागत विषयविज्ञ, श्रमिक, प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावितको प्रतिनिधित्वको व्यवस्था गरिएको छ। खुल्ला र महिला कोटाबाट चयन हुने प्रतिनिधिहरूको संख्या क्रियाशील सदस्यहरूको संख्याका आधारमा फरक फरक हुने व्यवस्था गरिएको छ। तर पेशागत विषयविज्ञ, श्रमिक, अपाङ्गता र दलितबाट एक एकजना हुने व्यवस्था गरिएको छ भने प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द प्रभावित मध्येबाट कुल 2 जना प्रतिनिधित्वको व्यवस्था गरिएको छ। गाउँपालिका वा नगरपालिकाको ओडामा क्षेत्रीय प्रतिनिधि छनौट गर्दा 150 सम्म क्रियाशील सदस्य रहेको ओडाबाट आदिवासी जनजाति 6, खुल्ला 5, महिला 3 र 35 वर्ष मुनिका युवा 3 जना चयन हुनेछन्। 35 वर्ष मुनिका युवा 3 जना मध्ये 1 जना महिला र 2 जना खुल्ला हुनुपर्ने व्यवस्था गरिएको छ। यसरी हरेक ओडाबाट कम्तीमा 23 जना क्षेत्रीय प्रतिनिधि छनौट हुने व्यवस्था गरिएको सदस्य सचिव कटुवालले जानकारी दिएका छन्। हरेक निर्वाचन क्षेत्रबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित 33 र अन्य पदेन गरी औसतमा 50 जना हुने देखिएको छ। त्यसमा खुल्ला 10, आदिवासी जनजाति 10, महिला 4, 35 वर्ष मुनिका महिला 1 सहित 3 जना महाधिवेशन प्रतिनिधि हुनेछन्। त्यसै गरी श्रमिक, पेशागत विषयविज्ञ, अपाङ्गता, अल्पसंख्यक, दलितबाट 1-1 जना निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द पीड़ित मध्येबाट 1 जनालाई अनिवार्य रूपमा हरेक निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि बनाउनु पर्ने व्यवस्था गरिएको छ। त्यसबाहेक संघीय निर्वाचन क्षेत्र सभापति, प्रदेश सभा क्षेत्र सभापति र गाउँ तथा नगर सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, RCT गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
2: फोन नम्बर 025-577-644, मोबाइल 98-428-20253 र 98-047-07-920।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हाँस पोसामा पनि।
3: ब्रोइलर तथा लेयर कुखुरा, गाई भैँसी, सुँगुर, बङ्गुर, बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना।
4: पशु पक्षीको सर्वोत्तम खाना, भिटामिन, प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना।
3: उत्पादक सागर फुड्स प्राली, इटहरी सुनसरी। फोन नम्बर 025-583-441।
4: उत्तम पेलेट दाना खुवाऊ, आमदानी बढाऊ।
5: जनता जान्न चाहन्छन्, जनता जान्न चाहन्छन् का साथमा
6: ग्लोबल आइमी बैंक, सबैका लागि बैंक।
7: डिस होम इन्टरनेट, फेरि पक्राउ परे भन्ने कुरा आएछ र अदालतले छोड्न आदेश दिएको किस्पाङ गाउँपालिकाको अध्यक्ष आज
8: त्यो अहिले म कहाँ केही आएको छैन, त्यसको अपडेट अदालतमा हामीले पुर्याएको हो। अदालतले काम नसकेर फिर्ता पठाएको होला सायद, पक्राउ परे भन्ने कुरा होइन। पेश गरेको अदालतले आफ्नो काम सकेन भने त फेरि राख्न गर्नको लागि प्रहरी कार्यालयमा पठाउने, त्यस्तो हुन्छ। त्यो भएर अरू होइन,
7: धरौटीमा छोड्न आदेश दिएको भन्ने आएको छ।
8: आदेश दिएको कुरा भयो भने धरोटीमा छुट्नुहुन्छ होइन, अब एउटा मात्रै भएर अरू अरू विषयहरू पनि छन् त्यसको हेर्दै होला अदालतले, त्यसले गर्दा अदालतमै छ कि, अब अदालतमा हामीले पेस गरेको कुरा अदालतको आदेश बाहेक केही हुँदैन, अरू फर्दर केही आएको छैन।
7: भनेको उहाँका मुद्दा पनि एउटा मात्रै होइन, अरू पनि टन्नै रहेछन्,
8: अरू मुद्दाहरूको पनि हामीले जानकारी त्यहाँ जे मुद्दाहरू चाहिँ दायर भएको थियो भएको थियो त्यो बारेमा जानकारी पठाएको छ अदालतले, अदालतले त्यस बारेमा हेर्दै होला, त्यही भएर अब अदालतमा पेस भएको विषयमा चाहिँ हामीले बोल्ने कुरा भएन।

0: अहिले यो हाम्रो एउटा प्रोफेसनल इथिक्स प्रोफेसनल स्ट्यान्डर्डको कुरा हुन्छ होइन, त्यस कारणले हामी अरू हिसाबले चाहिँ बोल्दैनौँ। अदालतमा पठाएको उहाँहरू भनेकै छ, तपाईँले बुझ्नु भएको छ होला यो कुरा।
1: हजुर हजुर।
0: त्यसपछि अदालतले अब के गर्छ भने कि आदेश सहित हामीलाई यसो गर भनेर अब पूर्वपक्षमा पठाउने हो कि धरोटी लिएर छोड्ने हो कि धरोटी तिर्न नसकेर चाहिँ फेरि थुनामा जाने हो कि, यी अदालती प्रक्रियाको कुराहरू हुन्। त्यो चाहिँ उतातिरबाट हुने कुरा हो, त्यस कारणले हामीले बोल्ने आज चाहिँ मेरो साइडबाट बोल्ने कुरा केही छैन।
1: नेपाल प्रहरीबाट चाहिँ अब अदालतमा गइसकेका छ, त्यही अदालत जे गर्छ त्यही नै हुने हो।
0: हजुर हजुर।
2: जनता जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आर्मी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट।
1: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुने नै छौ। आजलाई बिदा दिनुहोस्। नमस्कार।

0: दाई हतारमा पो हुनुहुन्छ त, कता हिँड्नु भयो हसाङ फसाङ गर्दै?
1: होइन, घरमा सप्ताह पुराण लगाउने कुरा छ, सत्यनारायण पूजा पनि सँगै गर्ने रे। फेरि पण्डित बाजेले ग्रह दशाको पूजा र जप पनि गर्नुपर्छ भन्नुहुन्थ्यो। अब यी सबै सामान कहाँ खोज्नु? म त अलमल्ल परे।
0: ए, यति सानो कुरामा पिर लिनु भएको? तपाईँ ढुक्क हुनुहोस् दाई, वैदिक पूजा भण्डारमा सप्ताह पुराणदेखि रुद्री र सत्यनारायण पूजाका सम्पूर्ण सामान एउटै ठाउँमा पाइन्छ।
1: सामान त गुणस्तरीय होला नि, फेरि लाखबत्ती, चाँदीको दियो अनि सुनको प्रतिमाहरू पनि चाहिन्छ भनेका छन् घरमा।
0: तपाईँले खोज्नु भएको सबै छ दाई, अझ व्रत बन्धका लागि चाहिने सबै सामानहरू वैदिक पूजा भण्डारमा पाइन्छ।
1: ओहो, भनेपछि त धागोदेखि सुन चाँदीसम्म सबै यहीँ पाइने भयो। मैले त अन्त कता जानै नपर्ने रहेछ नि।
0: हो नि, ढुक्क भएर वैदिक पूजा भण्डारमै जानुहोस्। ठेगाना चाहिँ इटहरी छ हटिया लाइनको पुलबाट 10 मिटर पूर्व, एमाले पार्टी कार्यालय के छेउमा छ। सम्पर्क नम्बर चाहिँ 98 420 23 4 16 हो। यता सुन न, अब साह्रै सजिलो भयो। इटहरी विराटनगर लाइनमा रहेको काना इन्टरनेसनल प्राइभेट लिमिटेडमा हामीलाई चाहिने प्लास्टिकका गुणस्तरीय घरासी सामान पाउने भएपछि म त ढुक्क भएँ।
2: ए हो र, के पाइँदो रहेछ कानामा?
0: त्यहाँ बागमती ब्रान्डका प्लास्टिकका कुर्सी, टेबल, बाल्टिन, चाइनिज आइटम, गिफ्ट आइटम, त्रिपाल, डोरी लगायत दैनिक जीवनमा चाहिने सम्पूर्ण घरासी सामानहरू थोक तथा खुद्रा सुपथ मूल्यमा पाइन्छ।
2: अब त साह्रै सजिलो भयो।
3: बागमती ब्रान्डको प्रदेश नम्बर 1 सुनसरी जिल्लामा आधिकारिक विक्रेता घाना इन्टरनेसनल प्राइभेट लिमिटेड, इटहरी 12 सुनसरी विराटनगर लाइन, टेलिफोन नम्बर 0525 590 211, मोबाइल नम्बर 98 520 63 76 7।
0: सपनाको सहरमा तपाईँको सुन्दर घर अब पूरा गर्नेछ रोयल हाउसिङ एन्ड रियल इस्टेट कम्पनीले।
4: हो, पूर्वी नेपालकै मुथु इटहरी आसपासका प्राइम लोकेसनहरू खनार, बालग्राम, हलगडा र विराटचोकमा रोयल हाउसिङले ल्याएको छ आधुनिक र व्यवस्थित घरडेरीहरू।
0: 20 फिटे टाइल बाटो, 3 फेस बिजुली र अत्याधुनिक प्लानिङ मात्र धुरको 1 लाखबाट सुरु।
4: झन्झट मुक्त 50% फाइनान्स र 1 वर्षको सजिलो किस्ताबन्दी। अनि सुन्नुहोस् त, सिधै सम्पर्क गर्दा पाउनुहोस् 5% विशेष छुट।
3: थप जानकारीको लागि रोयल हाउसिङ एन्ड रियल इस्टेट प्राइभेट लिमिटेड, सुन्दर हरैचा 9 विराट चोक।
0: सम्पर्क नम्बर 98 525 75 472, 98 10 24 17 74,
3: 97 417 74 72, 98 525 59 41।
0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का। साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
3: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन, इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 0525 88 650।

0: इटहरी थाना अगाडि विभिन्न विशेषज्ञ डाक्टरहरूको सेवा पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्रालीमा
1: हाम्रा 24 घण्टा सेवाहरू
0: बिरामी जाँच सेवा
1: आकस्मिक उपचार सेवा
0: डिजिटल एक्सरे सेवा
1: दैनिक बिहान भिडियो एक्सरे सेवा USC
0: 24 घण्टा ल्याब फार्मेसी सेवा
1: प्रत्येक दिन बेलुकी 4 बजे डाक्टर शम्भु शाह
0: डाक्टर सुनिल शाह बिहान 8 बजेदेखि बेलुका 5 बजेसम्म
1: दैनिक प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा डाक्टर सीमा गुप्ता बिहान 8 बजे
0: डाक्टर मिलन केसी हाड जोड्ने तथा नसा रोग विशेषज्ञ सेवा कोशी अस्पताल विराटनगरबाट
1: दैनिक बाल रोग विशेषज्ञ सेवा डाक्टर राजेन्द्र राठी बिहान 9 बजेदेखि दिउँसो 2 बजेसम्म
0: डाक्टर प्रवित गजुरेल नाक कान घाँटी रोग विशेषज्ञ सेवा सेवा र उपचारका लागि पूर्वाञ्चल सामुदायिक पोलिक्लिनिक प्राली इटहरी थाना अगाडि
1: फोन नम्बर 0525909888
2: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ अब चिन्ता नलिनुहोस् भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ इन्धन खपत कम गर्ने बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी
3: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर्स
2: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर आजै 98520-22397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर भरोसा हरेक यात्राको राल्सन टायर्स हाम्रो गाडीको साथ राल्सन टायर्स हरेक यात्राको खास
0: के तपाईँ आफ्नो नयाँ घर बनाउँदै हुनुहुन्छ वा पुरानो घरलाई नयाँ रूप दिने सोचमा हुनुहुन्छ तपाईँको घरको सुन्दरता र मजबुतीका लागि अब चिन्ता लिनु पर्दैन
4: तपाईँ हाम्रै सहर इटहरीमा इन्डियाको नम्बर 1 टाइल्स कम्पनी कजरिया टाइल्सको अथोराइज्ड सोरुम इटहरी 1 हलगडा सुनसरीमा छ
0: सबैको रोजाइमा पर्छ ए क्लास मार्बल एन्ड टाइल्स यहाँ राजस्थानको मार्बल ग्रेनाइट र टाइल्स नाम जस्तै सबै ए क्लास पाइन्छ
4: कोशी प्रदेशकै सबैभन्दा ठुलो मार्बल ग्रेनाइट टाइल्सको सोरुम एक क्लास मार्बल एन्ड टाइल्स इटहरी 1 हलगडा सुनसरी सम्पर्क नम्बर 98162-96122 98425-65286

0: अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: ओहो, मेरो दाँत
2: के भयो? भाँच्यो?
1: हैन, हिजोदेखि दुखेको आज त झन् गाह्रो पार्यो।
2: अनि अलि राम्रो ठाउँमा उपचार गर्नुपर्छ नि।
1: गरेको तर पार लागेन, झन् गाह्रो हुँदैछ।
2: मेरो सल्लाह मान्छौ भने तिमी इटहरी विराटनगर लाइनमा रहेको पशुपति मोडल हस्पिटल डेन्टल विभागमा छौ। त्यहाँ मुख तथा विशेषज्ञ बीडीएस डेन्टल सर्जन डाक्टर विश्वनाथ मण्डलको सेवा उपलब्ध छ। साथै दैनिक चेक जाँच, एक्सरे सेवा, दाँत सफा गर्ने, दाँत खोल्ने, बच्चाको दाँत खोल्ने, दाँत भर्ने, दाँतको जरादेखि उपचार गर्ने, फिक्स दाँत लगाउने, दाँतको खोल लगाउने, पुरै सेट दाँत लगाउने, दाँतको शल्यक्रिया गर्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, दाँतको प्रत्यारोपण गर्ने, साथै मुख तथा दाँत सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ।
3: साथै नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा कोष अन्तर्गतको निशुल्क स्वास्थ्य बिमा पनि उपलब्ध छ।
4: सम्पर्क पशुपति मोडल हस्पिटल प्राली, इटहरी 9 सुनसरी, विराटनगर लाइन।
3: फोन नम्बर 0525385561, 582341।
5: पूर्वाञ्चलकै शान पूर्वाञ्चल विश्वविद्यालय नजिकै अब बनाउन सक्नुहुनेछ आफ्नै घडेरी र घर। आफूसँग भएको थोरै रकम दिएर बाँकी रकम बिना ब्याज कमाउँदै तिर्न मिल्ने। अब घडेरी सहज रूपमा आफ्नो बनाउनुहोस्, जहाँ हजारौं विद्यार्थीहरू डाक्टर, नर्सिङ, कानून, कृषि जस्ता विषयहरू पढ्न आउँछन्। विद्यार्थी र कर्मचारीहरूको बाक्लो भिड, हस्पिटल आउने जानेहरूको भिडभाड, जहाँ भविष्यका लागि सुरक्षित सम्पत्ति। मोरङको सुन्दर हरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालय नजिक। यहाँका विशेषताहरू: तत्काल घर बनाएमा भाडा लाग्ने, होस्टेल, होटल, मेडिकल वा अन्य व्यवसाय गर्न मिल्ने, बैना गरेपछि बिना ब्याज किस्ता तिर्न सकिने, 20 फिटे टाइल लगाएको बाटो, ढल निकास तथा डबल ड्रेन भएको, खाने पानी तथा सडक बत्ती आदिको सुविधा भएको। सम्पर्क ओम पूर्वाञ्चल हाउसिङ प्राइभेट लिमिटेड, विराट चोक मोरङ, प्राइम ब्याङ्क भएको भवनको पहिलो तला, निकेश विष्ट, 98520293073, 98036141281।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमा 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।

0: स्टुडियो टाइम यति बेला 9 बजेको छ. इट्स 9 o'clock.
1: यो स्वास्थ्य जाँच गर्ने समय हो. गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर.
2: इटहरिया फ्याम, यो मेलोडी 9.

0: Midori FM 92.5.
1: ब्रोइलर तथा लेयर कुखुरा गाई भैँसी सुँगुर बङ्गुर बाख्रा र माछाका लागि अति पोषिलो उत्तम पेलेट दाना
2: पशु पक्षीको सर्वोत्तम खाना भिटामिन प्रोटिन र मिनरल युक्त उत्तम पेलेट दाना
1: उत्पादक सागर फिड्स प्राली इटहरी सुनसरी फोन नम्बर 0025-583-441
2: उत्तम पेलेट दाना खुवाउ आमदानी बढाउ
3: विगत 12 वर्षदेखि तपाईँको सुरक्षा र विश्वासको एउटै नाम पूर्वाञ्चल गोर्खा सेक्युरिटी सर्भिस प्राली
4: हो ब्याङ्क उद्योग विद्यालय वा निजी आवासका लागि उपलब्ध छन् विशेष तालिम प्राप्त बाउन्सर दक्ष सेक्युरिटी गार्ड तथा महिला एवं पुरुष सिभिल गार्डहरू
3: फ्याक्ट्री तथा घरायसी कामका लागि इमान्दार र मेहनती मजदुरका साथै बेरोजगार युवाका लागि आकर्षक रोजगारीको अवसर पनि हामी उपलब्ध गराउँछौ
4: ढुक्क हुनुहोस् र आजै सम्पर्क गर्नुहोस् इटहरी 5 सुनसरी पशुकी लाइन्स
3: कार्यकारी प्रमुख रुद्रराज शर्मा
4: फोन नम्बर 0525-88-72-98-42-42-53 र 97-13-800-753
5: रिसाने माफोस् कैलाशपति महादेव पुत्र गणेशले एक दिनको कैलाश बन्द आह्वान गर्नु भएकोले आजको कैलाश भ्रमण क्यान्सल गर्नुपर्ने भयो
6: पुत्र गणेश प्रकट हो
7: प्रणाम कैलाश

0: पिता महादेव,
1: पुत्र गणेश, तिम्रो असन्तुष्टिको कारण के हो?
0: पिता हजुर, यो मुसुमा पृथ्वी ब्रह्माण्ड शेयर गर्न समस्या भयो, त्यसैले मेरो नि पिता हजुरको जस्तो मजबुत, दाजु हजुरको मयूर जस्तो तीव्र गतिको वाहन व्यवस्था गरिदिनु पर्यो हजुर।
2: ठिक छ, त्यसो हो भने नेपाल मुलुकको इटहरी नगरीमा नेपालकै व्यवस्थित यामाहाको दुई तले सोरुम तिरुपति अटो सिटीमा तिम्रो लागि उपयोगी वाहन पाइने यामाहाको सोरुम तिरुपति अटो सिटी छ। जाऊ, आफूलाई मन परेको मोडल छानी संसार शेयर गर।
0: यामाहाको मोटरसाइकल किन्ने इटहरी गए, बन्द हडताल सबै फिर्ता लिए हजुर।
3: तिरुपति अटो सिटी, इटहरी पश्चिम लाइन, फोन नम्बर 0525-587-053, मोबाइल 98-520-48-232।
4: यस यामाहा।
5: बारम्बार टायर पड्केर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्, भारतमा उत्पादित 50 वर्षको इतिहास बोकेको राल्सन टायर्स अब नेपालमा उपलब्ध छ। इन्धन खपत कम गर्ने, बलियो बिड भएको र वारेन्टीले कभर गरेको राल्सन टायर्स तपाईँको गाडीको सबैभन्दा भरपर्दो साथी।
6: र कहाँ पाइन्छ त्यो भरपर्दो राल्सन टायर?
5: इटहरी सुनसरीको आधिकारिक विक्रेता सप्तकोशी बियरिङ सेन्टरमा पाइन्छ राल्सन टायर। आजै 98-520-22-397 सम्पर्क गर्नुहोस् र आफ्नो गाडीमा प्रयोग गर्नुहोस् राल्सन टायर, भरोसा हरेक यात्राको। राल्सन टायर्स, हाम्रो गाडीको साथ। राल्सन टायर्स, हरेक यात्राको खास।

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम, यो मेलोडी नाइट।

0: श्री गजुरमुखी ज्वेलर्सले लिएर आएको छ आफ्नो 10 औं वार्षिक उत्सवको अवसरमा मालामाल अफर। 10 औं वार्षिक उत्सवको अवसरमा रु 25,000 भन्दा माथिको खरिदमा लकी ड्र मार्फत जित्नुहोस् 50 ग्रामको चाँदीको सिक्का, साथमा पाउनुहोस् भदौ महिनाभरि सुनको गहना खरिद गर्दा ज्यालामा 100% छुट।
1: आजै आफ्नो रोजाईका अत्याधुनिक र आकर्षक गहनाहरू खरिद गरी यो भव्य अफरको लाभ उठाउनुहोस्।
0: सम्पर्क तथा ठेगाना याद राख्नुहोस्। श्री गजुरमुखी ज्वेलर्स, स्थान धरान लाइन इटहरी 6 सुनसरी, प्रोप्राइटर राकेश श्रेष्ठ, फोन नम्बर 025588650।
2: ओहो, अनि के तोले त नआ फिनिश भो आलेछ, अनि कहाँबाट गइस?
3: रिद्धि सिद्धि ट्रेलिङ।
2: जम्मै
3: इलेक्ट्रोनिक सामान होलसेलमै रिद्धि सिद्धि ट्रेलिङमा पाइदिरहेछ, अनि त्यही माथि होम डेलिभरी, अनि छोड्छु त म। अनि रिद्धि सिद्धि ट्रेलिङबाट नलाई कहाँबाट ल्याउनु?
4: हजुर, रेडि सिटी ट्रेडलिङमा एलजी, वाइगा, यासुदा, प्यानासोनिक, इलेक्ट्रोकियर, हुन्डाई, फ्रिज, एयर कन्डिसन, एलइडी टिभी, वासिङ मेसिन, एयर कुलर लगायत साना ठुला इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ, साथमा होम डेलिभरीको सुविधा।
0: सम्पर्क रिद्धि सिद्धि ट्रेडलिङ, इटहरी 9 ब्राह्मणनगर लाइन, राधाकृष्ण मन्दिर अगाडि 3 घर तल, टेलिफोन नम्बर 025584001।
5: अब पूर्वी नेपालमा वरिष्ठ न्युरो सर्जन प्रोफेसर डाक्टर सुनिल मुनाकोमीद्वारा नेपालकै अत्याधुनिक सर्जिकल प्रविधि सहित सम्पूर्ण न्युरो सम्बन्धी उपचारमा उत्कृष्टता र शल्यक्रियाका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटलको न्युरो सर्जरी विभाग। यस विभागबाट प्रदान गरिने उपचार सेवाहरू 24 घण्टा न्युरो ट्रमा सेवा, टाउको र मेरुदण्डमा हुने ट्युमर तथा क्यान्सरको शल्यक्रिया, न्युरो भास्कुलर सर्जरी, स्ट्रोक सर्जरी, टाउको तथा मेरुदण्डको नसा च्यापिएको बालबालिकामा जन्मजात देखिने न्युरो समस्या लगायत न्युरो सम्बन्धी सम्पूर्ण उपचार तथा शल्यक्रिया।
6: विराट मेडिकल कलेज टिचिङ हस्पिटल,
7: बुढी गङ्गा 2 टङ्की सिन्हवरी मोरङ, फोन 021-42-2601-42-31-82 र 98-20-75-64-62।
8: के तपाईँलाई बारम्बार तपाईँको निको नभइरहेको रोगले सताइरहेको छ? यदि त्यसो हो भने ध्यान दिएर सुन्नुहोस् यी ओखतीका नाम। सुगर र डायबिटिज रोगीका लागि एकदमै उपयुक्त औषधि जमेदा चूर्ण, त्यस्तै दम, खोकी र छाती भित्रको दाग मेटाउने श्वासकास हर चूर्ण, त्यस्तै सम्पूर्ण ग्यास्ट्रिक रोगका लागि ग्यास्ट्रिक हरण चूर्ण, सम्पूर्ण बात रोगीको लागि मालिस गर्ने तेल हिम सागर तेल, त्यस्तै यौन वर्धक महिला पुरुषका लागि आयुर्वेद शक्ति चूर्ण, त्यस्तै खाना रुचाउने र पचाउने हर्बल पाचक चूर्ण, त्यस्तै महिनावारी गडबडीको लागि प्रदहर चूर्ण, त्यस्तै सम्पूर्ण बात र युरिक एसिडका लागि युक्तादि चूर्ण।
4: यी सम्पूर्ण औषधिहरू नेपालभरिका आयुर्वेदिक औषधि पसलहरूमा पाइन्छ। उत्पादक सगरमाथा आयुर्वेदिक औषधि उद्योग, गोकर्णेश्वर 1 नयाँ पाटी काठमाडौँ, फोन नम्बर 01-43-89-0131, इटहरी सम्पर्क गौरी शङ्कर आयुर्वेदिक औषधालय, इटहरी पूर्व लाइन टेङ्ग्रा पुलबाट हटिया जाने बाटो, प्रोप्राइटर वैद्य शङ्कर थापा, फोन नम्बर 98-5-20-57-190-98-070-18-6-99।

0: दुई दशकदेखि बजारमा उपलब्ध हुँदै आएको उही हाम्रो शुद्ध तोरीको तेल खुकुरी नै प्रयोग गरी ढुक्क हुनुहोस्।
1: दाँत दुखेर हैरान हुनुहुन्छ कि दाँत बाङ्गा टिङ्गा भएर मुस्कुराउन लाज लाग्छ?
2: अब दाँतको चिन्ता नगर्नुहोस्, मेगा डेन्टलमा आउनुहोस्, सधैँलाई मुस्कुराउनुहोस्।
1: यहाँ अनुभवी डाक्टर अत्याधुनिक प्रविधिबाट दाँतको उपचार गरिन्छ।
2: दाँत फुकाल्ने, दाँत सफा गर्ने, स्थायी र अस्थायी दाँत लगाउने, दाँतको एक्सरे, दाँतमा तार लगाउने, आरसीटी गरिने, दाँतमा कभर लगाउने, दाँत भर्ने र छुट्टै डेन्टल ल्याबको सुविधा, साथै यहाँ वृद्धहरूलाई विशेष छुटको व्यवस्था पनि छ।
1: सस्तो र सुलभ उपचारका लागि सम्झनु होला मेगा डेन्टल क्लिनिक प्राली, इटहरी 8 विराटनगर लाइन, विराटनगर जाने बस स्ट्यान्ड छेउ।
2: फोन नम्बर 0255776644, मोबाइल 9848202353 र 9807072।
1: मेगा डेन्टल क्लिनिक प्रालीको सेवा अब तर हास्पोसामा पनि।

0: तातो खाँदा पनि सिरिङ्ग, चिसो खाँदा पनि सिरिङ्ग, न हाँस्न सकिन्छ न ढुक्कले खान नै। यो दाँतको दुखाइले त हैरानै पार्यो बा।
1: पिर नगर्नुहोस्, दाँतको समस्या छ भन्दैमा दुखी भएर बस्ने त अब इटहरीमै छ नि यसको भरपर्दो समाधान।
0: हो, तपाईँको मुस्कानलाई सधैँ ताजा र स्वस्थ राख्न ओम साई मनोकामना आरोग्य सेन्टरको उत्कृष्ट सेवा।
1: अनुभवी डाक्टर र अत्याधुनिक प्रविधिबाट दाँतको एक्सरे, आरसीटी, दाँत भर्ने र सफा गर्ने मात्र होइन, भाङ्गोटिङको दाँतलाई तार लगाएर मिलाउने र नयाँ फिक्स दाँत राख्ने सुविधा पनि यहाँ उपलब्ध छ।
0: विशेष गरी वृद्ध वृद्धहरूका लागि विशेष छुटको व्यवस्था छ भने बच्चाहरूको दाँतको सम्पूर्ण उपचारका लागि ओम साई मनोकामना सधैँ तत्पर छ।
1: मुख तथा गिजाका घाउ खटिरा हुनिया दाँत निकाल्ने काम अब कतै टाढा जानु पर्दैन।
0: सम्पर्कका लागि सम्झनुहोस् ओम साई मनोकामना आरोग्य सेन्टर, इटहरी छ पश्चिम लाइन, टेम्पो स्ट्यान्ड उत्तरपट्टि, फोन नम्बर 0255 84 088।
2: बालबालिकामा मोबाइल फोनको अत्याधिक प्रयोगले मायोपियाको जोखिम बढ्न सक्छ। मायोपिया हुँदा टाढाका वस्तुहरू धमिलो देखिन्छ र कापी किताबहरू अनुहार नजिकै ल्याएर पढ्ने गरिन्छ। त्यसैले मायोपियाबाट जोगिन वा भनौ मायोपियाको जोखिमलाई कम गर्न आफ्ना बालबालिकाको नियमित आँखा परीक्षण गराउनुहोस्। नवदृष्टि आई हस्पिटल इटहरीमा मायोपिया क्लिनिक दैनिक रूपमा बिहान 8:30 देखि दिउँसो 3:30 सम्म सञ्चालित छ। नाम टिपाउनका लागि मोबाइल नम्बर 9862 63 39 64। नवदृष्टि, स्वस्थ आँखा, सुन्दर संसार।
0: परिवारको खुशीका लागि सफा लुगा,
1: परिवारको स्वास्थ्यका लागि सफा भाँडा,
0: भाँडा र कपडाको सफाईका लागि गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका साबुन र सरफहरू,
1: हात धुँदा नपोल्ने,
0: मैला र दाग पुरै हटाउने, सुगन्धित बनाउने,
1: सरगम सोप एन्ड केमिकल इन्डस्ट्रिज दुवाबीले उत्पादन गरेका गृहिणी, डाक्टर झड्का र केटिएम ब्रान्डका लुगा धुने, भाँडा धुने साबुन र सरफहरू नियमित प्रयोग गरौ।
0: परिवारलाई खुसी बनाऊ।
3: बहिनी, के खालको बत्ती ल्याइस तैले? तिहारको बत्ती जस्तो झिपिक झिपिक बाहेक केही गर्दैन त।
4: किशन दाइले त्यही दिनुभयो त्यही ल्याए।
3: ए तेरिका तँलै मैले 80% विद्युत बचत गर्ने, घाम जस्तै उज्यालो दिने वेगा ब्रान्डको एलइडी बल्ब ले भने होइन?
4: ए ल ल, म हिँडे अब यो फिर्ता दिन्छु अनि वेगा ब्रान्डको एलइडी लिएर आउँछु।
5: ल छिर्जा छिर्जा, सस्तो राम्रो भनेकै वेगा हो।
1: अब वेगा ब्रान्डको एलइडी टिभी मात्र होइन, हिटर, फ्यान, स्विच सकेट पनि बजारमा सर्वत्र उपलब्ध छ। वेगा ब्रान्डको एलइडीमा 1 वर्षको वारेन्टी।
6: डिलरको लागि सम्पर्क 9852555948।
7: उफ, बच्चाहरूको सामान किन्न पनि साह्रै झन्झटिलो, भने जस्तो सामानहरू एकै ठाउँमा पाउने गाह्रो। ल, किन चिन्ता गरेको? त्यसको लागि किड्स हाउस छँदैछ नि। किड्स हाउस खुलेदेखि नै म त आफ्ना बालबच्चाका सम्पूर्ण सामानहरू त्यहीँबाट खरिद गर्छु नि। त्यहाँ त एउटै छाना मुनि तल्लो तथा माथिल्लो तलामा साना तथा ठुला बालबच्चाका लागि लुगा, जुत्ता, चप्पल, स्कुल ब्याग, खेलकुदका सामानहरू, खेलौनाका सामानहरू, बेबी केयर, वकर, ड्राइपर, तेल, साबुन, पाउडर, झुल लगायतका अन्य सम्पूर्ण गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ नि। ए हो, त्यसो भए त अबदेखि म पनि किड्स हाउस नै जान्छु।
8: हजुर, बाल बच्चा तथा केटाकेटीहरूको लागि चाहिने सम्पूर्ण सामानहरूको लागि एक मात्र स्थान, किड्स हाउस सपिङ सेन्टर, इटहरी सुनसरी, इटहरी गोलो चोकको उत्तर पूर्व कर्नर, 9842024217, 9842024217।

अपूर्व आवाज इटली एफएम 92.5 इटहरिया फैम यो मेलोडी नाइट।

0: स्टुडियो टाइम यति बेला 10 बजेको छ। इट्स 10 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।
2: इटहरिया FM 92.5 मेगाहर्जको तरंगमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत संगीतहरू निरन्तर।

अहिले तपाईँ इटहरी एफएम 92.5 मेगाहर्ज सुन्दै हुनुहुन्छ। इटहरी एफएम 92.5 मेगाहर्जको तरङ्गमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सदाबहार गीत सङ्गीतहरू निरन्तर।

0: स्टुडियो टाइम यति बेला 11 बजेको छ। इट्स 11 o'clock।
1: यो स्वास्थ्य जाँच गर्ने समय हो। गुणस्तरीय स्वास्थ्य जाँच र विशेषज्ञ उपचारको सही गन्तव्य हो विराट नर्सिङ होम, विराटनगर।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: साह्रै मिठो कुरो सम्झायो हौ साइला।
1: अब अहिले थरी थरीका चिसो, थरी थरीका कोला, खोइ कता गयो धारा, कता गयो कोला।
0: त्यो बोतलको

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।

0: नमस्ते, म गायक शिव परियार।
1: नमस्ते, म गायक प्रमोद खरेल।
0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ तपाईँहरूको हृदयको अपूर्व आवाज
1: इटरी एफएम 92.5 मेगाहर्ज।